दिशा सञ्चालन आएसँग पोलो मुस्ताङ र चिनको कुरानाकाबाट भन्सार जाँच पास भएर आएका करिब 500 मालवाहक कन्टेनर र ट्रक गन्तव्यमा पुग्ने प्रतीक्षामा सड़कमा रोकिएका छन्। बेनीबाट मुसाङतर्फ जाने शहरी सदनको चाप समेत बढ्दा सड़कमा लामो जाम हुने गरेको छ। तनहुँको शुक्ला गण्डकी तीन कवासेमा रहेको सिद्धार्थ पुस्तकालय सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थराज गर्तौलाको अध्यक्षतामा आयोजित सभामा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख कुम्बहादुर विकराजुले छरिएर रहेका पुँजीलाई खिर गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानिया, शुक्ला गण्डकी तीनका वडा अध्यक्ष सचिन भुजेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सगरमाथा पुस्तकालय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी नगरपालिका नम्बर 6 खैरिन्टार तनहुँको 15 साधारण सभा तथा 5 अधिवेशनले सन्तोष घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा कमल मोहन घिमिरे, सचिवमा सुजन राज पौडेलको सदस्यमा धन प्रसाद पोखरेल र सदस्यहरूमा शिवदत्त ढकाल, गेदार भक्त घिमिरे, कुमारी राणा र सरिता राणा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै लेखा समितिको संयोजकमा आकाश थापा र सदस्यहरूमा सन्तोष पौडेल र विष्णु श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचनको संयोजक युवराज भट्टराईले गर्नुभएको थियो। बेलचौधरा पुस्तकालय सहकारी संस्था लिमिटेडको 16 साधारण सभा एवं 7 अधिवेशनबाट वसन्त बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। आइतबार सम्पूर्ण अधिवेशनबाट उपाध्यक्षमा ढाकाराम गिरी, सचिवमा थमन बहादुर खत्रीको सदस्यमा लक्ष्मी कार्की चयन भएका छन्। सदस्यहरूमा मंगला राणा मगर, थम बहादुर राणा, गणेश बहादुर एर, आरती सुवेदी, रामबहादुर विग रहेका छन्। त्यसै गरी लेखा सुपरिवेशन समितिका संयोजकमा होम राज तिमल सिंह, सदस्यहरूमा एमेन्द्र सिंह गुरूङ, वस्तुप पौडेल रहेका छन्। अन्तर्राष्ट्रिय समाचार। जापानमा सन् 1989 सन् 2026 मे महिनामा अमेरिकी सेनाका सदस्यहरू, नागरिक, कर्मचारी तथा उनीहरूको परिवारबाट सदस्य संलग्न 4998 अपराधिक घटना दर्ता भएका छन्। तीमध्ये आधा घटना ओकिनावा क्षेत्रमा भएका छन्। यस अवधिमा ओकिनावामा मात्रै 2447 अपराधिक घटना भएका छन् भने यो कुल घटनाको 49% हो। त्यसै गरी कानागावामा 18.3% र टोकियो 8.9% घटना दर्ता भएको चिनियाँ समाचार संस्था सिंहले जनाएको छ। भारतमा निर्वाचित आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको कक्रोच आन्दोलनका संस्थापक अभिजित दीपक सहित दिव्य सहित तीनजना नेता हिजो रिहा भएका छन्। नयाँ दिल्लीमा हिजो अस्ति आयोजना गर्ने भनेको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिनपछि रिहा गरिएको हो। कक्रोच जनता पार्टी सीजीपीका मुख्य कानूनी सल्लाहकार रत्न सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटका अदालतले दिपकेशाई तीनजनालाई एक वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको हो। खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुईमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडा 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभरमा 4 बलमा 211 रनमा समेट्यो। रोहितले 101 रनको योगदान दिएको थियो। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहित 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन बनाएका थिए। एक दिवस अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यसअघि उनले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाएका थिए। नेपालले शुरूआती 3 विकेट छिटै गुमाएपछि रोहित देवसी र अहमदसँग 4 विकेटका लागि 70 रनको साझेदारी गरेका थिए। बसीरले 30 रन जोड़े। यस्तै गुलशन झाले 34 बलमा 4 चौका र 3 छक्का सहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित्दै ल्याउन महत्वपूर्ण योगदान दियो। क्यानाडाका अखिल कुमारले 4, सुखजित सिंहले 3 र चाहिर श्रीजातले 3 विकेट लिए। 236 रनको लक्ष्य पछ्याएको क्यानाडाका लागि आरोन जोनसनले 44, समित गोहेलले 35, अखिल कुमारले अभिजित 30 रन बनाए। सन्दीप लामी छाने, करण केसी, लदर नारायण राजवंशी र नन्दन यादवले समान 2-2 विकेट लिए। जीतसँगै नेपालले लीग 2 मा 33 खेलमा 12 जीतसहित 26 अंक जोड़ेको छ। नेपाल तालिकाको 6 स्थानमा उग्लेको छ भने पराजित क्यानाडा 25 अंकसहित 7 स्थानमा झरेको छ। जीतसँगै विश्वकप लीग 2 मा नेपालले अंक तालिकामा सुधार ल्याएको छ।

0: जापानमा 37 वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्ति विरूद्ध झण्डै 5,000 आपराधिक घटना दर्ता. भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 नेता रिहा. र रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपाली क्यानलाई हरायो. हवस् हामीलाई दिनजेलसम्म चाहिँ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद. बिहान 7 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने दिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने चाहन्छु. यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 काया कैरन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www. शुक्ला गण्डकी fm.com लगइन गरी सुन्दै गर्नुहोला. नमस्कार.
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला. हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ. शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज फोन 065414378 इमेल news@gmail.com.
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज.
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि.
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त.
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि.
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त.
4: हुन्छ नि, जाउ जाउ.
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगाउँडा.
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा.
5: फोन नम्बर 97155065555, 97156506.
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल.
6: हार्दिक शुभकामना. नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ.
3: प्रोपाइटर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एन्ड जीके साउन्ड सिस्टम, शुक्ला गण्डकी 4, दुलेगौडा. फोन 98562065505. प्रोपाइटर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार. फोन 98460081389. प्रोपाइटर विपिन वागले, डिजी लिंक नेटवर्क प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार. फोन 98562066618. प्रोपाइटर पूर्ण बहादुर आले, पूर्ण कपडा पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार. फोन 98460081395. प्रोपाइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4, दुलेगौडा. फोन 98560205521.
7: स्वदेशमै उत्पादन भएको

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।

0: यति बेला बिहानको ठिक 6 बजे हो।
1: काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल असोज 26 गते सोमबार, सन् 2026 अक्टोबर 12 तारीख असोज शुक्ल पक्षको द्वितीय तिथि।
3: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
1: आज वार्षिक उत्सव मनाउँदै गरेका बाँकेको रेडियो बागेश्वरी 94.5 मेगाहर्ज र चितवनको कालिका एफएम 95.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
2: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, बाढ़ीले घर खेतपुल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति टर्यो।
1: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट पर्मिट खुला, दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने।
2: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म महँगो।
1: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया आउन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेनी राष्ट्रपतिको भनाई।
2: र आईसीसी क्रिकेट विश्वकप लिग 2 मा नेपालले क्यानाडालाई हरायो।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। गोर्खाको चुम उपत्यकाको उंगिलुङ खोलामा खसेको पहिरोले स्यार खोला थुनेर हिजो झिसमिसेमै बुढी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। पहिलो बाढ़ीले चेतावनी दिएसँगै बुढी गण्डकीको तटीय क्षेत्रका स्थानीय बासिन्दाले बस्ती छाडेपछि आएका दुई भयानक बाढ़ीमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढ़ीको पहिलो लहरपछि स्थानीय स्तरमा गरिएको सतर्कताका कारण नदी किनारका बासिन्दाले घर छाडेर सुरक्षित ठाउँमा जाने समय पाए। त्यसपछि आएको ठूलो बाढ़ीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 34 गोठ र बंगुरका 22 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गी पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 जना बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। चुमनुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले स्थानीय बासिन्दाबाट आएको सूचनाका आधारमा बेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिँदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ चुमलिङ नजिकैको उंगिलुङ खोलाबाट बाहाव र गेग्रा नहाएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएको केही समयपछि फुट्दा बुढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। उंगिलुङ खोलामा पहिरो खसेको हो कि हिम पहिरो भनेर यकिन हुन सकेको छैन। स्यार खोला थुनिएको भनिएको ठाउँबाट 500 किलोमिटर तल बुढ़ी गण्डकीमा मिसिन्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडले गोर्खाको चुमनुम्री गाउँपालिका छ चुमचेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढ़ी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ।
4: यसैबीच गोर्खाको बुढ़ी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढ़ी गण्डकी नदीको आरूघाट भन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढ़ी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। 1.5 महिना अघि भदौ 10 गते भोटुकोसीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखेका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका उंगेलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ। नदी थुनेको ठाउँबाट नजिकको बस्ती श्रीदिवास फिल्म र घट्टेखोलाका बासिन्दाले जगत लगायत तल्लो क्षेत्रका बासिन्दाहरूलाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाइ छ। उंगिलुङ खोलाबाट बगेको गेग्रानले स्यार खोला थुनिएर फुटेपछि बुढ़ी गण्डकीमा लेदो सहितको ठूलो बाढ़ी आएको विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3,735 र आचार्य 2,342 मतसहित विजय हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संग्रौला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। काया कैरनमा मानसिक स्वास्थ्य र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सिमेन्ट एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: व्हाट्सएप नम्बर 9854149 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिश पनि प्राप्त गर्न सकिन्छ।
5: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
7: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
8: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9826552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
12: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
13: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
12: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
13: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
12: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
13: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
12: अब कहाँबाट शुरू गर्ने भनेर नअल्मलिनुहोस्।
13: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
12: मोबाइल 9802853995, फोन 0165865059।
14: वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
16: थोरै बचत धेरै कायदा, बीमाका छन्
17: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: प्रोपाइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98-141-33-222।
19: शेयर धनी सदस्य सरस्वती सिग्देल, शुक्ला गण्डकी 4, दुलेगौडा।
18: प्रोपाइटर मुक्ति प्रसाद शर्मा, सोनोपसी सप्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98-560-63-827।
19: प्रोपाइटर लक्ष्मी राज वाग्ले, दीर्घायु फर्निचर शोरूम, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98-560-60268।
18: प्रोपाइटर सुजल खार ठकुरी, भगवान सेनेटरी, शुक्ला गण्डकी 2, गाछे पानी। फोन 98-560-20675।
20: विदुरका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। यता त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा रहेको गलौदी खण्डमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पनि पुनर्निर्मित सड़कबाटै गाड़ी चल्न थालेका छन्। दशैं यात्रालाई सहज बनाउन दुवै राजमार्गमा मरम्मत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको हो। यता 8 र 9 असोजमा परेको लगातारको वर्षापछि आएको बाढ़ीले सड़क र पुल बगाउँदा सड़क सम्पर्कविहीन बनेको म्याग्दी मुस्ताङ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। पर्वत बागलुङ जोड़ने मालढुंगामा कालीगण्डकी नदीको पुलको पहुँच सड़क बगाएको थियो। दुई जिल्ला सीधा सड़क सम्पर्क जोड़िने चरणमा पुगेका छन्। हिजोबाटै पर्वत र बागलुङलाई सड़क सम्पर्कमा जोड़ने गरी काम भइरहेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। बाढ़ीले पटक पटक अवरूद्ध बन्दै आएको बीपी राजमार्गमा अहिले सहज रूपमा गाड़ी चलिरहेका सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाई छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: दशैंका लागि गाड़ीको रूट पर्मिट पनि खुलेको छ। यस्तै बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको छ। निरन्तरको वर्षा बाढ़ी पहिरो लगत्तै दशैं शुरू भएसँगै काठमाडौँ उपत्यका सरकारी अस्पतालमा बिरामीको संख्या बढ़ेको छ। दशैंमा नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिमका तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आकस्मिक उपचार पनि हुनेछ भने दशैंको बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिने छैन। नयाँ पत्रिकामा खबर छ।
20: विगत 2 दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सृजित विपदका घटनाहरू सामना गरेको छ। यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएका प्रयासले मानसिक स्वास्थ्यको महत्वबारे बुझाई बढ़ाउन सहयोग गरेका छन्। मानसिक स्वास्थ्यबारे साथी सम्झना महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँग कुरा गर्नु भएको छ।
21: मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता, आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो। अब तपाईँ पढे लेखे छ त, खाइपी गरेर चाहिँ सबै गरेछ, तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ, तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेको छैन, त्यो पनि मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू जो सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन भने त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो। होइन छोटकरीमा भन्ने हो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग, एकदमै गम्भीर समस्याहरू मध्येमा 5 त मानसिक रोग नै छ, 10 5।
22: हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा? होइन
21: हामी यो संसारको सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन, त्यसमध्येमा चाहिँ सेवा सुविधाहरू कति छन्, त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानूनहरू कस्तो छ, अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू, त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ। त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै झन्डै 26-27 वर्ष भएको कन्टेक्समा म त एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ पछिल्लो 10-15 वर्षमा चाहिँ हामीले निकै नै धेरै फर्को मारेका छौँ। सबै वेल इन्फर्म छ। कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ, डाक्टर कहाँ जाऊ, हस्पिटल जाऊ भने पनि जानै नजाने, जानै परे पनि लुकी छिपी नहै परिवर्तन गरेर त्यसरी जाने चलन थियो होइन। अब अहिले त आएर अहिले यङ्स्टर्सहरू आफूले पढाएर मलाई त यो लाग्छ, मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम उपल्ली आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्स्टमा मैले राम्रै चाहिँ अचिभ गरेँ भन्ने भन्न।
22: कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
21: समस्याहरू समस्या समाधानतिर लागु, त्यसलाई लुकाएर छोपेर ढाकछोप गर्नु चाहिँ त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन। यदि समस्या छ भने सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो।
3: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीभी जित्ने मौका तपाईँको।
23: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
23: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
23: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुच्छ्रे बैंकको भवन।
23: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9556-65870।
24: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460746580।
20: निवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा सात तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्य भन्दा सात गुणासम्म बढ़िरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25-35 रूपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रूपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाट जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
20: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछि आएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन जोडेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुवैमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग चौथो विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोडेका छन्। यस्तै गुलशन झाले 34 ओभरमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। यस्तै सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लीग टूमा 33 खेलबाट 12 जितसहित 26 अंक जोडेको छ। नेपाल तालिकाको 6 स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अंकसहित 7 स्थानमा झरेको छ। जितसँगै विश्वकप लीग टूमा नेपालले अंक तालिकामा सुधार ल्याएको हो।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी तथा लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा छिटपुट पानी परेको छ।
20: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दावीको विवरण अध्यावधि गर्न आग्रह गरेको छ।
20: सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो एक दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरिएको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
3: बीणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण गरिएको छ।
20: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
3: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको।
20: सहनेको घरवास, कहनेको वनवास।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
20: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई। बाढ़ीले घरखेत, फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
3: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए, दशैंका लागि रूट परमिट खुला, दशैंका छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने, आकस्मिक सेवा भने नरोकिने,
20: चिनिया सामान नाकामै रोकिदा दशैं बजार महँगो, कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़ी,
3: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी, रूसको औपचारिक प्रतिक्रिया हुन बाँकी, सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई,
20: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले क्यानाडालाई हरायो।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। यसमा संवाद छैन, दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको संकट र नेपाललाई परिरहेको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरोड तानिरहेको छ। चुरोडको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिँदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठूला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन्, तर त्यसको बीचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरणीय संकटको मारमा परिरहेका छन्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गीत एण्ड किचन सेन्टरमा 3,000 रूपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
3: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
3: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
3: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98565-68870।
2: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठ रोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
4: छाला, कपाल, यौन तथा कुष्ठ रोगको सफल उपचार,
2: स्किन र कपाल परीक्षण,
4: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
2: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
4: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4, दुलेगोण्डा,
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
4: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
2: प्रोपाइटर भीम शाह, मोबाइल 98271-61444।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
5: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0-65-90-511। पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
6: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
5: कहाँ छ पुन मोबाइल?
6: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
7: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
8: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9161638981।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर धर्मराज पोखरेल पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9811909120।
10: प्रोप्राइटर सुमन सापकोटा बाराही यूपीवीसी एन्ड आल्मुनियम शुक्ला गण्डकी 4 गाछे पानी फोन 9855622938।
0: प्रोप्राइटर विकास श्रेष्ठ व्हाइट हाउस पार्टी प्यालेस सिर्जना चोक पोखरा फोन 9855636504।
10: प्रोप्राइटर रामकुमार श्रेष्ठ फुलबाराई डेभलपर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9855662555।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9855628587।
11: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
12: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले,
12: चिया त पिएर जाऊ,
11: अहिले हतार छ पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
12: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0665709704 मोबाइल नम्बर 9845061268
12: 9845602068।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोप्राइटर सुजित हिराचन हिराचन किचन वेयर शुक्ला गण्डकी 4 खैरेनी टार फोन 9841664646।
0: प्रोप्राइटर सुजन श्रेष्ठ तीन तारा केबल नेटवर्क प्रणाली शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9855622686।
10: प्रोप्राइटर थान प्रकाश न्यौपाने गण्डकी सिसा पसल एन्ड फर्निचर शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9855633878।
0: प्रोप्राइटर ईश्वर अधिकारी स्मृति फेन्सी शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9855677987।
10: शेयर धनी सदस्य राजन रिमाल शुक्ला गण्डकी 3 टार।
15: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
16: तर महँगो होला नि?
15: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
17: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
17: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
18: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 9855622938 र 9908222938।
16: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथ फेर,
20: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
21: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाऊ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
23: प्रोप्राइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै। फोन 9855602630।
24: प्रोप्राइटर केशर बहादुर तिमसेना, तिमसेना फेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 9855602078।
25: प्रोप्राइटर कमल चन्द्र लम्साल, लम्साल होटल एन्ड लज, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 9841195442।
26: प्रोप्राइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एन्ड एसेसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 9843623111।
27: प्रोप्राइटर दिनेश घिमिरे, चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 9855602069।
28: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै, शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855603982 र 9705620209।
29: टीवीएस साथ छ हाम्रो।
30: कता हिँडेको हो आइफोन हातमा लिएर?
31: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
30: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
31: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
30: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
1: शुक्ला गण्डकी एफएम 97.6
32: कन्टेन्ट हुनुहुन्छ डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद खेमजी।
3: डाक्टर साहब, न्यायालयमा चाहिँ अहिले के हुँदैछ? न्यायाधीशहरू पनि त्राइमाममा जस्तो छन्, सरकारले चाहिँ धरपकड गरिरहेछ, पूर्व प्रधान न्यायाधीशलाई नै घरैबाट गिरफ्तार गरेर लग्यो, त्यस पछाडि चाहिँ छोड्यो, घरमा खानतलासी छ, वनको बाघले भन्दा मनको बाघले खाइरहेछ कि क्या हो सरकारलाई भन्ने खालका पनि प्रश्नहरू उठेका छन्। के छ तपाईँको यसमा विचार?
2: खेमजी, सर्वप्रथम यो हामीलाई एउटा भाष्य के बताइयो भने, न्यायाधीश स्वतन्त्र न्यायपालिकाको नाममा न्यायाधीश चाहे पदमा बसेको होस् या पदबाट हटेको होस्, उसलाई कसैले कारवाही गर्नु हुँदैन। त्यो कारवाही गरियो या उनीहरूले के भन्यो भने, घुमाउनु पाराले अन्य कार्यवाहक न्यायाधीशको कार्य क्षमतामा गर्ने क्षमतामा पनि प्रभाव पार्ने हुने जुन भाष्य बनाएको छ त्यो गलत हो। नेपालको संविधानले धारा 100 पद मुक्त हुने अवस्था गरेर के गरेको भन्दा, कुनै पनि चाहिँ प्रधान न्यायाधीश र सर्वोच्चको न्यायाधीशको हकमा चाहिँ खराब आचरणमा पहिला महाभियोग प्रस्तावबाट कारवाही गर्ने होइन, यदि महाभियोग प्रस्ताव लागेको छैन भने पनि या लाएर मतबुद्ध भएको छ भने पनि धारा 101 उपधारा 8 के भनेको भन्दाखेरि, पछि पदमुक्त भएपछि अन्य कुनै तरिकाबाट उसलाई चाहिँ पदबाट हटेपछि उसलाई चाहिँ के अरे सङ्घीय कानुनपछि कारवाही गरेर छुट के अरे पाउनेछ भनेर लेख्यो। त्यसै गरिकन यो देख्नु अख्तियार दुरुपयोग अनुसन्धान आयोग 2048 दफा उत्कृष्ट के भन्यो भने, अवकाश प्राप्त व्यक्ति उपलब्ध चलाउन सकिन् भनेर यो ऐनमा देश गरी कुरा लेखेको भए पनि, प्रधान न्यायाधीश वा अन्य पदमा भएका व्यक्तिलाई यदि चाहिँ सर्वोच्च अदालतको अनुसार चाहिँ महाअभियोग प्रस्ताव लगाएर मात्रै हटाउनु पर्ने अवस्था रहेछ भने, उनलाई महाअभियोगको प्रस्ताव लगाएको छैन तर उसले अभियोग गरेको देखियो प्रस्ताव गर्यो भने ऊ पदमुक्त भएपछि उसलाई कारवाही गर्न सकिन्छ भनेर कानुनले छुट दियो, र संहिताको धारा 239 पनि अख्तियार दुरुपयोगलाई अनुसन्धान दियो। भन्नुको अर्थ आजको दिनमा हिजो जुन छोडेर संसार हुनु त अहिले सरकारले नै भन्दाखेरि हामीलाई सुरक्षाको लागि हामी गएका हौँ, सुरक्षाको लागि जाँदै गर्दा भएसित अरू अनुसन्धान गर्दै जाँदाखेरि यस्ता चाहिँ कसैमा संलग्न भएको कुरा देखियो। अहिलेसम्म के अरे उहाँको अनुसन्धान मात्रै रहेछ, प्रमाणीहरू पुष्टि भइसकेको छैन। तर हिजो जो चाहिँ फुल कोर्टले हतार हतारमा प्रधान न्यायाधीशलाई जानै हुँदैन, त्यो गर्नु संविधानको उल्लङ्घन हो, न्यायपालिका सदन हटाउनु हो भन्नु मिल्यो। संविधानमै के लेखेको छ भने, बरु के भनेको छ भने, खराब आचरणमा उच्च अदालत जिल्ला अदालतको हकमा चाहिँ न्याय परिषदले कारवाही गरेर पदबाट मुक्त गर्न सक्ने, र अरू हकमा चाहिँ यो खराब आचरण भनेको चाहिँ के पर्छ, भ्रष्टाचार सम्पत्ति सिद्धि गर्नुको हकमा चाहिँ ऊ पदमा भइन्छ महाअभियोग लगाएर हटाउन सक्ने भयो। महाभियोगबाट हटेपछि पनि रेगुलर रूपबाट चाहिँ महाभियोगको चाहिँ हटाउनु पनि एउटा कुनै कसोट लाग्दैन, महाभियोगले एउटा पदमा राख्ने कि नराख्ने सन्दर्भमा मात्रै महाभियोग लगाउने। तर महाभियोगबाट हटिसकेपछि संविधानको धारा 101 उपधारा 8 त्यसरी हटेभित्र सङ्घीय कानुनमा लाग्नु पर्ने मुद्दा चलाउन सकिन्छ भन्यो, सम्पत्ति सुधारमा लाग्नु सकिने भ्रष्टाचार भन्नुभयो। हिजोसम्म जनतालाई के धोका या के गलत फैनी पार्यो भने न्यायाधीशलाई चाहिँ छुने हुँदैन, न्यायाधीश कानुनभन्दा माथि छ र जे पनि गर्नुहुन्छ। त्यति मात्र होइन, के अरे यो संविधानको धारा 131 के भने, प्रधान के अरे प्रधान न्यायाधीश वा न्यायाधीशको पदमुक्त हुने अवस्था भनेर फौजदारी ऊ पदमा हुनाहुँदै फौजदारी खोसमा नैतिक पतनदेखि फौजदारी खोसमा अभियोग प्राप्त पुष्टि गर्न या ऊ सजाय पाएन उसको पदमुक्त हुनेछ भन्नुको अर्थ, उनलाई नैतिक पतनदेखि फौजदारी मुद्दामा चाहिँ पदमै हुँदा पनि कारवाही गर्न पाउनु। त्यसै हुनाले आज के देख्छु यी कानुनको सबै व्यवस्थाले गर्दा, यति भन्ने कुरामा न्यायाधीशलाई कारवाही गर, न्यायाधीशको स्वतन्त्रतालाई हनन गर भन्नु खोजेकै होइन, तर न्यायपालिकाको स्वतन्त्रतालाई बचाउने काम सरकारको मात्रै होइन कि न्यायपालिकाको स्वतन्त्रतालाई अस्मिता बचाउने काम त आफ्नो आचरण चरित्रबाट पनि राख्नु पऱ्यो नि, न्यायाधीशको पनि दायित्व छ नि, गलत गलत काम गर्न जाने, भ्रष्टाचार गर्ने, सम्पत्ति सिद्धिको जस्तो काम गर्यो भने त्यो न्यायले हामीले छुनु हुँदैन भनेर यदि त्यो विरोध गरिन्छ भने अन्य न्यायाधीशहरूले के देखाउनु खोज्यो भने, भोलि हामीलाई पनि कारवाही गर्दा त्रिमुखी अहिले बोल्यो भने कार्यक्रम बच्न सक्छ कि भन्ने डर हो। त्यसैले यो अवस्थामा केही कानुन सम्बन्धी तरिकाले आज बादल सरकारले गरेको यति हदसम्म मलाई थाहा छैन यति हदसम्म चाहिँ उचित छ, तर यति भन्दै गर्दा यो अझ अनुसन्धान वा छानबिन गर्ने नाममा अदालतलाई घुमाउरो पाराले प्रभाव गर्ने काम पनि गर्नु हुँदैन, किनभने हामी रुल अफ लको हिमायती हौँ, स्वतन्त्र न्यायपालिकाको चाहिँ पक्षधर हौँ। त्यसैले स्वतन्त्र न्यायपालिकालाई असर गर्ने कुरा देखिन्छ भने अनुसन्धान गरेर रोक्नुपर्छ, तर के अरे स्वतन्त्र न्यायपालिकाको आधारमा लगाएर न्यायाधीश जे पनि गर्न सकिन्छ जे पनि गर्ने छुट छ भन्ने जुन
3: एउटा सबैले भनेको कुरा एउटा होला, न्यायाधीशको पनि सम्पत्ति छानबिनदेखि लिएर चाहिँ अब गलत गरेका छन् कारवाही हुने कुरा त एउटा होला, तर यो धरपकडको जुन शैली छ, जुन तरिकाले चाहिँ सरकारले चाहिँ पक्राउ गर्यो, त्यो तरिका चाहिँ अलिकति मिलेन कानुनसम्मत हिसाबले भन्ने पनि होइन।
2: जब अनुसन्धान गर्ने अधिकार दिन्छ कानुनले भने के हो, धर्प अनुसन्धान भनेको अधिकारीले थुना पनि सक्छ या बयान लिन पनि सक्छ, सबैले गर्न सक्छ। कानुनको अगाडि चाहे न्यायाधीश होस्, चाहे भूतपूर्व न्यायाधीश होस्, चाहे भुइँ मान्छे पनि कानुनको लागि समान हो नि त। फौजदारी कार्यको विषयताले कुनै व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धान अधिकारीले बयान लिन सक्ने, झारकवाट गर्न सक्ने, उसमा चाहिँ हिरासतमा राख्न सक्ने अधिकार त छ नि त। त्यो गर्यो भने चाहिँ खालि न्यायाधीश उच्च पदमा त्यो गर्दै हुँदैन, उनीहरू भागेर जाँदैनन् भने आफै अनुमान गर्ने कुरा त होइन नि, प्रमाण अरूले गर्छ भन्ने कुरा भएन। कानुनको समानताको आधारले हेर्नु पर्यो हो, मलाई पनि थाहा छ यस्ता प्रधान न्यायाधीश जस्तो व्यक्तिहरूलाई त्यसरी धरपड गर्नुपर्ने कुरा छैन। जहाँ तक धरपडको कुरा भन्नु त्यो तपाईँले भनेको कुरा हो, उसले चाहिँ सुरक्षा मागेको कुरा सरकारले भनेर सुरक्षा दिनु खोज्यो भन्यो, टोलिन्द संसदले मलाई सुरक्षा दिएको होइन, मलाई धरपड गर्यो भने उहाँले बोल्नु भएन नि, तपाईँ कहाँबाट अनि धरपड भयो भनेर कुरा अनुमान गर्ने। उहाँको बारेमा त उहाँले बोल्ने कि तपाईँले बोल्नु, तपाईँ उहाँको वारिस हो र भने म उहाँको वारिस हो र उहाँको विषयमा उहाँले बोल्ने होइन त।
3: अब न्यायाधीशहरूले त्यही भनिरहेछन् सर्वोच्च अदालतमा, अब को कसको वारिस हो।
2: म त्यसैले तपाईँले म गान्धी पण्डितलाई एउटा कानुन विधि नाताले जब मलाई तपाईँले इन्टरभ्यूमा चाहे टिभीमा चाहे गर्छु, म व्यक्तिगत धारणा राखेर बोल्दिनँ। म कानुन संविधान र तथ्यपरक रूपमा बोल्ने हुनाले म यो तथ्यपरक कुराले कहिले पनि मेटिँदैन। एउटा झुटलाई सयजनाले चाहिँ सत्य हो भनेर त्यो झुट कहिले सत्य हुँदैन। झुट भनेको झुटै हो, कानुनको व्यवस्था नै कानुनको व्यवस्थै हो। त्यो राजनीति गरे होला, राजनीतिको कार्यमा मलाई बोल्नु के छैन। म संविधानलाई कानुन निकै बसेको हुनाले आजको दिनमा भूतपूर्व न्यायाधीशलाई सम्पत्ति शुद्धिकरण चाहिँ यसको भ्रष्टाचारमा कार्यवाही गर्नु छ, र केवल अख्तियारले चाहिँ भ्रष्टाचार मात्रै कार्यवाही गर्न सक्छ, अन्य निकायले चाहिँ के गर्छ भने आफै अनुसार सम्पत्ति शुद्धिकरणले कार्यवाही गर्न सकिन्छ। तर प्रधान न्यायाधीशमा सर्वोच्च न्यायाधीशको हकमा चाहिँ पदमा भइङ्गेल गर्न पाइएन, तर अरू अरू न्यायाधीशको हकमा चाहिँ पदमा भइङ्गेल उसले चाहिँ कार्यवाही गर्छ, न्याय परिषदले पदहरू हटेपछि अनि सम्बन्धित निकायले अनुसन्धान कार्यवाही गर्न चाहिँ नेपालको संविधान फौजदारी यो सम्पत्ति के अरे अख्तियार दुर्वयोग निवारण आयोग 2048 तथा 29 पनि त्यो कुरालाई पुष्टि गरेको छ, र संविधानको धारा 300 हुन्छ। जम्मै धाराले स्पष्ट के भनेको छ भने कोही पनि कानुनभन्दा माथि छैन, न्यायाधीश पनि कानुनभन्दा माथि होइन, कानुनभन्दा माथि त भगवान पनि हुन सक्दैन भन्ने
3: कुरा चाहिँ चोलेन्द्र शमशेर पक्राउको प्रक्रिया सबै मिलिया छ, एकदम ओके छ।
2: होइन म त के चाहन्छु भने स्वतन्त्र न्याय, म यो स्वतन्त्र न्यायपालिकाको नामले अदालतमा भएको व्यक्तिलाई पनि ढाकछो गर्नुपर्छ भन्ने पक्षमै होइन। म त भगवान्सित के पाठलाई गरिरहेको छु भने उहाँले गलत काम गर्नुभएको छैन, खराब आचरण गर्नुभएको छैन, खालि हल्ला गरेको नै भोलि प्रमाणित पुष्टि गर्नु पनि चाहन्छु। किनभने त्यो पुष्टि भएन, उहाँले सही काम गर्यो भने न्यायालयमा एकदम राम्रो राखेको छ। यदि भोलि प्रमाणित चाहिँ उहाँको चल्छ देखियो, नवराजीको त्यहाँ कन्डिसन देखियो, विचारले देखियो, पैसाको लेनदेन देखियो भने त ठुलो ठुलो घटना हो नि। सर्वोच्च अदालत या न्यायालयमा विचारले यत्रो चलखेल हुनुहुन्छ, यत्रो भ्रष्टाचार हुन्छ, जनता जनमानसमा यदि त्यो प्रभाव पऱ्यो भने जनताप्रति जनआस्था जगाउँदैन, र जुन दिन अदालत जनआस्था हटाउँछ स्वतन्त्र न्यायपालि गाउँदैन अनि चलायन गभर्मेन्ट आउँछ। त्यसैले म बादेन सरकार जसले दुईटै बहुमत पाएको छ उहाँको दुईटा जिम्मेवारी छ, एउटा कसुरबाट प्रजा पाउँदै त्यसलाई छोड्ने हुँदैन, तर त्यतिभन्दा चोक गर्ने नाममा स्वतन्त्र न्यायपालिकाको चाहिँ धरोहर या त्यसको आस्थामा जगाउने कम्पनी नगर भन्ने मात्रै भन्नु पाएको।
3: अब एउटा कुरा चाहिँ जस्तो अहिले पछिल्लो समय सरकारले जुन किसिमका एक्सनहरू लिइरहेको छ, सरकार चाहिँ जुन किसिमले अगाडि बढ़िरहेको छ, बढ्न खोजिरहेको छ, यो प्रक्रिया विधिसम्मत छ, सबै कुराहरू एकदम ओके चलिरहेछ। एउटा न्याय
2: गर्नु छैन, उनीहरूको नियत ठिक होला, केही चिज गरौँला भने होला, तर उनीहरू कानुनसम्मत चलेको छैन त अदालत हेरिहाल्छ नि, त्यसरी त स्वतन्त्र न्यायपालिकाको कुरा गरे नि त। अब अदालत हिजोभन्दा अलिक फरक तरिकाले आफूलाई प्रस्तुत पर्यो, प्रधान न्यायाधीशहरू सर्वोच्च न्यायाधीशहरू प्रत्येक आदेश निर्णय चाहिँ रोक कुनै पनि चिजहरू आदेश जारी गर्दाखेरि हिजो गरेको कानुन आज उसले गरेको निर्णयलाई हेरेर एकदम संयमित र चाहिँ सही तरिकाबाट निर्णय दिनुपर्छ। किनभने अब सबै उनीहरूको निवेश निर्णय आदेशहरू चाहिँ सोसियल मिडिया जनताले सर्व हेर्न पाउने हुन्छ, त्यसैले यदि उनीहरूले गलत काम गरे भोलि सही तरिकाले सरकारले चाहिँ काम गरेको कुरा पनि अङ्कुशमा लाउनुपर्छ नि। सरकारले जहिले पनि शक्तिको दुरुपयोग गर्ने चाहिँ अन्तर्राष्ट्रिय मान्यता हो, सरकारमा बसेको व्यक्तिले सकेसम्म आफ्नो लक्ष्य प्राप्त गर्नलाई जानेर वा नजाने कानुनको उल्लङ्घन पनि गरेका हुन्छन्, नगरी भने स्वच गरेर काम गरेका हुन्छ। त्यो अवस्थामा जाँच्ने काम भनेको चाहिँ न्यायालयको, त्यसैले सर्वोच्च अदालत या अहिलेको सरकारले सबै काम गरेको कानुनसम्मतै छ र कानुनसँग गरिरहेको छ। भन्दिनँ म कानुनको विद्यार्थीहरू भएकोले त्यसलाई टेस्ट चाहिँ गर्नुपर्छ, कहिले कहिले कानुन चाहिँ अनुसार गर्नु हुँदा पनि कानुन बुझेको छैन, अदालतले अङ्कुश लगाउनुपर्छ, यो सामान्य कुरा हो। तर यति तर अहिलेको सरकारले तपाईँले भने जस्तै आजको जे छ यति बादल सरकारले जुन अहिले त्यहाँ भ्रष्टाचारको सम्बन्धमा जुडिसियलमा देखिएको घटनालाई जुन किसिमको छानबिन गरेको छ, यो अदालतको मर्यादा हैसियतलाई असर

0: राम्रो गरेको जहाँ तक सरकार जनतालाई भेट गरिदिनुपर्छ, आर्थिक कलामा पानी गर्नुपर्ने कुरा केही कुरामा चाहिँ सरकारले जति हदसम्म कानूनलाई संशोधन गरेर अर्थतन्त्रलाई दुई साल दिनुपर्ने दिन सकिरहेको छैन। त्यसका एउटा कारण उनीहरू नयाँ भएर यति धेरै अर्थतन्त्रबाट हामी तल झरेका छौँ कि त्यसलाई उचाल्न केही समय लाग्छ। सेकेन्ड कुरा मेकानिजम जो समृद्ध सरकारी समृद्ध अर्थ मन्त्रालय विभिन्न विभाग र मन्त्रालयका जुन कर्मचारीहरू छन् हिजोबाट केही परिपरिबाट ओरिएन्टेसन भएका कर्मचारी छन् उनीहरूले अहिलेको स्पिडहरू काम पनि गर्न सकिरहेका छन्। त्यसको ज्वलन्त उदाहरण हो अस्ति वंशीधर भन्ने व्यक्तिलाई जुन समाज थियो कति निकेट गर्नु रहेछ नि त, भोलि कति निकेट गरे होला, कति काम नगरे होला, अहिले चाहिँ त्यसैले उनीहरूले अब दुई पैसाले बुझ्ने दुई पैसाले ल्याउने गर्ने कुरा हो। तर यति भन्ने गरेर सरकारले एकदमै सन्तोष हुने गरेर वाई वाई गर्ने गरेर चाहिँ आर्थिक कल्चर कर्म गरेको छैन। अर्थमन्त्रीले असाध्यै राम्रो प्रयास गरिराख्नु भएको छ, ऊर्जा मन्त्रीले पनि ऊर्जा सम्बन्धी कुरामा राम्रो काम गरिरहेका छन्। केही कमजोरी छन्, कमजोरीको बारेमा हामीले खबरदारी त गर्नैपर्छ। मलाई लाग्छ अब गति त माथि सरकारले अब डेलिभरी अर्थतन्त्रलाई चढामान गरेको हुन्छ, अलिकति ध्यान दिनुपर्छ राष्ट्र ब्याङ्कसित अब प्रत्यक्ष अर्थतन्त्रले कोर्डिनेस गरेर हिजोको परिवार अब जानुपर्ने राष्ट्र ब्याङ्कलाई त्यहाँ पनि पूर्ण संरक्षण त्यहाँ पूर्ण ओरिएन्टेसन चाहिँ दिनु जरुरी छ। राष्ट्र ब्याङ्क पनि हिजोको धारामा चलिरहेको छ, त्यो मेकानिजम त्यस्तै छ, त्यसमा सुधार गर्ने एकै दिनमा हुन सक्ने कुरा होइन। किनभने राष्ट्र ब्याङ्कको आर्थिक नीति र अरू कार्यक्रमलाई एकै दिनमा हलाउन खोज्यो भने अर्थतन्त्र नभएर धराशय हुनसक्छ, ग्रेजुअल हिसाब गर्नु पर्यो। तर त्यो पछिमा अहिलेको गभर्नरले पनि केही प्रयास गर्दै हुनुहुन्छ, उहाँले अब अर्थमन्त्रीको भावना र सरकारको भावना बुझ्नु पर्यो र यो सरकारले पनि उसको सीमामा रहेर गभर्नरले गर्नुपर्ने सीमाभित्र रहेर उसलाई काम गर्ने महत्त्व दिनुपर्छ। मलाई त्यो गर्यो भने अब चाहिँ अलिकति जनताले यसो आँखा उठाएर खबरलाई गर्न थालिसके बाजेन सरकारसँग डिभिजनमा ढिलो गऱ्यो त्यही गऱ्यो हामीलाई तिमीलाई अझै पनि विश्वास छ तिमी गर्छ भने तर ढिलो भयो ढिलो नगर भन्ने कुरा चाहिँ जनताले वार्निङ गर्न थालेको छ।
1: हस् डाक्टर यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर गान्धी पण्डित, राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560605554. शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका. प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्री प्लाई प्रेसर कुकर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560605554.

0: नमस्कार, बिहान 7 बजेको सुर्लागन रेडी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। गोर्खाको बुढी गण्डकी किनारीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढी गण्डकी नदीको आरूघाट बन्दमा त्यही जलसतह मापन यन्त्र नै नभएकाले बुढी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिलो भएको बाढ़ी पूर्वन महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। डेढ़ महिना अघि भदौ 10 गते बुटीको सीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखिएको मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाको उङलिङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको आधा घण्टापछि एसएमएस पठाएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्र काम लागेको विश्लेषण छ। नदी थुनिएको ठाउँबाट नजिकको बस्ती सिर्दिभाष फिल्म र घटे खोलाका बासिन्दाले जगत लगायतका तल्लो क्षेत्रका बासिन्दालाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेको थियो। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्रहरू घाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको प्रहरी सरकारी निकायको भनाइ छ। उङलुङ खोलाबाट बगेको गेग्रानले स्याहार खोला थुनिएर फुटेपछि बुढी गण्डकी मारेर सहितको ठूलो आएको विपद व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान गरेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर नाडा र डिला संगरौला निर्वाचित हुनुभएको छ। खुल्लो उपसभापतिमा भण्डारी 3735 र आचार्य 2342 मतसहित विजय हुनुभएको। यस्तै समावेशमा उपसभापतिमा विनोद चौधरीले 1745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेलले 4194 र उदय शमशेर राणाले 2330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला सिंहरौला पन्त 3118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्प भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। सहमहामन्त्रीको गणना भइरहेको छ। दशैं तिहारका लागि चीनबाट ल्याउन लागि एकलता कपडा, जुत्ता, चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरिनाका महिना अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लागि लगानी फस्ने सम्भावना छ भने अर्कोतिर चारप्रभुको बजार महँगिएको छ। भदौ 10 गते बुढेको सिनदीमा आएको बाढ़ीले वनसार कार्यालय, सड़क तथा अन्य संरचनामा क्षति पुर्याएपछि रसगढ़ी नाका बन्द भएको थियो। त्यसपछि पहिरोको जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकी सेतातोपानी नाकाबाट आउने आयात नियमित पनि रोकिएको आयात निर्यात पनि रोकिएको थियो। काठमाडौँसँग तुलनात्मक रूपमा नजिक रहेको यी दुवै नाका बन्द भएपछि व्यापारीहरूले मुस्ताङ सुकोला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका थिए। तर असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविराल वर्षाका कारण बेनी दोमसङ सड़क खण्डका विभिन्न स्थानमा पहिरो गएपछि कोरोला नाकाबाट हुने आयात निर्यात समेत प्रभावित भएको छ। कोरोला नाकाबाट नेपाल भित्रेका करिब 200 कन्टेनर सामान र 100 विद्युतीय सवारी साधन मुस्ताङमै रोकिएका छन्। एकपछि अर्को व्यापारिक मार्ग अवरूद्ध हुँदा चीनबाट सामान ल्याउने व्यवसाय थप समस्यामा परेका छन्। नेपाल हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष रामरी कार्की चीनतर्फका नाकामा अवरोध हुँदा बजारमा सामानका आपूर्ति सहज हुन नसकेको बताउँछन्। केही सामान वैकल्पिक मार्गबाट ल्याउने प्रयास भए पनि त्यसले ढुवानीको सामान र लागत दुवै बढ़ाएको छ। द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार उच्च स्तरीय राजनीतिक भ्रमणसँगै आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर प्रस्तावित राजदूतहरूले आफ्नो कार्ययोजना संघीय संसद समक्ष पेश गरेका छन्। द्विपक्षीय सम्बन्धमा पछिल्ला वर्षहरूमा राजनीतिक सँगै आर्थिक सामाजिक पर्यटन शैक्षिक तथा संसदीय कूटनीतिले समेत प्राथमिकता पाउने गरेका छन्। नागरिक सम्बन्धलाई पनि कूटनीतिक आयामका रूपमा प्रस्तावित राजदूतले कार्ययोजनामा समेट्ने गरेका छन्। संघीय सुनवाई समितिको माग अनुसार प्रस्तावित 13 राजदूतको ले कार्ययोजना बुझाइसकेका छन्। समितिले असोज 26 गतेदेखि 28 गतेसम्म सुनाईको कार्यतालिका तय गरेको छ। प्रस्तावित 13 मध्ये सोमबार 4 देशका राजदूतको सुनाई समितिले गर्दैछ। समितिले आज सोमबार भारतका लागि प्रस्तावित डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिन जंगम थापा र संयुक्त अधिराज्यका लागि प्रस्तावित गौर शमशेर जबराको संसदीय सुनाई गर्दैछ। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामादेखि दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमारा राखिएको थियो। त्यसै दिन घट स्थापना गरेको स्थानमा नै नौ दुर्गामादेखि पहिले देवी शैला पुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि हो। नवरात्रका नौ दिन घट स्थापना गरिएको स्थानमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायतका देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष अश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीदेखि कुजा व्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। संसारका समग्र प्रणालीलाई सज्जित दान नन्द रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लागेको छ। यसै गरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमान ढोका दरबार स्थित दशैं घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ। तनहुँको शुक्ला गण्डकी दिन कवासीमा रहेको सिद्धार्थ बस्करी सहकारी संस्था लिमिटेडले 13 वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष तीर्थराज कर्तलाको अध्यक्षतामा आयोजित सभामा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खुम्बा दुर्विक राजुले छरिएर रहेका पुँजीलाई एकीकृत गर्न सहकारीले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानिया, शुक्ला गण्डकी तीनका वडा अध्यक्ष सचिन भुजेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष विश्वनाथ श्रेष्ठले स्वागत र सचिव तिलबहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो। सभामा संचालक समिति, लेखा सुपरिवेशन समिति, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिति थियो। सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना सम्बन्धी छलफल गरिएको थियो। साथै संस्थाको विकास, आर्थिक पारदर्शिता, सुशासन तथा सदस्यहरूको हितमा विषयमा समेत चर्चा गरिएको थियो। सभाका अवसरमा 54 जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यस्तै शेयर सदस्यका सन्तान मध्ये एससी उत्तीर्ण 2 जना र स्नातक तह उत्तीर्ण 2 जना गरी 4 जना विद्यार्थीलाई शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको थियो। संस्थाको स्थापना, विकास र प्रगतिमा योगदान पुर्याउने संस्थापक सदस्य, संस्थापक अध्यक्ष, पूर्व संचालक समिति सदस्य तथा विभिन्न उपसमितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले ज्येष्ठ सदस्यप्रति सम्मान, विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा अघि बढ़न प्रोत्साहन तथा संस्थामा योगदान पुर्याउने व्यक्तिहरूको कदर गर्ने उद्देश्य राखेको संस्थाले जनाएको छ। सभाले कार्यप्रतिको विश्वास, आपसी सहकार्य र संस्थागत एकतालाई थप मजबूत बनाउने अपेक्षा गरिएको छ। सगरमाथा पदाधिकारी सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी नगरपालिका नम्बर 6 खैरेनटार तनहुँको 15 साधारण सभा तथा 5 अधिवेशनले सन्तोष घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा कमल मोहन घिमिरे, सचिवमा सुजन राज पौडेलको सदस्यमा धनप्रसाद पोखरेल र सदस्यमा शिवदत्त ढकाल, केदार भक्त घिमिरे, कुमारी राणा र सरिता राणा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै लेखा समितिको संयोजकमा आकाश थापा, सदस्यमा सन्तोष पौडेल र विष्णु श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचनको संयोजक युवराज विकास भट्टराईले गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघतरमका अध्यक्ष प्रदीप राज अधिकारीले सम्पूर्ण सेवा सदस्यहरूको सहकारीलाई पूर्ण रूपमा सहयोग गर्नुपर्ने र नीतिहरूको आधारमा सहकारीहरू चल्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। यस्तै शुक्ला गण्डकी नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष खड्क सिंह थापा, मेग्दी गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष शिवबहादुर आले, सगरमाथा सहकारीका संस्थापक अध्यक्ष केशव राज घिमिरे, शिवदत्ता ढकाल, सुजन राज पौडेल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, कोषाध्यक्ष सुजन राज पौडेल, लेखा समितिका संयोजक धनप्रसाद पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा प्रस्तावहरू पारित गरिएको थियो। त्यस्तै सहकारी ज्येष्ठ शेयर सदस्य असल कारोबारी एसडी 2082 उत्कृष्ट शेयर सदस्यका छोराछोरी उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो। सगरमाथा बचतधारी सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सन्तोष घिमिरेले र संचालन सचिव कमल मोहन घिमिरेले गर्नुभएको थियो। बेलचौतारा बचतारी सहकारी संस्था लिमिटेडको 16 साधारण सभा तथा 7 अधिवेशनबाट वसन्त बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा डाकाराम गिरी, सचिवमा थमन बहादुर खत्री, सदस्यमा लक्ष्मी कार्की चयन भएका छन्। सदस्यहरूमा मंगला राणा मगर, थमबहादुर राणा, गणेश बहादुर एर, आरती सुवेदी, रामबहादुर विक रहेका छन्। त्यसै गरी लेखा सुपरिवेक्षण समिति संयोजकमा होमराज तिमसिना, सदस्यहरूमा एमेन्द्र सिंह गुरूङ, अशोक पौडेल रहेका छन्। सहकारीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक समाजसेवी रेशम बहादुर गिरी रहेका थिए। सहकारीका उपाध्यक्ष अमृता तिमल सिन्हाले स्वागत गरेको कार्यक्रममा पूर्व सचिव एवं सल्लाहकार विष्णुहरि तिमल सिन्हाले शेयर सदस्यको तर्फबाट आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक रूप प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। यसअघि जेलेन्स्कीले रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने हो भने युक्रेनले पनि रूसका तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको पछिल्लो घोषणालाई हालै युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न चेतावनी दिएकाले पनि महत्वपूर्ण मानिएको छ। उहाँले युक्रेनलाई नयाँ राष्ट्रपति आवश्यक रहेको टिप्पणी समेत गर्नुभएको थियो। पछिल्लो दिनमा ट्रम्प र जेलेन्स्की बीचको तनाव पनि बढ़दै गएको छ। रूसले पूर्ण स्तरको सैन्य आक्रमण शुरू गरेपछि रूस युक्रेन युद्ध 5 वर्षमा प्रवेश गरिसकेको छ। पछिल्लो महिनामा दुवै देशले एकअर्काका ऊर्जा पूर्वाधार र अन्य महत्वपूर्ण संरचनाहरूलाई लक्षित गरी आक्रमण तीव्र बनाएका छन्। यस्ता अवस्थामा ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने सहमति कार्यान्वयन भए पनि युद्धको प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि सहमतिको विस्तृत विवरण र रूसको औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुईमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमनको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पाएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमै समेटियो। रोहितले 101 रनको योगदान दिएको थियो। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। रोहित 125 बलमा 8 चौका र 1 छक्काको मद्दतमा 101 रन बनाएको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यसअघि उहाँले त्रिविकेट क्रिकेट मैदानमा पपुवा न्यू गिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बसीर अहमदसँग थो विकेटका लागि 70 रनको साझेदारी गरेका थिए। बसेलले 30 रन जोड़े। यस्तै गुलचन्दले 34 बलमा 4 चौका र 3 छक्का सहित 48 रन बनाएका थिए। नेपालका लागि अन्य ब्याटम्यान्सले उल्लेखीय योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। क्यानाडाका अखिल कुमारले 4, मुखजिन्दर सिंहले 3 र जाहिद श्रीजादले 2 विकेट दिए। 236 रनको लक्ष्य पछाएको क्यानाडाका लागि आरुण जोहसनले 44, समित गोहेलले 35 तथा अखिल कुमारले अभिजित 30 रन बनाएको थियो। सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले समान 2 2 विकेट लिए। जीतसँगै नेपालले लीग 2 33 खेलबाट 12 अंक जित सहित 26 अंक जोड़ेको छ। नेपाल तालिकाको छैटौं स्थानमा उलेको छ भने पराजित क्यानाडा 25 अंक सहित 7 स्थानमा झरेको छ। जीतसँगै विश्वकप लीग 2 नेपालले अंक तालिकामा सुधार ल्याएको छ। हवस्त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोपाइटर पम्फा लालसन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिल दादा, फोन 0565704434।
7: प्रोपाइटर कमल मोहन घिमिरे पश्चिमाञ्चल स्टेशनरी शुक्ला गण्डकी साथ खैरिनी टार फोन 9846061850
10: प्रोपाइटर मिन बहादुर सुनार ओम एम आभूसर सुनचादी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भीमसेन टोल फोन 9846069246
7: प्रोपाइटर रघुनाथ पौडेल रसु बेबिल्यान शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856065577
10: प्रोपाइटर प्रेम बहादुर गुरुङ गुरुङ किराना पसल शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856020979
11: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
12: किन आमा के भएर
11: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
12: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
11: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
12: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भव
11: मोबाइल 9856043952 र 9806656586
13: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
7: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ बीएनबी फेसन सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा फोन 9846096166
10: प्रोपाइटर हरिलाल रिमाल रिमाल फेन्सी शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार फोन 9846049858
7: शेयर धनी सदस्य निरपुन शुक्ला गण्डकी चार दुलेगौडा
10: प्रोपाइटर लक्ष्मण रिमाल रिमाल ब्रदर्स हार्डवेयर शुक्ला गण्डकी चार दुलेगौडा फोन 9560607728
7: शेयर धनी सदस्य बुद्धि बहादुर थापा शुक्ला गण्डकी पाँच खैरेनी टार
14: अब पद्मा फार्मेसीमा छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा शुक्ला गण्डकी चार दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला सौन्दर्य कपाल यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला
15: छाला कपाल यौन तथा कुष्ठरोगको सफल उपचार
14: स्किन र कपाल परीक्षण
15: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने
14: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्
15: पद्मा फार्मेसी शुक्ला गण्डकी चार दुलेगोन्डा
14: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै
15: शुक्ला गण्डकी युवा क्लबको सटरमा
14: प्रोपाइटर भीम शाह मोबाइल 9271461444
10: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
14: अध्यक्ष केशवराज घिमिरे प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी छ खैरेनी टार परिवार
7: अध्यक्ष सुजन कुमार श्रेष्ठ प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी पाँच बेल चौतारा परिवार
14: अध्यक्ष कमल प्रसाद पोखरेल प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी आठ परिवार
7: अध्यक्ष युवराज पराजुली प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालवेसी मावि शुक्ला गण्डकी नौघारी परिवार
10: अध्यक्ष मदन थापा प्रधानाध्यापक खुमराज तिवारी एवं थप्दी मावि शुक्ला गण्डकी दस थप्दी परिवार
2: शुक्ला गण्डकी एफएम 97.6
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार।
18: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
19: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
17: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
1: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि, शुक्ला गण्डकी साथ खैरेनी टार परिवार।
5: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल, शुक्ला गण्डकी चार, दुलेगौडा परिवार।
4: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार, शुक्ला गण्डकी पाँच, सेराटार।
6: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार, शुक्ला गण्डकी तीन, कवासे।
5: प्रिन्सिपल एवं बाल विद्या मावि, शुक्ला गण्डकी दुई, गाछे पानी परिवार।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
8: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी चार, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0658 590 511।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर कृष्ण प्रसाद पौडेल, पीके हार्डवेयर तथा जंगल पार्क रिसोर्ट, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 98560 20529।
6: प्रोप्राइटर भक्त कुमार रामदाम, रामदाम सुनसादी पसल, शुक्ला गण्डकी साथ खैरेनी टार। फोन 98460 78022।
5: शेयर धनी सदस्य एकराज सिगदेल, शुक्ला गण्डकी आठ, ढोर फिर्दी।
6: प्रोप्राइटर तीर्थराज खनाल, बेस्ट कंक्रीट एन्ड ब्लक उद्योग, शुक्ला गण्डकी दुई, कोत्रे। फोन 98560 29 500।
5: प्रोप्राइटर बिर्सना श्रेष्ठ, असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 98461 94378।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाथ गाउँपालिका स्याङ्जा परिवार।
9: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
10: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
10: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9856338 9416356558।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडा अध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुम्बहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार,
14: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0565414142, मोबाइल 9560231128 र 9462614726।
17: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु,
19: सम्पर्क 0564142121, मोबाइल 9856035921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
21: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 6 खैरेन्टार,
22: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासिटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 3 कवासे परिवार,
21: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 4 दुलेगौडा,
23: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 5 बेलचौतारा।
24: हजुर दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: तपाईको आजको राशिफल
1: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार। कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानी माझ दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 26 गते सोमबार, ईस्वी सम्मत 2026 अक्टोबर 12 तारीक, शक सम्मत 1947, नेपाल सम्मत 1948, नेपाल सम्मत 1146। सूर्योदय बिहान 6:02 भने सूर्यास्त साँझ 5:39 भने साँझ 8 शुक्ल पक्षको द्वितीय तिथि। कार्यक्रम शुरूआत गरौं। आज दिनभरि प्रस्ताउने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:00-5:25 भक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्लागणदेखि समाचार, 6:30 कायाकैरन, 6:30-7 नेपाली बस, 7:30-7 शुक्लागणदेखि समाचार, 7:15-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 गम्बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15-12 अहिले शुक्ला गण्डकी, 12:15 नेपाल खबर, 12:15 पप्पी संगीतहरू, 1:00-1:30 लोकी संगीत, 2:00-3:00 लोकी संगीतहरू, 3:00-3:15 नेपाल दर्पण, 3:15-4 फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 लोक चौतारी, 6:00-36 नेपाल दर्पण, 6:30-7 गुरूङ भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 गीत संगीतहरू, 8:00-8:30 पनि गीत संगीतहरू, 8:15-9:00 नेपाली स्वागत साँझ पख, 9:00-10:00 गीत संगीतहरू, 10:00-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी वर्षात हुने अपार रहेको छ। तपाईँको राशिफलको राशिफल स्वागत गरौं। मेष राशिबाट, मेष राशिमा माछ चुचे चोलाली लुली डुव विभिन्न अवसरले पछ्याउनेछन् भने कामको स्तरमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बन्न सक्छ। मेहनत नामदाम र इनाम दिलाउन सक्छ। प्रेरणा गर्दा सजिलो लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा पेसा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछ भने तारिफिक कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढ़ाउन सकिनेछ। वृष राशि, वृष राशिमा नाराज इयुएओ बाबी बुबे बो मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। 223 गर्ने एउटा हुनेछन्। पराक्रमद्वारा अधिकारी स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर कामहरू गर्नेछन् भने स्वास्थ्य सबल रहनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने कामहरू प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। मिथुन राशि, मिथुन राशिमा महाशयका के को गङ्ग छ, के को बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिलाउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजाहरू सफल रहनेछ। गुरूजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने कामहरू प्रारम्भ हुनेछ। कर्कट राशि, कर्कट राशिमा उयो हो डाडी डु डे डो अवसर प्राप्त भए पनि परिस्थिति सोधे जस्तो अनुकूल नहुन सक्छ। हडबडीले कामहरू बिग्रन सक्छ। आफ्नो कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको कामहरू बन्नेछन् भने साथीभाइहरूको सहयोग जुट्नाले महत्वाकांक्षी महत्वपूर्ण काम पनि निर्णय लिनु अघि सोचेर चाहिँ विचार पुर्याउनुहोला। सिंहराशि, सिंहराशि उनीहरूमा मामी मुमे मो टाटी टुटे प्रयत्न गर्दा ठूलो कामहरू सम्पादन हुनेछन्। छोटो समयमै राम्रो उपलब्धि प्राप्त हात पार्न सफल भइनेछ। स्रोत साधनहरू जुत्ताले गरिएका कर्मको प्रतिफल प्राप्त हुनेछ। लाभांश बन्नाले दैनिकमा परिवर्तन आउनेछ। रुकी कामहरू बन्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। कन्या राशि, कन्या राशिमा माछे टोप पिपु सहर ठापेपो अध्ययनमा प्रगति हुनेछ भने जिताएको कामहरू सम्पादन हुनेछन्। पहिलेका कमी कमजोरी सुधार गर्ने मौका पाइनेछ। बोलीको प्रभाव बन्नेछ भने लेखन र अभिव्यक्ति कलामा निखरता आउने समय छ। मेहनत सम्मानित स्थान दिलाउन सक्छ। मानव सम्मान प्राप्त हुनेछ। आमदानीका स्रोतहरू बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। तुलराशि, तुलराशिमा अक्षर रिरु रेरो ताती दुते सहयोगीहरूले प्रशस्तै भेटिनेछन् भने रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइला जमघटका बीच स्वादिष्ट भोजनका आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।
नयाँ कामको प्रस्ताव आउनेछ भने मनज्ञ धनार्जन गर्न सकिनेछ। विगतका कमी कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। विश्वका आवन्तजनहरूसँग भेटघाट हुनेछ। आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। परिस्थिति वश आफन्तबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढ़ाउनु पर्ने अवस्था आउन सक्छ। अवसरका लागि केही दौड़ गर्नु पर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ़नेछ। विदेश भ्रमणका लागि पर्यटन गर्ने समय छ। फाइदाको पछि लाग्दा धन मालहरू घुम्न सक्छ। कुनै पनि कामहरू किनारे दोहोऱ्याएर पर्यटन गर्नुपर्नेछ। धनुराशि मेहनतीहरूको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयोजनका स्रोतहरू बन्नेछन्। प्रतिस्पर्धाले पनि उत्साह जगाउनेछ। व्यापारमा लाभांश बने बन्नाले मनमा उत्साह हुनेछ। आवश्यक भौतिक साधन जुटेछन् भने लगानीका रूपमा सञ्चित धनहरू उपयोग गर्दा फाइदा हुनेछ। अध्ययनमा नयाँ ज्ञानहरू सिक्ने अवसर प्राप्त हुनेछ। मकर राशि परिश्रम परे पनि समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सा दिनहरू बनेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनत समाजमा स्थापित बनाउनेछ भने चुनौती पछ्याएर कामहरू लाभ उठाउने मौका छ। परिस्थिति अनुकूल बन्नाले सोचनुसार कामहरू गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतको फल प्राप्त हुनेछ। साथीभाइहरूले राम्रो सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय रहेको छ। भौतिक साधनहरू प्राप्त हुनेछ। नोकरी तथा पेसा व्यवसाय फाइदा हुनेछ। नयाँ कामको जग बसाउने मौका छ। अस्वस्थताले कमजोरी अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या निम्ताउला। बल जबरदस्तीले काम बिग्रन सक्छ। परिस्थितिमा काममा ढिला सुस्ती हुन सक्छ। अप्रिय समाचारले पनि मन खिन्न हुनेछ। अध्ययनमा पछि पर्नेछ भने व्यापारमा सोचेको फाइदा नहुने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। कुनै पनि बाध्यात्मक काममा अल भरिनु पर्नेछ। राशिफल आज यस्तो भने तापनि भाग्य भन्दा गर्नु विश्वास गर्नुहोला। तपाईँलाई आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि पालो रहेको छ। जन्मदिनको शुभकामनाको।

0: 2083 असोज महिनाको 26 गते सोमबार आज तपाईँ दस जनवरी भएको छ। तपाईँ दस जनवरी मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको आर्थिकमा शुभकामना व्यक्त गर्दछ। हाम्रो परिवारको लागि र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछ। तपाईँले आदेश चालेका र तपाईँले साइज काम पुरा गरोस् तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त
1: गर्दछ।
0: आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान कुनै केही समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछ। सम्मको लागि कार्यक्रम प्रस्तुत पार्नु तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखकृत सरणी गर्नुहोला। शुक्लानन्द सम्मेलन इन्टरनेट अनलाइनमा www.शुक्लानन्द

0: यति बेला बिहानको ठिक 8 बज्यो।
1: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
1: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावि परिवार, शुक्ला गण्डकी 4, दोलेगौंडा,
0: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज, शुक्ला गण्डकी 6, खैडेनीटार, भुरुङ्गे परिवार।
2: पङ्खा
3: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
2: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
2: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण सेवा सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दुलेगौंडा परिवार।
7: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली, दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620।

0: वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
1: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलीगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म BMLT को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
1: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी
0: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL शुक्ला गण्डकी 4 दुलेगौंडा बजार क्राउन प्लाजा। फोन नम्बर 0965904090।
2: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594543।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
3: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 7 मिलदारा परिवार।
5: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 7 खैरेनीटार परिवार।
4: अध्यक्ष बाबुराम कार्की एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 5 बेलचौतारा परिवार।
3: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौडा खैरेनीटार परिवार।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
6: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
6: अस्ट्रेलिया, न्यूजील्याण्ड, UK, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
6: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
1: मोबाइल 9802853995, फोन 0161586559।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562 9238 र 98028 22938।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 8 ढोरफिर्दी।
4: अध्यक्ष शिव शंकर बानिया एवं ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 परिवार।
3: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 ढोरफिर्दी परिवार।
4: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 मगम चिसापानी स्याङ्जा परिवार।
3: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 6 खैरेनीटार। अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन।
1: 5,000 खरिद गर्दा 2 कुपन।
3: लकी ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। 2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
1: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
3: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा माछापुछ्रे ब्याङ्कको भवन।
3: प्रोप्राइटर भरत श्रेष्ठ। मोबाइल 9556685870।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 0 65 414 490। पुन मोबाइल
12: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
12: कहाँ छ पुन मोबाइल?
1: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन। मोबाइल 9811974888 र 9848480000।
13: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मरमत गरे भइहाल्यो नि।
13: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9556062452।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
1: कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौडा, फोन नम्बर 0 65 414 255।
3: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बच्चा

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: बिग्रेछन् सामान त बिग्रेछन्, यो सफ्टवेयर इन्स्टल गरेर पनि ठिक हुन्छ, एन्टिभाइरस आएर ठिक हुन्छ भनेर हामी खुसी हुन्छौँ। त्यो त्यस्तो अवस्था अझै छैन। दिमाग पनि एउटा मेसिन हो, त्यसको सफ्टवेयर यो मेन्टल इलनेस भनेको पछि बिग्रेको मात्रै हो। त्यसमा उपचार गर्यो भने त्यो शारीरिक रोग जस्तै नै हो। अहिले अहिलेको माग पनि त्यही हो, यसलाई विभेद नगरौँ। जसरी मानसिक समस्याहरू छन् त्यसै गरी शारीरिक समस्या पनि हो, त्यो दुइटै त्यसलाई अन्त नगरिकन सँगसँगै नै लगाउँ भन्ने कुरा नै हो। र यो यो गर्नमा चाहिँ हामीलाई चुनौती त बाँकी नै छ, होइन? मैले अघि नै भने जस्तै बजेटदेखि लिएर मान्छेको सोच विचारमादेखि लिएर थुप्रै कुराहरू छन्।
2: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा, मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका सन्दर्भमा। हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर रवि साक्य, उहाँ मनोचिकित्सक हुनुहुन्छ। मानसिक स्वास्थ्य नै के हो, अलिकति त्यसको बारे चर्चा गरौं।
1: एकदम महत्वपूर्ण प्रश्न। मान्छेहरूले यो पढे लेखेको मान्छेसँग धेरै गलत धारणाहरू छन्। म चाहिँ छोटकरीमा मानसिक स्वास्थ्यलाई बुझाउन प्रयत्न गर्छु। डब्ल्युएचओले परिभाषित गरेको अनुसार मानसिक स्वास्थ्य भनेको आफू र आफ्नो वातावरणसँग राम्रोसँग भिज्न सक्ने र एउटा समन्वयलाई चाहिँ मानसिक स्वास्थ्य भन्छ। मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो, होइन? अब तपाईँ पढे लेखेको छ त, खाई पिई गरेर सबै गरेछ, तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेको छ, तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेछ भने त्यो पनि मानसिक रोग, मतलब मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ, है? त्यसैले मानसिक स्वास्थ्य भनेको सिम्पली रोग नहुनु मात्र होइन, मानसिक स्वास्थ्य भनेको कुनै मान्छे चाहिँ अप्टिमल रूपमा ऊ चाहिँ उत्पादनशील हुनु, त्यहाँसम्म हामीले सोच्नुपर्छ, है? अब तपाईँले बुझ्नु हो, त्यो उसले बुझ्नु पर्यो क्या, उसले आफ्नो क्षमता बुझ्नु पर्यो र वातावरण कस्तो छ, के छ, कस्तो भने बुझ्नु पर्यो। कुनै एउटा परिवर्तनशील वातावरण छ भने उसले त्यही अनुसार आफूले ढाल्न सक्नु पर्यो र त्यहाँ चाहिँ उसको आफ्नो समस्या सकेसम्म उसले चाहिँ बेस्ट वेमा सल्भ गर्न सक्ने क्षमताहरू चाहिँ उसले विकास गर्नु पर्यो। त्यसरी ऊ चाहिँ त्यहाँ चाहिँ बुझ्नु पर्यो भन्न खोजेको, त्यो मानसिक स्वास्थ्यमा त्यही हो। जसलाई समस्या हुन्छ ऊ चाहिँ त्यो परिवर्तनशीलसँग बुझ्न सक्दैन, होइन? त्यो चाहिँ उसको मानसिक स्वास्थ्यको समस्या हो त्यो। अब छोटकरीमा भन्यो भने अहिले जुन किसिमको हाम्रो डिजिटल इन्फर्मेसन गयो, सोसियल मिडियाहरू गयो, अब कतिपय मान्छे छ नि त्यो भनेको त्यो एकदम आटिहाल्ने इरिटेट, ए मलाई जान्दिनँ यो त गर्दिनँ भने कतिपय कुराहरू एकदम आफूलाई फाइदा हुने कामहरू पनि उनीहरूले नगरिकन त्यहाँबाट टाढा भागिरहेको हुन्छ। यो यसलाई पनि उसलाई रोग छैन तर ऊ चाहिँ पनि बदलिँदो परि, यो तपाईँको प्रोग्रामको नाम पनि त्यही नै छ, बदलिँदो परिवेश हो। त्योसँग भिजेर तपाईँ चाहिँ अप्टिमल्ली फङ्सनिङ हुनु, होइन, तपाईँ चाहिँ एकदम बेस्ट वेमा चाहिँ उत्पादनशील हुनु, त्यो पनि मानसिक स्वास्थ्यको परिधिभित्र नै पर्छ, होइन? त्यसैले यो एकदम ब्रड छ, मानसिक स्वास्थ्य एकदमै ब्रड छ। अनि मानसिक रोग भनेको चाहिँ हामीले चाहिँ कहिले भन्छौँ भन्दाखेरि, मानसिक रोग चाहिँ उसले कुनै उसको चाहिँ व्यवहार, उसको त्यो जुन छ नि बदलिने परिस्थितिमा उसको व्यवहार, त्यो उसले चाहिँ परिवर्तन गर्न नसकेर उसलाई उल्टा घाटा भइरहेछ। उसको सोसियो अकुपेसनल फङ्सनिङ अथवा उसको सामाजिक जीवन, उसको अरू व्यावसायिक जीवन, डे टु डे फङ्सनिङमा त्यसलाई घाटा भयो भने अब उसलाई हेल्प चाहियो, उसले त्यो मान्छेले गर्न सकेन, उसलाई मदद गरेन भने अझ नोक्सान हुन्छ भन्ने कन्सेप्टमा हामी अनि बल्ल रोग भन्ने हो। मानसिक रोग भनेको उसलाई मदद चाहियो भन्ने कन्सेप्टमा चाहिँ हामीले रोगको लेबल गर्ने हो।
2: हरेक यो तपाईँले भनेको कुरा अनुसार त हरेक व्यक्तिलाई त्यो वातावरण, विभिन्न खालका वातावरणहरूमा भिज्नुपर्ने हुन्छ। कहिले त्यो वातावरणमा भिजेर अनुकूल हुन सक्छ, कहिले त त्यो प्रतिकूल वातावरणमा उसले एक्सेप्ट गर्न सक्दैन र मनोसामाजिक समस्याहरू पनि निम्तन्छ, होइन? समस्या हुँदैमा रोग होइन भनेर चाहिँ हामीले पहिचान पनि गर्नु पर्यो। यहाँले भने अनुसार अलिकति लक्षणको चर्चा गरौँ न हामी, के कस्ता लक्षण चाहिँ कहिलेसम्म देखियो भने चाहिँ अब सामान्य होइन भनेर चाहिँ हामी अगाडि बढ्ने।
1: यसलाई पनि हामी शारीरिक रोगसँगै तुलना गर्दा हुन्छ। जस्तै अब तपाईँ थाक्नुभयो, तपाईँ आज धेरै काम गर्नुभयो, तपाईँको जिउ दुख्यो, त्यसलाई रोग भनिहाल्नु परेन नि, होइन? औषधि खानिहाल्नु पनि परेन। अब तपाईँ थाक्नुभयो, रेस्ट गर्नुहोस्, आरामले सुत्नु, सिधिहाल्नु, होइन? अब हामी रोग कहिले भन्छौँ भन्दाखेरि, अब त्यो कारण जेसुकै भए तापनि त्यो तपाईँको त्यो नर्मल जुन फिजियोलोजी पाथोलोजीमा अब निको भएन. अब मानिलिउँ तपाईँलाई त्यो थाकेको त्यो तपाईँ दौडाइ पनि छैन केही गरेर त्यहाँ पनि एकदमै थाकिरहेछ र त्यसले गर्दाखेरि तपाईँको दैनिक कामकाज गर्न सकेन, तपाईँ उठ्नै सकेन, तपाईँ चाहिँ हिँड्नै सकेन भने अब चाहिँ नोक्सान भयो नि आफूलाई. अब चाहिँ यो ठिक भएर गएन, हुनुपर्ने पनि भएन भने अब हेल्प चाहियो भने जस्तै कन्सेप्ट नै हो. र मानसिक रोग पनि हामी त्यसरी नै हो. अब मानसिक रोगमा चाहिँ चुनौती कहाँनिर छ भन्दाखेरि यो दिमागले काम गरेको कुरा चाहिँ त्यो ठ्याक्क तपाईँले तुरन्त चाहिँ देखिँदैन, त्यो तपाईँले हेर्न पनि सक्नुहुन्न होइन. अब फिजिकल रोग त अब तपाईँ घाउ छ अथवा चाहिँ तपाईँलाई ज्वरो आएको छ भने नाप्न मिल्छ होइन. अब तर मानसिक समस्या चाहिँ जुन ब्रेनको फङ्सनिङहरू हामी सबै चिज देखिँदैन, त्यो चाहिँ इन्डाइरेक्टली बुझ्नुपर्ने कुराहरू हुन्छ होइन. त्यो मान्छेले के बोलिरहेछ, के भनिरहेछ, उसले कस्तो व्यवहारहरू गरिरहेछ, उसको भावनात्मक उसको इमोसन्सहरू कस्तो छन्, उसले चाहिँ दैनिक दिनचर्या उसले राम्रोसँग सुत्न सकिरहेछ कि छैन, राम्रोसँग खानापिना गरिरहेछ कि छैन, यो सबै यावत इन्डाइरेक्टली चाहिँ हेर्नुपर्ने हुन्छ. र यो अब दिमागको परिधि यति बृहत् छ, दिमागले नै सबै चिज हामीले अनुभव गर्ने हुनाले सबै लक्षणहरू होइन जुन तपाईँले अहिलेसम्म सोचेका शारीरिक रोगका जति लक्षण छ नि त्यो सबै मानसिक रोगको लक्षण हुन सक्छ र प्लस त्योभन्दा प्लस अरू पनि हामीले नचिताएको नसकेको सबै चिज चाहिँ मानसिक रोगको लक्षण हुन सक्छ. र सामान्यतया सजिलो गरी बुझ्ने हो भने चाहिँ यति मात्रै भनौँ कि मान्छेको व्यवहारहरू उसको बोलीचाली व्यवहारहरू पहिलाभन्दा परिवर्तन भयो र त्यो परिवर्तन चाहिँ अलि समाजमा चाहिँ नसुहाउँदो छ, हाम्रो जुन परिस्थितिमा नसुहाउँदो छ र त्यो परिवर्तनले उसलाई फाइदा होइन कि उसलाई उल्टा घाटा भइरहेछ. अहिले तत्काल उसलाई नभए पनि उसको वरिपरिको समाज वरिपरिको वातावरणमा चाहिँ नोक्सान भइरहेछ र त्यो चाहिँ उसले चाहेर पनि कन्ट्रोल गर्न सकिरहेको छैन र उसलाई चाहिँ मद्दतको जरुरत भयो भने हामी यो चाहिँ हो अब चाहिँ यसलाई हेल्प गरौँ भन्ने कुरा हो. सबै लक्षण एकदम सिम्पल होइन, जस्तै कोही मान्छे खाना खान्छ भनौँ न होइन, कति खाना खाने भन्ने कुरामा पनि त्यो पनि हामीले नर्मल र अबनर्मल भन्ने सोच्छौँ. हिजो अस्ति खाए जस्तै खाइरहेछ भनेर आउँथ्यो ठिकै छ, तर अब खाना नहुने अवस्था पुगिसक्यो भनौँ न, उसले खाना नमिल्ने चिज पनि उसले खाइरहेछ. जस्तै जानसिकै कुरा गरौँ, अब भोजमा हाम्रो उसको कल्चर अनुसार खाएको हामी त्यसलाई त केही भन्दैनौँ, तर खाना नहुने भइसक्यो तिमीले खाइरहेछ र खाएर उसलाई फाइदा होइन उल्टा नोक्सान भइरहेछ र उसलाई कन्ट्रोल गर भनेर उसले बुझाउँदा गराउँदै उसले गर्न नसकिरहेछ भने अब यो चाहिँ मानसिक रोगको लक्षण हो. सबै त्यसरी नै तपाईँ कति हाँस्नुहुन्छ, कति पैसा खर्च गर्नुहुन्छ, तपाईँ कस्तो लुगा लगाउनुहुन्छ, तपाईँ कति रिसाउनुहुन्छ, यो सबै चिजहरू मानसिक रोगका लक्षण हुन सक्छ. हुँदा हुँदा त्यति मात्र होइन, तपाईँलाई दुख्छ भन्नु न, बिहान उठ्दा छ टाउको दुख, त्यो पनि मानसिक रोगको लक्षण हुन्छ. त्यसैले मानसिक रोगको लक्षण एकदम बृहत् छ.
2: धेरै जस्तो देखिने लक्षण जुन चाहिँ अब यी लक्षणहरू चाहिँ सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने बुँदागत रूपमा भन्दा
1: त्यही सबभन्दा उसको व्यवहार नै हेर्नुपर्छ. व्यवहारमा सबभन्दा बढी हुने भनेको अब जस्तै उसको भावनाहरू जस्तै इमोसन्सहरू अस्वाभाविक रूपमा त्यो परिस्थितिसँग नमिल्दो होइन, अस्वाभाविक रूपमा उदास भइराख्ने, अस्वाभाविक रूपमा चाहिने भन्दा बढी खुसी हुने अथवा रिसाउने होइन, अस्वाभाविक रूपमा डराउने, अस्वाभाविक रूपमा चाहिँ अथवा त्यो हेलमेट नहुने, बाहिर ननिस्किने अथवा चाहिँ गएर चाहिँ आफैलाई घाटा हुने भयो भने कुनै पनि व्यवहार उसको पहिलाको व्यक्तित्वभन्दा फरक हुँदै गयो र उसलाई घाटा हुँदै गयो भने उसलाई चाहिँ हेल्प गर्न जरुरत हुन सक्छ.
2: कस्तो अवस्थामा चाहिँ यो बाढी पहिरोबाट प्रभावित भएकाहरूले चाहिँ मेरो यो लक्षणहरू चाहिँ अब चाहिँ साधारण होइन, सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने
1: एकदम महत्वपूर्ण क्वेशन गर्नुभयो. सायद नेपालमा मानसिक स्वास्थ्यको बारेमा चर्चा परिचर्चा बढ्ने र यसको बारेमा जुन मैले अघि भने चेतना बढ्नुको कारण चाहिँ हामी कहाँ विगत त्यो दुई दशकमा भएका ठुल्ठूला दुर्घटनाले पनि धेरै नै सकारात्मक सहयोग गराएछ भनौँ होइन. हुन त त्यो एकदम दुर्घटना हाम्रो लागि दुःखद थियो, तै पनि मानसिक स्वास्थ्यको बारेको चेतना बढाउन चाहिँ धेरै हेल्प गरेछ. जस्तै भूकम्प भयो, कोभिड भयो होइन, अब अहिले आएर यो हाम्रो बाढी पीडितहरू भयो, यहाँ शारीरिक साथसाथै मानसिक समस्या पनि हुन्छ भने मान्छे सबैले चाहिँ अनुभव गरेको कुराहरू नै हो. र यो तपाईँलाई एकदमै ठिक भन्नुभयो, यो यसरी विपद होइन, यो चाहे प्राकृतिक होस् या चाहिँ मानव निर्मित नै होस्, यो ठुल्ठूलो विपदहरू हुँदाखेरि मान्छेलाई चाहिँ शारीरिक साथसाथै मानसिक समस्या छ अझ धेरै पर्छ भन्नु होइन. मान्छेको लागि चाहिँ एकदमै त्यो उसले नचिताएको नसोचेको चिजहरू उसको अनुभवमा जान्छ र त्यसले चाहिँ त्यहाँ चाहिँ उसको दिमागमा अमिट छाप राख्छ होइन. हाम्रो नेपालीमा एउटा एकदम राम्रो उखान पनि छ, त्यो अगुल्टोले हानेको कुकुर चाहिँ बिजुलीदेखि नै तर्सिन थाल्छ भन्ने कुरा छ होइन, त्यो त्यो चिज चाहिँ त्यो एकदमै रियल भएर नै मान्छेहरूले त्यो भनेको हो र अहिले अहिले चाहिँ विज्ञानले यसलाई चाहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ, यस्तो किसिमको उसले अनुभव गरे कि त्यो चिज चाहिँ अब त्यो खतरा नहुँदाखेरि पनि सानो सानो कुराले पनि त्यो त्यो त्यो चाहिँ अनुभव फेरि फेरि चाहिँ उसले चाहिँ अनुभव गरिरहेको हुन्छ होइन, र त्यसले गर्दा उसलाई धेरै नोक्सान हुन्छ, त्यो घटना सम्झिन्छ, त्यो घटना सम्झाउने सानो ठुलो कुराले पनि फेरि उसलाई चाहिँ एकदम मनातिने डर लाग्ने तर्सिने र उसले उसको आफ्नो दैनिक यावत जीवनहरू चाहिँ गर्न चाहिँ गाह्रो हुन्छ। यो चाहिँ पोस्ट यो दीर्घकालीन जान्छ, यो त तपाईँले भने जस्तो यो त वर्षौँसम्म पनि जान सक्छ होइन, कोही मान्छेले गरेको जिन्दगीको बाल्यकालमा गरेको एउटा अनुभवबाट त्यो जिन्दगीहरू पनि रहिरहन सक्छ होइन, र त्यो बाहेक अरू चाहिँ तत्काल हुने समस्याहरू छन्, तत्काल हुनेलाई हामी एक्युट स्ट्रेस रियाक्सन भन्छौँ, त्यो यति पिर पऱ्यो कि अब के गर्ने कसो गर्ने मेरो आफन्त कहाँ छ कसो गर्ने भनेर यति पिर गरेर आत्तिएर ऊ चाहिँ सुत्नै नसक्ने खानै नसक्ने होइन, अनि त्यसपछि कहिलेकाहीँ आएर चाहिँ आक्रामक हुने दिमागले कुनै हिसाबले राम्रोसँग कामै नगर्ने थम्म्याउनै नसक्ने अब आफू को हुँ के हुँ थम्म्याउनै नसक्ने होइन सबै गडबड हुनेदेखि लिएर त्यस्तो पनि हुन्छ, र अर्को सबभन्दा कमन चाहिँ त्यो मैले अघि भनेको छ त्यो त्यो बाधाहरूसँग बिझ्न नसक्ने होइन एडजस्ट हुन सक्दैन, स्टार्टिङको एडजस्टमेन्ट डिसअर्डर त छँदै छ, अनि पछि गएर त्यसमा फ्रेङ्क एकदम उदासीका लक्षणहरूदेखि लिएर पछि गएर चाहिँ बाँच्नै नचाहने गरिकन यो होइन एकदम सुसाइडल हुनेदेखि लिएर र कहिलेकाहीँ चाहिँ यो वास्तविकता र अवास्तविक छुट्याउनै नसक्ने गरिकन एकदम दिमाग चाहिँ एकदम होइन अब जस्तै भनौँ न अब फेरि अब हामी सबै मर्ने भयो भन्ने पऱ्यो होइन, जे जे जति पनि यो खत्तम हुने भयो भनेकन यस्तो किसिमको साइकोटिक एक्सपिरियन्सेसहरू पनि हुन्छन्, र सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रो समाजमा चाहिँ यो मैले देखेको यो हामीले धेरै नै यो गर्न बाँकी चाहिँ लागु पदार्थ जाँड रक्सीहरू यति सहज रूपमा चाहिँ उपलब्ध छ कि यो यस्तो बाढी पिँढी तथा कुनै पनि विपद भएको ठाउँमा त्यसको समस्या चाहिँ एकदमै एक्सपोनेन्सियली बढ्छ, त्यो त्यस्तो ठाउँमा एकदमै बढ्छ है। म यो भूकम्प गएको बेलामा चाहिँ मैले चाहिँ त्यति बेला चाहिँ अनुभव गरेको चाहिँ मान्छेहरू काम नभए बिहानैदेखि चाहिँ त्यो जानसी खाएर त्यसलाई चाहिँ समय चाहिँ बिताइरहेको थियो होइन, उसले आफ्नो को गरेको त्यो गलत हिसाबले चाहिँ
2: त्यसलाई
1: गलत तरिका चाहिँ भएर र त्यो यसले चाहिँ अवश्य रूपमा चाहिँ धेरै समस्याहरू निम्त्याउँछ, यो यो विपदहरू हुँदाखेरि लागु पदार्थको समस्याहरू पनि एकदमै बढ्ने गर्दछ है। तपाईँको अघिको प्रश्न अब कहिले चाहिँ उसलाई हेल्प गर्ने भन्ने कुरा चाहिँ यसलाई चाहिँ अहिलेको मान्यता के छ भने जसरी शारीरिक उसको हात भाँच्दैछ कि केही भाँच्छ कि चोट लागेछ कि भन्ने हेरे जस्तै सुरुदेखि नै मानसिक समस्यालाई पनि ख्याल गर्नुपर्छ भन्ने कुरा छ, सुरैमा चाहिँ एक्सपर्ट जानु पर्दैन, त्यो अहिलेको कन्सेप्ट एउटा छ साइकोलोजिकल फर्स्ट एड भन्ने होइन, प्राथमिक उपचार जसरी शारीरिक प्राथमिक उपचार छ त्यसरी साइकोलोजिकल फर्स्ट एड पनि हुन्छ, उसको कुरा सुन्ने उसको परिस्थिति बुझ्ने र उसलाई चाहिँ सही किसिमले लिङ्क गराइदिने होइन, उसको आफन्तसँग लिङ्क गराइदिने हेल्प कहाँ लिनुपर्छ भनेर लिङ्क गराउने यो सबै चिज त सुरुदेखि नै गर्नुपर्छ।
2: एक महिनाभन्दा बढी भइसकेको छ भनेको प्राथमिक स्वास्थ्य उपचार चाहिँ भइसकेको छ होइन, अहिले पनि उसलाई समस्याहरू देखिरहेको छ भने चाहिँ अब के गर्ने त?
1: एकदम ठिक कुरा मैले भन्न खोजेको के भन्दाखेरि त्यो मानसिक स्वास्थ्यको हेल्प कहिले दिने भन्ने कुरामा मात्र निकालेको कुरा यो सुरुदेखि नै हुनुपर्छ र यसमा बीचबीचमा गएर उनीहरूलाई स्क्रिनिङहरू पनि गर्नुपर्छ र गर्नुपर्ने र कसै कहिले मानसिक स्वास्थ्यको हेल्प कहिले लिने भन्दाखेरि अब त्यही हो त्यो परिस्थितिसँग जति उसको पीडा छ नि समय बित्दै गएपछि त्यो पीडा कम हुँदै जानुपर्छ क्या, जस्तै पहिला एकदम उसलाई रुने रोइ मान्छे रोएको रहेथ्यो भने पहिला दिन प्रतिदिन उसको रुने चाहिँ कम हुँदै जानु पर्यो, उसलाई निन्द्रा नलाग्ने थियो बिस्तारै बिस्तारै सुधार हुँदै आउनु पर्यो, अनि ऊ चाहिँ उसको गतिविधि आफ्नो दैनिक दिनचर्याहरू उसले पहिला गर्न नसके बिस्तारै गर्दै गयो भने त्यो चाहिँ ऊ एडजस्ट हुँदै गएको भन्ने बुझ्ने हो, त्यसको ठिक उल्टो झन् उस्तै छ अथवा झन् खराब हुँदैछ भने त्यो त्यो स्योर सर्टेन साइनहरू हो, एकदम वार्निङ साइनहरू भनेको एकदमै अस्वाभाविक रूपमा कुनै पनि नशालु पदार्थहरू उसले युज गर्न थाल्यो भने उसलाई हेल्प चाहिन्छ, मार्ने मर्ने भन्ने जस्तो चाहिँ कन्सेप्टहरू ल्याएर अब म मर्छु भन्ने जस्तो सोचहरू विचारहरू आएर भन्न थाल्यो भने त्यो पनि एकदमै डेन्जरस हो, र त्यसै गरी अब अरूलाई पनि म आक्रामक हुने अरूलाई नै मार्छु भने यस्ता त्यस्ता त्यस्ता रियाक्सन्सहरू पनि आउँछन्, त्यसमा पनि मानसिक स्वास्थ्यको लागि चाहिँ हामीले हेल्प गर्न जानुपर्छ, उनीहरूको अनुभव उसको जीवन्त अनुभव सुन्नु पर्यो, यो हरेक मान्छेको अनुभव भने एकदमै फरक हुन्छ होइन, मेरो हिसाबले गएर उसलाई चाहिँ हेल्प गर्ने भने उसको कुरा चाहिँ सुन्नु उनीहरूलाई के जरुरत भइरहेछ भन्ने कुराहरू सुन्न जानुपर्छ भन्ने कुरा हो। नेपालमा पहिलाभन्दा धेरै राम्रो छ, यसपालि चाहिँ फर्स्ट डेदेखि नै यो मनोसामाजिक परामर्श गर्ने मैले सबै मोबिलाइज भएको अवस्था छ र हरेक होल्डिङ सेन्टरहरूमा त्यहाँ चाहिँ पिरियोडिकली गइ पनि रहेछन् धेरै सङ्घ संस्थाहरू हाम्रै पनि मनोचिकित्सक सङ्घहरू पनि हामी पनि गइरहेछौँ हामी पनि अब आएर जुन अघि मैले भनेको उदासीपना अनि त्यसको एकदम डर चिन्ताका रोगहरू अनि त्यसै गरी त्यो जाड रक्सीको समस्याहरू देखा पर्ने भनेको एक महिना बितिसकेपछि नै हो क्या. प्रिभेन्टिभ रूपमा त यो अहिले अवस्थामा एक महिना भएको अवस्थामा पनि उनीहरूको एक्सपिरियन्सेसहरू सुनेर त्यसलाई भ्यालिडेट गरेर उनलाई सपोर्ट चाहिँ गरि नै राख्नुपर्छ. के आवश्यक छ भने उनीहरूको कुरा सुन्नु पर्यो भन्ने कुरा.
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ.
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ.
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्.
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
7: कृषि मन्त्र नार्कसँग.
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं. धानलाई मौसम सफा भएपछि मात्र काटौं. खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ. युरिया मलको प्रयोग नगरौं.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। हामी यतिखेर चाहिँ अब अलिकति चर्चा गरौं, कसले के गर्ने त यो बेला? अब एक महिनापछि चाहिँ यो विपदको घटनाहरू घटिसकेपछि अब चाहिँ फेरि मानसिक स्वास्थ्य समस्याहरू चाहिँ कसरी आउन सक्छ भन्नेमा चाहिँ अलिकति चर्चा गरौं होइन। जस्तो अघि यहाँले भन्नुभयो कि अब चाहिँ कडा प्रकृतिको समस्याहरू देखिन्छ कि भन्नेमा चाहिँ हामी अलिकति सजग हुनुपर्छ भनेर। जस्तो यो बेला चाहिँ कसरी अब स्थानीय भनौँ न पालिकाले चाहिँ केमा ध्यान दिने यतिखेर चाहिँ
2: विपद हुँदाखेरि मान्छेहरूमा चाहिँ यो मानसिक रोगहरू कसरी उत्पन्न हुन्छ भने एउटा एकदम सिम्पल इक्वेसन छ। त्यो कस्तो भन्दाखेरि उसलाई कतिको नोक्सान भयो, त्यो मान्छेको कति नोक्सान भयो, त्यो नोक्सानको कम्पेन्सेसन अथवा पुनर्स्थापन भनौँ न, उनीहरूको जे जति चाहिँ पुनर्स्थापन कतिको हुनेवाला छ भनेर हामीले उसलाई चाहिँ ढुक्क बनाउन सक्छौँ। यो दुईवटाको इक्वेसनले उसको डिस्ट्रेस चाहिँ डिफाइन गर्छ। यदि तपाईँलाई लाग्छ मेरो नोक्सान थोरै छ, मैले नोक्सान भए पनि मैले पाउँछ भनेर तपाईँ एकदम विश्वस्त भयो भने उसको चाहिँ साइकोलोजिकल डिस्ट्रेस एकदम कम ठिकै हुन्छ। हामी पनि त्यही हो नि, तपाईँलाई अहिले तपाईँको पैसाहरू कति हरायो भन्ने हिसाबले हाम्रो रियाक्सन आउँछ नि होइन, ए थोरै रहेछ अथवा त मैले त्यो हराए पनि मैले कम्पेन्सेट हुन्छ भनेपछि तपाईँको रियाक्सन कम हुन्छ। ठुलै नोक्सान भयो, आउने पनि चान्सै छैन, आउँछ कि आउँदैन भनेर त्यो अन्यलता भयो भने त्यहाँनिर तपाईँको पीडा बढ्छ। त्यति नै क्वेसन हो। त्यसैले
1: मानवीय क्षति बेहोरेकाहरूको लागि त अझ कठिन हुने भयो
2: सबै, त्यो त डेफिनेटली हो होइन। त्यो त्यसैले त्यो त्यो जो जति पीडित छन् पहिला त उनीहरूले के सोचिरहेछ, उनीहरूले आफ्नो नोक्सानलाई कति ठुलो सम्झेको छ, कति ठुलो नोक्सान सम्झेका छन् र उनीहरू चाहिँ यो नोक्सानबाट उनीहरू फेरि पुनस्थापन हुने उनीहरूलाई आशा जग्गा कतिको छ उनीहरूलाई, यो एकदम महत्वपूर्ण हुन्छ है। यो यो दुईवटाको इक्वेसनमा यो अब आशै छैन भनेपछि त उसलाई त दिन प्रतिदिन त्यो पीडा त थपिँदै जान्छ। उसले सोचेको हामीले सोचेर भएन क्या, त्यो अघि आजको कुरा नै त्यही नै हो होइन। ए उसको त एउटा सानो एउटा के अरे पसल गरेर उसको त 2-4 हजारमा त खर्च भयो, त्यसरी हेरेर भएन। उसले के अर्थ गर्दैछ, हामीले उसको चाहिँ त्यो जुन पीडा उसको नोक्सानमा हामीले त्यसमा कम्पेन्सेट गर्ने उसलाई रिहेबिलिटेट गर्ने उसलाई हामीले कतिको आशा जगाउन सकेको छौँ, त त्यसले चाहिँ उनीहरूको डिस्ट्रेस चाहिँ डिपेन्ड गर्छ। अब यो यो भएपछि हामीले अब एकदम क्लियर छ, हामी सबैको यसमा चाहिँ रोल छ, हामी हरेक मान्छे उसको उसको साथीहरूदेखि लिएर हामी हरेक नागरिकहरू चाहिँ रोल छ। हामी यसमा चाहिँ के कति चाहिँ हामी हामीले चाहिँ उसलाई चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ भन्ने कुरामा हामीले आशा जगाउन एकदमै जरुरत छ।
1: जस्तो यही आशा जगाउने क्रममा चाहिँ हामी भनौँ न फेज वाइज नै जाउँ, जस्तो पालिकाले चाहिँ कस्तो आशा चाहिँ जगाउनुपर्छ अथवा कस्तो व्यवस्था चाहिँ गरिदिनुपर्छ यो बेला चाहिँ? अब महिना दिन बढी नै भइसक्यो नि त।
2: हजुर हजुर, अब अब महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि अहिले त अझै पनि मान्छेहरू जसले आफन्तहरू गुमाएका छन् उनीहरूको त आफन्तको वेयर अबाउट्स के भइरहेछ कसो भइरहेछ भन्ने कुरामा नै उहाँहरू अझै पनि अन्यल होला होइन। अब यसमा यो निरन्तर हामी मदत चाहिँ अभाइलेबल हुन्छ है भन्ने कुरा चाहिँ अब यो पालिका लेभलदेखि लिएर इभन स्टेटले समेत गर्नुपर्छ। अब चाहिँ उदाहरणकारी बन्द भयो त्यस्तो किसिमको स्टेटमेन्टले मान्छेलाई हताश गर्ने चाहिँ डर चाहिँ हुन्छ भने
1: जस्तो सरकारले चाहिँ
2: गर्नु पर्थ्यो होला, उनीहरूले अब एक्टिभली खोज्ने चाहिँ जाने चाहिँ भनेको होला होइन। तर चाहिँ उसको आफन्तको गुमेकोहरूको त अझै चाहिँ खोज तलासहरू जानकारी भयो भने त हेल्प गर्ने भने त्यो त ओपन त राखिदिनुपर्छ, उहाँलाई आशा चाहिँ मारिदिनुहुन्न भन्ने चाहिँ मेरो सोचाइहरू हो। आशा चाहिँ मारिदिनुहुन्न र जानकारी भयो भने हामी अझै हेल्प गर्छौँ, यो चाहिँ निरन्तर हुन्छ भन्ने चाहिँ त्यस्तो किसिमको आशा चाहिँ मेन्टेन गर्नुपर्छ। अब पालिकाहरूले गर्नुपर्ने भनेको पनि अब उनीहरूलाई जुन अहिले होल्डिङ सेन्टर राखेर अब फेरि अब पुनस्थापनाको कुराहरू आउँछ होइन। अब पुनस्थापन मान्छेहरू हामी मान्छे भनेर खान पलाए पिउन पाएँ भनेर मात्र हुँदैन कि, उनीहरूलाई आफ्नो दैनिक दिनचर्या आफ्नो वर्क मैले कन्ट्रिब्युट गरेँ भनेर राति सोध्दै ए आज मैले राम्रो काम गरेँ भनेर त्यो सोच्न हामीलाई जरुरत छ होइन। तिनीहरूलाई पनि बिस्तारै च्यालेन्जेसहरू आफ्नो क्षमता अनुसारका काम काजहरूमा चाहिँ हामीले पुनर्स्थापना गर्नलाई हामी सबैले चाहिँ त्यहाँनिर मद्दत गर्नुपर्छ। खालि बसेर खुवाइराखेर मात्र चाहिँ हुँदैन होइन. त्यसैले त्यो त्यो च्यालेन्जेसहरू चाहिन्छ आफ्नो. त्यसैले त्यहाँ बसिरहेको मान्छेहरूलाई नर्मल जीवन उनीहरूको पहिला स्वाभाविक जिन्दगीको त्यहाँतिर पुनर्स्थापना गर्ने कुरामा चाहिँ प्रक्रियामा चाहिँ हामी सबैजना लाग्नुपर्छ. त्यो सानै कुरा होस् होइन, त्यहाँ टिचरहरूलाई त्यहीँ बसेको बच्चालाई उसले पढाऊ भनेर उसलाई जिम्मा दिन सकिन्छ, त्यहाँ अरू कोही काम गर्नेले हेल्प गर्यो, त्यो त्यहाँ सबैलाई सक्रिय बनाउन चाहिँ पुनर्स्थापना गर्न जरुरी छ. अब त्यसपछि अरू आएर बेसिक कुरा त छँदै छ, घाँस बाँस कपास भन्ने त छँदै छ. त्यो होल्डिङ सेन्टरमा त्यो ग्रुपमा नगरिकन त्यहाँ त धेरै समस्याहरू हुन्छ, प्राइभेसीको कुरादेखि लिएर त्यहाँको अरू शारीरिक रोगहरूदेखि लिएर त्यहाँ बदमास मान्छेहरू होला, त्यहाँ क्राइमहरू होला, के होला कसो, त्यो सबै चिजबाट चाहिँ हामीले सुरक्षित बनाउनलाई चाहिँ अब हामी सबैले चाहिँ लाग्नुपर्छ.
1: सुरुमा भएका होल्डिङ सेन्टरबाट आधाभन्दा बढी होल्डिङ सेन्टर घटिसक्यो, त्यो भनेको उनीहरू चाहिँ आफ्नो आफ्नो हिसाबले चाहिँ व्यवस्थापन गर्नतिर लागेका छन्. अब यसैमा चाहिँ सरकारको दायित्व सकिन्छ, जसको मनोसामाजिक समस्या अवस्था के छ भनेर त्यहाँ बेला बेला सरकारले उसलाई भेटिरहने त्यो वातावरण चाहिँ जरुरी छ कि छैन?
2: एकदमै जरुरी छ, तर अब हरेक इन्डिभिजुअलमा जान पनि अब त्यो हामीले पनि हाम्रो लिमिटेसन त बुझ्नै पर्छ होइन. लिङ्क गर्ने भन्छ कि त्यो त्यो केही पर्यो भने कहाँ जाने के गर्ने
1: हो,
2: त्यो लिङ्क गर्ने त्यो त्यो संयन्त्र चाहिँ राख्नुपर्छ. अनि सरकारहरूको एकदमै इम्पोर्टेन्ट रोल हुन्छ. मैले अघि नै पनि भनिसकेँ, अहिले यो स्थानीय सरकारहरूलाई पनि धेरै नै पावर बजेटहरू पनि चाहियो, मानसिक स्वास्थ्य पनि धेरै छन्, उहाँहरूले पनि सबैले अब यो चाहिँ जिम्मा लिनुपर्छ, सबै चाहिँ केन्द्रीयलाई छोडेर पनि पुग्दैन.
1: अब अलिकति समाजको अनि उसको वरपर जुन व्यक्ति चाहिँ मनोसामाजिक समस्यामा छ, मानसिक समस्यामा बाट गुज्रिरहेका छन्, यो चाहिँ विपद मात्र होइन सबै सबैलाई समग्रमा जोडेर भन्न चाहे, उनीहरूको लागि चाहिँ उसको वरपरको भनौँ न समाज अनि उसको आफन्त परिवारको भूमिका चाहिँ के रहन्छ?
2: मैले अघि सुरु गरेँ नि, यो मानसिक रोग भनेको यस्तो डबल पीड़ा कसरी हुन्छ भन्दाखेरि, एउटा रोगले पीड़ा दिन त छँदैछ, त्योभन्दा बढी चाहिँ वरिपरिको समाजले उसलाई चाहिँ विभेद गरेर उसलाई अलग्याइदिएर त्यो त्यो त्यो चाहिँ एकदमै ठुलो चाहिँ प्रब्लम छ. जस्तै सिम्पल एक्जाम्पल मात्रै, अब अहिले अलिक धेरै कम छ मानसिक रोगलाई, यो यो यो परिवारलाई बिहा गर्न हुँदैन, यो मान्छेसँग त ओहो सम्बन्ध राखेर खत्तम, अथवा फेरि बिहा गरेको मान्छे यसको दिमाग खराब हो, अब त मेरो बच्चाहरू पनि खत्तम हुन्छ, योसँग त छुट्टिने एक्जाम्पल है. अथवा अझ ठिक उल्टोहरू पनि छ, पहिला पहिला जुन भन्ने एउटा अहिले हामी डिसोसिएटिभ डिसअर्डर भन्छौँ, पहिला त हिस्टेरिया भन्ने गर्थ्यो, अहिले आजकल हामीले भन्ने चलन छैन त्यो. त्यसमा कसरी विवेक लगाइदिएको छिटो बिहा गरिदिने भने, यस्ता किसिमका सामाजिक गलत धारणाहरूले र त्यो त्यसले यति उनीहरूलाई पीड़ा दिएको हुन्छ कि त्यो बरु रोगले खासै उसले पीड़ा दिए हुँदैन, यो वरिपरिको मान्छेहरूले चाहिँ यो उनीहरूलाई अझ बढी चाहिँ पीड़ा दिएका हुन्छ. अनि यो यही कारण हो नि, मान्छेले अब त्यो भन्न पनि रुचाउँदैनन्, भन्यो भने मेरो जागिर जाला, मेरो सम्बन्ध बिग्रेला भनेर उनीहरू चाहिँ भित्रभित्र एक्लै एक्लै गुम्स्याएर लुकाएर बसिरहेको हुन्छन् होइन. अब यो यो हाम्रो यो मानसिक रोग दिवस मनाउनेको मुख्य उद्देश्य नै यही नै हो, यो स्टिग्माहरू चाहिँ घटाउनमा हामी सबैको रोल छ. यो चाहिँ परिवार मात्र होइन, सबै होइन, सबै स्टेक होल्डरको हामी हामीमा परिवर्तन जरुरी छ. यो होइन मानसिक रोग हुँदैमा यसरी मान्छेहरूलाई चाहिँ अलगाउने जरुरत छैन, यो पनि जसरी शारीरिक रोग हो, अब मान्छेको कसै खुट्टा भाँच्यो भने उपचार गरेर खुट्टा निको हुन्छ, फेरि हुँदा फेरि खेल्छ दौडिन्छ भने जस्तै नै हो यो पनि है. यसलाई यसरी नै रूपमा लिनु पर्यो, यसलाई चाहिँ जुन कसैले चाहिँ यो रोगभित्र गएछ भने उसलाई चाहिँ हामीले सपोर्ट गर्नु पर्यो होइन. यो रोग पनि अरू जस्तै हो, उपचार गरौँ, यो चाहिँ ठिक हुन्छ, नभए पनि यसमा रोग हुँदा हुँदैन नि अझै पनि काम गर्न सक्छ, सबै त खत्तम भए हुँदैन नि. एउटा मान्छेको एउटा पछि चाहिँ गयो भने पनि दायाँ हातले उसको भयो भने मान्छेले ऊ फेरि बायाँ हातले लेख्न सिक्छ त, दुइटै खुट्टा नभए पनि हातले क्रल गरेर मान्छे सगरमाथा चढिदिन्छ भने जस्तै मानसिक समस्याहरू हुँदाखेरि पनि हामी त्यो एटिच्युड चाहिँ हामीलाई चाहियो, उपचार गऱ्यो गर नभए पनि अझै पनि गर्न सक्छ भन्ने कुराहरू हो. यो साथ भरोसा हिम्मत र हामीले वातावरण दिनु पर्यो, मानसिक रोग लाग्दै सबै चिज खत्तम होइन भन्ने कुरामा वातावरण त्यो भयो होइन. न कि अब यसको ठिक उल्टा भइरहेको हुन्छ कि, हाम्रो नेपालमा त यस्तोसम्म चाहिँ पीडादायक हुन्छ कि, जस्तै अब बाउ आमाले त बिरामी भएर हाम्रो नाक काटिस् यस्तो किसिमको चाहिँ होइन, यस्तो पीडाहरू हुन्छ, त जन्मेर त बेकारमा जन्मिहाल्छ, तैँले गरेर त हाम्रो हाम्रो त हाम्रो सबै जिन्दगी खराब भयो, कति पीडादायक हुन्छ, तै चाहिँ मेरो लागि बोझोस् भने एउटा बाउलाई एउटा छोरालाई भन्यो भने कस्तो लाग्छ हामीलाई, एकदम राम्रोसँग काम गरेको भए पनि होइन अब कमाएर तैँले केही गर्न सकेन भने हामी कति पीडा लाग्छ. अब जब ऊ रोगी भइदा यतिकै पीडा छ, त्यसमाथि अझ चाहिँ त्यो हाम्रो नेपालीमा भन्छ नि त्यो के अरे घाउमा चाहिँ नुन छर्केको जस्तो,
1: यो चाहिँ कार्यस्थलमा पनि कस्तो खालको बाधा बसाइन्छ, किनभने कार्यस्थलमा पनि यो हुन्छ नि, जस्तो उसलाई चाहिने जुन वातावरण अनुकूल वातावरण नहुँदाखेरि कामको प्रेसर तनावले झन् उसलाई समस्याहरू बढिरह देखिन्छ।
2: एकदमै राम्रो विषय निकाल्नु भयो। मैले यो घरको वातावरणको कुरा गरि नै हालेँ। योभन्दा 2 वर्ष अगाडि चाहिँ स्लोगन नै मेन्टल हेल्थ एट वर्क प्लेस भन्ने पनि थियो है। यो यसमा त हामीले धेरै काम गर्न बाँकी छ। आजको दिनमा पनि तपाईँ मलाई ज्वरो आयो म के आज अफिस आउन सक्दिनँ भनेर सबैले मान्छ। आज म चाहिँ एकदम मेरो मन दुखी छ म आज आउँदिनँ भन्यो भने तपाईँलाई सबैले उडाउँछ। कस्तो केटाकेटी जस्तो कुरा गरेर आज पनि उडाउँछ। तपाईँले त्यो आजदेखि लेख्नै सक्नुहुन्न। त्यो मानसिक रूपमा म चाहिँ अहिले चाहिँ ठिक छुइनँ भनेर भन्न चाहिँ त्यो वातावरण नै छैन। इम्प्लोयर आएर ए यो यो यो के रोग भएको हो उसलाई भनेर चाहिँ आउँछ। यो रोग निको नै हुँदा हामी डाइरेक्ट निकाल्नुपर्छ भन्ने होइन, हामी हामीलाई घाटा हुन्छ भनेर हामी कहाँ यो त यो वातावरण धेरै हामीले चेन्ज गर्न एकदमै आवश्यक छ। त हामीले यो यो चिजमा चाहिँ चेन्ज गर्न धेरै नै बाँकी छ है। हामी कहाँ चाहिँ भनौँ न अब ठुल्ठुलो स्कुल राम्रो राम्रो इन्स्टिट्युटहरूमा केही समस्या भयो भने इन्फर्मरी त्यो टेस्ट गर्नेहरू ठाउँहरू हुन्छ, तर मानसिक समस्या भयो भने कस कहाँ जाने के गर्ने अहिलेसम्म हामीले त्यो संयन्त्र त्यो त हामीले सोच्न सकेकै छैनौँ है। त्यो भनेको एक्सपर्टै चाहिन्छ भन्ने पनि होइन नि, त्यो मानसिक स्वास्थ्य राम्रो होस् भनेर त्यही आफ्नो कलिगहरू बिचको एउटा ग्रुप हुनसक्छ, केही पर्यो भने गफ सुनिदिने एउटा मान्छे राखिदिने होइन काउन्सिलरहरू राखिदिने त्यस्तो किसिमको कन्सेप्ट बिस्तारै आइरहेछ। अहिले चाहिँ त्यो ठुल्ठुलो राम्रो राम्रो इन्स्टिट्युटहरू बिस्तारै छ। अहिले धेरै स्कुलहरूमा अझ राम्रो स्कुलहरूमा अहिले त्यहाँ पनि साइको सोसियल काउन्सिलर भन्ने कन्सेप्टहरू आएको छ। हामीले यसमा चाहिँ धेरै काम गर्न बाँकी छ। वर्क प्लेसमा चाहिँ मेन्टल हेल्थ चाहिँ हामीले चाहिँ त्यति धेरै ध्यान दिएको अवस्था चाहिँ छैन।
1: अलिकति मैले बालबालिकाहरूको हेर्दाखेरि देखेको आजकल त उनीहरूले जे पनि पोस्टहरू गरिरहेको हुन्छ त्यो पोस्ट गर्ने क्रममा चाहिँ अरू कसैको आमाले पिटेको कुटेको अनि आमाले उल्टै गाली गरेका त्यस्ता पोस्टहरू राख्ने गर्ने गरेछ भनेको उसको मनमा भएको पीड़ा चाहिँ उसले पोस्ट मार्फत अरू कसैको राख्ने गरेछन् भनेपछि बालबालिकाहरूको मनोभावना चाहिँ परिवार र विद्यालयहरूले चाहिँ बुझ्ने कोसिस कतिको गरे जस्तो लाग्छ?
2: गर्दै गरे नभनौ, मैले अघि नै भने त्यस्तै मान्छेहरूमा यो सेन्सिटिभिटी अवेरनेस त चेन्ज भएकै छ। तर यो अनफर्चुनेट के भन्दाखेरि यो जुन सोसियल मिडियाको जुन सहज पहुँचले गर्दाखेरि विश्वमा नै यो सबै चेन्ज भएर गएको छ। हामी रियल मान्छेसँग कुरा गर्ने सम्बन्ध विकास गर्ने भन्दा पनि यो चाहिँ भर्चुअल वर्ल्डमा चाहिँ आफ्नो सम्बन्ध विकास गर्ने र भर्चुअल वर्ल्डमा नै सबै चिज गर्ने अब मिल्ने मात्र भएको भए त मान्छेले खानेपिने पनि त्यहीँ गर्थ्यो होला है। त्यो चाहिँ यो चाहिँ यो हाम्रो संसारकै समस्या हो। मान्छेहरू नै परिणत कुरा गर्न आज तपाईँ आफ्नै एउटा हिसाब गरौँ। भात खाएर सँगै बस्दाखेरि चारजना मान्छे खाइरहेछ भने चारजनाले मोबाइल हेरेर बसिरहेछ, एक आपसँग कुरा पनि गर्दैन होइन। त्यहाँ उसको साथी त्यो टेक्स्टमा बसेकोहरूले ए त्यो गेट वेल सुन तिमीलाई के भयो कसो भयो सब गफ गरेर चाहिँ त्यहाँ सँगै बसेर बसेको आफ्नो दाई भाइको चाहिँ रोग भएको तिमीलाई कस्तो हुँदैन सधैँ भ्याउँदैन त्यहाँ सँगै बस्दाखेरि पनि होइन। यो हाम्रो कम्युनिकेसन गर्ने यो चाहिँ ट्रेन्ड चाहिँ यसले बिगारेको छ अवश्य पनि।
1: यसले मनोसामाजिक समस्या र मानसिक रोग कतिको बढ्दैछ
2: त्यो त अहिले त यो भयावह नै छ है। यो मैले छोटकरीमा मात्रै भने यसले नयाँ किसिमको समस्याहरू निकै उब्जाइरहेका छन्। यो जुन अस्ट्रेलिया क्यानाडा जस्तो देशहरूले 16 वर्ष मुनिकाहरूलाई चाहिँ सोसियल मिडिया युज गर्नु हुँदैन भनेर नियम यतिकै बनाएका होइन। यो जटिलताहरू आएकालाई नै भएको हो र हामी कहाँ पनि यस्तो एकदमै मनमकै समस्याहरू छ। छोटकरीमा म भन्छु यहाँ सबभन्दा प्रब्लम के छ भन्दाखेरि सोसियल नेटवर्कमा बस्ने मान्छेहरू चाहिँ उनीहरूले चाहिँ कहिल्यै पनि रियल कुरा चाहिँ देखाइरहेको हुँदैन। सधैँ म एकदम एक्सेसिभली सक्सेसफुल भइरहेको छु, एक्सेसिभली म ट्यालेन्टेड छु, एक्सेसिभली म राम्रै छु, अनि त्यो एआई युज गरेर फोटो पनि राम्रो उसको एउटा पिम्पल पनि निकालेर सबै राम्रो पर्फेक्ट चाहिँ देखाइरहेको हुन्छन्। र यहाँ त्यसले गर्दाखेरि कस्तो हुन्छ भने त्यो युज गर्ने बाँकी मान्छेले एकदम सामान्य चिजलाई पनि ओहो म त एकदम खराब रहेछु भन्ने जस्तो गरेर पर्पेचुअली लो सेल्फ स्टिम होइन, मतलब उनीहरूले आफूलाई एकदम कम आकलन गरेर म मात्र खराब भन्ने जस्तो गरेर एकदम भयावह छ। यो एकदमै प्रब्लमेटिक छ। यो जुन वर्ल्ड यो जुन साइबर वर्ल्ड भर्चुअल वर्ल्डले चाहिँ मान्छेहरूलाई चाहिँ यो रियालिटीसँग झन्झन झन्झन टाढा लगिरहेको अवस्था छ र उनीहरू यो रियल वर्ल्डसँग एडप्ट हुनु गाह्रो भएछ
1: भनेको
2: मैले अघि नै मेन्टल हेल्थको डेफिनेसन दिएँ। रियालिटीबाट झन् टाढा भइरहेको छ कि उनीहरू रियालिटी बुझेर आफूलाई बुझ्ने रियालिटी बुझ्ने कहाँ कहाँ झन् पर पर गएर उनीहरू चाहिँ आफ्नो यो इन्भाइरोमेन्टसँग एडजस्ट हुन नसक्ने भएर गइरहेको छ। अहिले तपाईँलाई कुनै पनि बच्चाहरू कस्तो ट्यालेन्टेड हुन्छ, 2 जना मान्छे अगाडि बोल्यो भने उसलाई बोल्नै आउँदैन, हिजै मात्र मैले अहिले यहाँ लोकल ल्याङ्ग्वेज कसैले बोल्नै आउँदैन, अङ्ग्रेजी बोल्छ अब आजकलको जेन्जीहरू उसको आफ्नो आफ्नो भाषा हुन्छ, यहाँ अहिले गएर चाहिँ नेपालीमा कति 20 रुपियाँ भनेको कति भनेर सोधिरहेको हुन्छ होइन, यस्तो अवस्था छ, आफ्नो वातावरणसँग भिज्न नसक्ने अवस्था, यो त यसको धेरै प्रब्लमहरू छन्, काम गर्नुपर्ने धेरै आवश्यक छ।
1: अलिकति व्यक्तिलाई सुझाव दिनु पर्दाखेरि चाहिँ कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
2: समस्याहरू समस्या समाधानतिर लागु, त्यसलाई लुकाएर छोपेर चाहिँ होइन त्यसलाई चाहिँ हामीले चाहिँ ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन होइन। यदि समस्या छ भने त्यसलाई समस्या सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो। र मैले सबैलाई त्यही नै आह्वान पनि के गर्न चाहेँ भन्दाखेरि यो पनि जसरी शारीरिक रोग हो यो पनि त्यस्तै नै हो र यसलाई यसलाई अलग रूपमा विभेद नगरौँ भन्ने चाहिँ मैले चाहिँ गरेँ। र यो थिम अनुसार आजको थिम अनुसार मैले अर्को एउटा पनि सबै जो रोगीहरू छन् उनीहरूलाई आह्वान गर्न चाहे आजको थिम नै के छ भन्दाखेरि वास्तविक अनुभवलाई सुनौ भन्ने छ नि। यसको मतलब अर्को के पनि हो भने जसले चाहिँ समस्या भोग्नु भने तपाईँहरू सेयर गर्नुहोस् अरूहरूलाई भन्नुहोस् भन्ने पनि कुरा हो। तर यो भन्दाखेरि चाहिँ के चिज चाहिँ याद गरिदिनुहोस्, तपाईँको आफ्नो सबै प्राइभेसी चाहिँ सबै छताछुलो गरेको अघि जस्तै सोसियल मिडिया राख्नु भनेको होइन, यो त्यो जरुरत छैन होइन। तपाईँले अर्कोलाई सुनाउनुहोस् र सुनाउँदाखेरि अब त्यो तपाईँ कति भन्ने कति नभन्ने त्यो सबै तपाईँको आफ्नो सोच्नुहोस् र यो भनेर चाहिँ तपाईँले सिम्प्याथी गेन गर्ने त्यो त्यो भन्दा पनि यो जुन हाम्रो टोटल सोसियल जुन हामीले जुन सोसियल संयन्त्रमा सोच विचारमा चेन्ज ल्याउन त्यो एडभोकेसी रूपमा मात्रै गर्ने हो क्या। तपाईँले चाहिँ यो फेरि चाहिँ आफ्नो चाहिँ कमजोरी भनेर आफू उल्टा भल्नरेबल चाहिँ नभइदिनुहोस् त्यो भनेको होइन होइन। अन्त ल मलाई त यस्तो रोग छ भने भोलि डायग्नोज निस्किने अवस्था त्यस्तो पनि जरुरत छैन। तपाईँ आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुहोस् र त्यसले गर्दाखेरि भोलि तपाईँलाई चाहिँ दिने उपचार या नेपाल हाम्रो सरकारले लिने चाहिँ नीति यो सबै चिजमा चेन्ज आओस् भन्ने किसिमले कन्ट्रिब्युट गर्नलाई हो होइन। यो चिज चाहिँ ध्यान दिइदिनुहोस्। यो हामी सब मान्छेले फेरि कहिले काहीँ चाहिँ त्यो अप्ठ्यारो पनि परिरहेको हुन्छ कि अहिले पनि हामी सबै समाज चाहिँ परिवर्तन सबै त्यस्तो ओपन छैन होइन, त भन्दै हिँड सबैले एकदम चाहिँ के एडभर्टाइज गर्दै हिँड भन्ने चाहिँ होइन। एडभोकेसीमा चेन्ज ल्याउनु होइन, हाम्रो नीति निर्माण यो स्वास्थ्य सेवा दिने ठाउँहरूमा नीतिहरूमा त्यो पोलिसीहरूमा चेन्ज ल्याउनुको लागि कन्ट्रिब्युट गर्नुहोस् भन्ने कुरा हो।
1: अब अलिकति सरकारले चाहिँ तत्काल हुन त धेरै परिवर्तन भयो भन्दा भन्दै पनि केही अझै पनि खड्किएका विषयवस्तुहरू त हामीले चर्चा गरिहाल्यौं। सरकारले चाहिँ संघबाट पालिकासम्म होइन वडा तहसम्म कस्ता खालका के कामहरू चाहिँ गर्नु तत्काल गर्न जरुरी ठान्नुहुन्छ?
2: प्रदेशबाटै जाउँ है, म त फेरि यो मानसिक स्वास्थ्य कर्मीहरू उत्पादन गर्ने ठाउँमा पनि काम गरिरहेको हुनाले अब भन्नलाई हामी त म्यान पावर कम छ भनेर भन्छ नि, त्यो फलाकी नै रहन्छ हामी जस्तो देश करप भन्छ, तर हाम्रो पोलिसी यस्तो इम्प्लिमेन्टेसन पार्टमा हामी यति विक छौँ कि आज मेरो कलेजबाट मैले पढाएको विद्यार्थीहरू आधीभन्दा बढी पास भएको भोलिपल्ट विदेश जाने अवस्था छ। त्यो उनीहरूलाई मैले दोष दिए होइन, त्यो के भने यहाँ पाउने वातावरण चाहिँ छैन फेरि, त्यो त्यही अनुसार मान्छेको दरबन्दी थप्नु पर्यो, कहाँ कसरी म्यान पावर युटिलाइज गर्ने भन्ने कुरा यो चाहिँ हामीले तत्कालै नै एकदमै ध्यान दिएर चाहिँ गर्नुपर्ने अवस्था छ होइन। हामीलाई म्यान पावर चाहिन्छ भन्छ तर हामी मोबिलाइज गर्न सकिरहेको हुँदैनौँ। अब धेरै मेहनत गरेर अब एमबिबिएसले स्कलरसिप पाएकोहरूले 2 वर्ष दुर्गममा काम गर्नुपर्छ भनेर चाहिँ त्यो नियम बनाएर त 2 वर्ष होइन, अहिले मान्छे यिनीहरूले चाहिँ के गरेर अब 1 वर्ष गरेर पुग्ने बनाए अब भोलि त्यो पनि गरेर पाउँदैन होला, त्यो फेरि सबैजना भाग्ने अवस्था छ। मैले भन्न खोजेको के भन्दाखेरि यो नीति निर्माण गर्नेले यो म्यान पावरहरू कसरी युटिलाइज गर्ने, कसरी उनीहरूलाई चाहिँ थेगेर राख्ने, रिटेन गर्ने कसरी होइन, त्यो काम गरे बापत उसलाई पनि सन्तुष्टि हुनु पर्यो, त्यो मैले पैसाको मात्रै कुरा गरेँ होइन, सन्तुष्टि हुनु पर्यो, सेवा सुविधाहरू सबै चिजहरू चाहियो, त्यो चिजमा चाहिँ हामीले धेरै नै गर्न बाँकी छ। र यो अरू त हामी मैले भने चाहिँ राष्ट्रिय नीति निर्माणमा त्यो सबै चिजहरू गरेर बजेटै खर्च हुँदैन, अब हामीले इम्प्लिमेन्ट गर्न सकेका छैन,
1: छ
2: खर्च गर्न नसकेको अवस्थाहरू कति छ। प्रदेशले हाम्रो चाहिँ यो प्राथमिक स्वास्थ्य केन्द्रहरूमा इसेन्सियल मेडिकेसन आधारभूत औषधि भनेर मानसिक रोगको औषधिहरू पनि सबै फ्री गरेर राखेको छ, त्यो फ्री चाहिँ युजै नभएको नै एक्सपायर भएको अवस्था हो. त्यसमा हामी त्यो इम्प्लिमेन्टेसन पार्टमा अझै पनि वाट वर्क्स वाट डजन्ट वर्क्स भन्ने कुरामा धेरै अझ दिमाग पाएर रिसर्च गरेर हामी त्यो इम्प्लिमेन्ट गर्न नै त्यो च्यालेन्ज त धेरै नै बाँकी छ. त्यसै गरी कतिपय कुराहरू यो चाहिँ अब फेरि यो छ नि अब यो फिल्ड अपराइजिङ भएको हुनाले अब यो फेरि ट्रेन्डी भन्छ यो फिल्डमा जो पनि काम गर्न आएको भने जस्तो लाग्छ क्या. फेरि त्यो आजकल एनजिओ आइएनजिओ पनि यति धेरै छ यसमा काम गर्ने र यसमा चाहिँ साँच्चैको एक्सपर्ट हो होइन भन्ने कुराहरू पनि यो नियमन गर्ने अनुगमन गर्ने त्यो पनि एकदमै जरुरी छ. अब यो अहिले अघि मामले गर्दा चाहिँ यो सोसियल मिडियामा आफूलाई चाहिँ एक्सपर्ट भन्दै चाहिँ त्यो फलाग्दै उल्टा तिनीहरूले गलत कुराहरू गलत भ्रमहरू फैलाइराख्ने पनि कम छैन होइन. उनीहरूको आफ्नो भेस्टेड इन्ट्रेस्ट आफ्नो निजी स्वार्थ पैसा कमाउने हिसाबले बिरामीलाई त्यो गर्ने हिसाबले त्यो गलत गरिरहेका हुन्छन्. यो सबै नियमन गर्ने यो पनि साथसाथै लाउनुपर्छ. मैले अघि सुरु गरेँ पुरानो एकदम रित गलत धारणाहरू पुराना के अरे सुपरस्टिसन्स होइन यो जुन अन्धविश्वास छ भन्ने क्रममा अहिले नयाँ पनि त्यत्तिकै बनाउँदै गइरहेछन् कि त्यहाँले त्यो चिजमा पनि हामीले ध्यान दिनु पर्यो होइन. अहिले जुन सो कल्ड एक्सपर्टहरू साँच्चै एक्सपर्ट हो होइन यो नियमन गर्ने यो सबै चिज पनि चाहिन्छ. र मैले सबै यो आम जनताहरूलाई पनि रिक्वेस्ट के गर्न थालेँ भने त्यो युट्युबहरू यिनीहरू जुन सोसियल मिडियामा पाउँछ कसलाई विश्वास गर्ने र को चाहिँ आधिकारिक मान्छे हो भने त्यो छुटाउन एकदमै जरुरी छ. त्यो पनि त्यो त्यसमा पनि यो सरकारले चाहिँ ध्यान पुर्याउन एकदमै जरुरी छ.
1: अन्त्यमा चाहिँ जस्तो मानसिक स्वास्थ्यको हेरचाहको लागि प्रत्येक नागरिकले चाहिँ गर्नै पर्ने दैनिक उसको आफ्नो जीवनमा चाहिँ अप्नाउनै पर्ने केही बुदागत सुझाव के छ?
2: यो मानसिक रोग चाहिँ किन हुन्छ भन्ने कुरा चाहिँ त्यो शारीरिक रोग जस्तो एकदम सिम्पल चाहिँ छैन है. यो जसरी अब तपाईँलाई चोट लाग्यो भने लड्यो भने तपाईँ खुट्टा भाँच्छ भनेर त्यस्तो एकदम सिम्पल चाहिँ छैन. त्यसैले सबै यस्तो सिम्पल एडभाइस पनि छैन होइन. मानसिक रोगबाट यो गर्यो तपाईँले हुने हुँदैन भन्ने कुरा यस्तो फर्मुला चाहिँ छैन. तर ओभरअल होइन मतलब ओभरअल रूपमा चाहिँ हामी मानसिक रोग चाहिँ के गर्दाखेरि फाइदा हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ सिम्पलै छ. त्यो चाहिँ के भन्दाखेरि नियमित त्यो खानपान सुत्ने होइन त्यो जुन हाम्रो नेचुरल आफ्नो निड अनुसार त्यसमा ध्यान दिने अनि नियमित व्यायाम गर्ने होइन अनि कामकाजबाट फुर्सद लिएर आफ्नो चाहिँ रिक्रिएसन पनि गर्ने होइन र तपाईँ चाहिँ आफ्नो नेटवर्कहरू सोसियल लाइफहरू पनि राम्रोसँग गर्ने आफ्नो तपाईँले चाहिँ त्यो आफूलाई पर्दाखेरिको चाहिने चाहिँ सम्बन्धहरू चाहिँ विकास गर्ने यो सबै चिज गर्ने र केही परिहाल्यो भने कहाँनिर चाहिँ कोसँग चाहिँ हेल्प लिने भन्ने कुराहरूको त्यो चाहिँ चार पाँचवटा कुराहरू गर्यो होइन. र त्यसमा मैले भन्नै पर्ने चाहिँ यो आफ्नो तनाव हुँदाखेरि अनावश्यक रूपमा गलत तरिकाले चाहिँ त्यसलाई ह्यान्डल गर्ने चाहिँ त्यो बानी नउमारिकन मैले भनेको त्यही तपाईँलाई तनाव भयो भनेर जाँड रक्सी खाने अथवा चाहिँ त्यो त्यसरी भुलेर चाहिँ झन् भाग्ने त्यस्तो नगरिकन हो. यी चार पाँच कुराहरू होइन त्यो आफ्नो स्वास्थ्यलाई सुत्ने खाना पिने अनि आफूलाई समस्या पर्ने अरूलाई कुरा गर्ने आफ्नो सामाजिक जीवन पनि राख्ने अनि रिक्रिएसन मतलब आराम गर्ने त्यो चार पाँचवटा कुराहरू सधैँ ध्यान दिएर त्यो दिनचर्याहरू गर्न खोज्यो र समस्या पर्दाखेरि वैज्ञानिक रूपमा चाहिँ समाधान गर्ने चाहिँ तरिकाहरू खोज्न गयो भने यो हामी धेरै चिज नोक्सान हुनुबाट बच्छौँ.
1: हस् डाक्टर साहब, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न समय दिनुभएकोमा म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई.
2: यहाँलाई पनि मलाई यो मौका दिनुभयो र सुनिदिने सबै श्रोताहरूलाई पनि निकै धन्यवाद छ.
1: उहाँ हुनुहुन्थ्यो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य. उहाँसँग हामीले विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका लागि व्यक्ति, समाज र सरकारको भूमिका र प्रयासका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ. अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ. भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ. प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु. नमस्कार.

0: 40 को पावन अवसर में संपूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिंतक तथा संपूर्ण नेपाली में सुख शांति र समृद्धि को कामना करते हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार,
0: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरिनटार परिवार,
2: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार,
0: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी तीन कवासी परिवार,
1: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा।
3: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 29 दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी सामाजिक संघ संस्था बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्ला गण्डकी चार दुलेगौड़ा,
8: अध्यक्ष अंजु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्साल, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार,

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: बुढी गण्डकीमा बाढी आएको इसिमठको प्रारम्भिक निष्कर्ष, आरूघाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज, नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाचांग्रा बजारमा पुग्न थाले, रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते, साउदी अरब र हुती विद्रोही बीचको द्वन्द थप चर्किने जोखिम, र दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुमरीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुमरी, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा

खाद्यान्न लत्ता कपड़ा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण 27 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बूढ़ी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका 6 लुम्निङ नजिकैको उंगीलुङ खोलाबाट बहाव र गेगरान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर केही समयपछि फुट्दा बूढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुमनुम्री गाउँपालिका 6 चुमचेत नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान झण्डै 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसैले बूढ़ी गण्डकीको करिडोर भई लेदो गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको हो। बूढ़ी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको इसिमोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसिमोडले पर्वतीय जोखिम बढ़ेकामा चिन्ता समेत व्यक्त गरेको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेली ब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या आएकाले यातायात सम्पर्क पुनस्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ेको छ। बेली ब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज हुने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको सेनाले जनाएको छ। यस्तै भोटेकोशी बाढ़ीले राष्ट्रिय सड़क सञ्जालबाट बाहिरिएको रसुवा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै रसुवा नुवाकोट जावजावत गर्ने गाड़ीले अप्ठ्यारा वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको पुल हिजो गल्छे रसुवागढ़ी सड़क आयोजनालाई हस्तान्तरण गरिएको छ। रसुवाको उत्तर गया नगरपालिका 5 र नुवाकोटको विदुर नगरपालिका 10 जोड्ने फलाकु खोलामा निर्मित नयाँ पुल र पुराना पुल बाढ़ीले बगाएपछि रसुवा संघको सड़क सम्पर्क विच्छेद भएको थियो। सड़क विभाग संघको समन्वयमा सेनाले झण्डै 300 मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सड़क खुलाएको हो। पुल बनेसँगै धादिङको गल्छे नुवाकोटको देवीघाट त्रिशुले र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रु बेसीसम्म सड़क सञ्चालनमा आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू नवरात्रको दोस्रो दिन आज दशैं घरुवा पूजा कोठामा नव दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ नवरात्रको पहिलो दिन हिजो दशैं घरुवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो हिजै घटस्थापना गरिएको ठाउँमा नव दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद भागवत लगायतका देवी स्त्रोत पाठ समेत गरिन्छ दशैं तिहार नजिकैसँगै हिमाली भेडा च्यांग्रा बजारमा पुग्न थालेका छन् उच्च हिमाली क्षेत्रको प्राकृतिक घाँस र जड़ीबुटी खाएर हुर्किएका भेडा च्यांग्राको मासुको माग बढ़न थालेपछि बझाङको साइपाल गाउँपालिकाबाट व्यापारीले ठूलो संख्यामा भेडा च्यांग्रा शहर पठाउन थालेका छन् साइपाल गाउँपालिकाबाट यस वर्ष मात्रै पोखरा र काठमाडौँका लागि 38 ट्रक भेडा च्यांग्रा पठाइएको छ यस वर्ष निर्यात हुने संख्या बढ़ेको व्यवसायीहरूले बताएका छन् ग्राहकको माग बढ़दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडा च्यांग्रा कुरेर बस्ने गरेका छन् भेडा च्यांग्राको व्यापारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीलाई आमदानीको अवसर समेत दिएको छ अबको तीन दिन देशका हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ पर्सि बुधबार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ अब विदेशको खबर साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 घाइते भएका छन् यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 ज्यान गएको र 300 भन्दा धेरै घाइते भएका समाचार सार्वजनिक भएको थियो कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्ध संचार माध्यमहरूले जनाएका छन् यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द थप चर्कने सक्ने चिन्ता बढ़ाएको छ अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन् मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनैतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएका आक्रमण यमनमा चलिरहेको हवाई आक्रमण र हर्मुज जलमार्गमा बढ़दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ अब खेल खबर पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ लगातार दोस्रो जीतसँगै पाकिस्तानले 3 खेलको श्रृंखला 1 खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको हो राउलपिण्डीमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो पाकिस्तानका माज सदाकतले 51 बलमा 96 रनको आक्रामक इनिङ्स खेलेका छन् यस्तै कप्तान साहिजादा फरहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल योगफल तयार पारेको थियो जवाफमा 216 रनको लक्ष्य पछ्याएको श्रीलंका निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन समेटियो श्रीलंकाका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन् पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिए यस जीतसँगै पाकिस्तानले 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक बुढी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पैरोली नदी थुनेर बाँध फुट्दा बुढी गण्डकीमा बाढ़ी आएको इसिमुटको प्रारम्भिक निष्कर्ष, आरूघाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज, नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाच्याङ्ग्रा बजारमा पुग्न थाले, रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 घाइते, साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम, र दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि मजाले झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
8: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ, संस्कृतिको संरक्षण गरौं।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर संगीता ढकाल,
8: सोरेन मिनी मार्ट, शुक्ला गण्डकी 5, सूर्यदय चोक, मोबाइल 98151-11330,
9: सौर्यन फार्मेसी, शुक्ला गण्डकी 5, मिलदारा तनहु, मोबाइल 98441-49422।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658-414-142, मोबाइल 98560-23128 र 98462-14726।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: प्रोपाइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्लागण्डकी 4 दुलेगौडा हेल्प पोस्टोक, मोबाइल 98141702023।
9: प्रोपाइटर सुजन सुवेदी, केक टाउन बेकरी एण्ड क्याफे, शुक्लागण्डकी 4 दुलेगौडा, मोबाइल 97161636456 र 98162662609। टिकटक केक टाउन बेकरी क्याफे।
14: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्लागण्डकी 4 दुलेगौडा, मोबाइल 98460666289।
15: प्रोपाइटर ऋषि आचार्य, ह्याप्पी फ्यामिली स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, मोबाइल नम्बर 98464602076।
16: प्रोपाइटर मनराज गुरुङ, कृष्णी कलेक्सन, शुक्लागण्डकी नगरपालिका 4 दुलेगौडा, मोबाइल 98171064131।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्लागण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309982।

0: TVS साथ छ हाम्रो।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर संगम बानिया, सूर्य बहादुर बानिया, दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564141142। प्रोपाइटर दीपक नेपाली, दीपशिखा अटो ट्रेड, हिरो शोरूम, शुक्ला गण्डकी 4, दुलेगौडा। तनहुँ सेवा हस्पिटलको पारिपट्टि 300 मिटर माथि पोखरा जाने बाटो। मोबाइल नम्बर 9856061900। प्रोपाइटर मनी श्रेष्ठ, नारायण भाडा पसल, शुक्ला गण्डकी 7, खैरेनीटार। मोबाइल 9862607756। प्रोपाइटर अर्जुन कुमार श्रेष्ठ, शुभ फेन्सी स्टोर, शुक्ला गण्डकी 7, खैरेनीटार तनहुँ। मोबाइल नम्बर 9852702405।
3: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुन चाँदी दोकान।
3: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9864609720 46, 9898।
0: शुक्ला गण्डकी एफएम 97.6।
8: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
9: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका भाषा,
8: कार्यक्रम गाम्भीर्यका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बिसीको भाका लिएर उपस्थित भइसकेको छु मरिना। तपाईँको माझ रहेको छु लगभग 10 बजेसम्म। आज पनि हामी रहेका छौँ सोमबारको बसाईमा। तपाईँको फेसबुक कमेन्ट कार्यक्रममा स्थान लिने गर्छ हाम्रो शुक्ला गण्डकी एफएम 97.6। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखेको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने लोक भाकाहरू रोजेर लेखेर चाहिँ पठाउन सक्नुहुनेछ है भन्न चाहन्छु। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखेको फेसबुक छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। मैले कार्यक्रमको बारेमा लेखेर पोस्ट गरिसकेको छु, त्यो पोस्टमा तपाईँहरूले आफूलाई मनपर्ने लोक भाका रोज्नुका साथै आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना सम्बन्ध व्यक्त गर्न सक्नुहुनेछ। बिहानको समय रहेको छ, आफ्नै घराइसिकममै व्यस्त हुनुहुन्छ होला, आफ्नो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। बाहिर बिस्तारै घाम लाग्दैछ है हाम्रोतिर, तपाईँहरूकोतिर के कस्तो छ? अब दसैँ पनि हिजो घटस्थापना लागिसक्यो, आज दोस्रो दिन होइन, हिजो शैलापुत्रीको पूजा आराधना गरियो भने आज भने हामीले नवदुर्गाको होइन दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ। बिहानमा तपाईँले गर्नुभयो होला भन्ने विश्वास पनि रहेको छ है। 9 दिनसम्म पूजा कोठामा होइन आज विशेष चाहिँ पूजा आराधना गर्ने गरिन्छ। र हिजो होइन गोर्खामा आएको बाढी पहिरो पनि त तपाईँले सुन्नुभएको छ होइन, बुढी गण्डकीमा खोला थुनेर भनौ न चाहिँ बाढी आएको छ, एकदमै 5 जना चाहिँ बेपत्ता भइराख्नु भएको छ भने अनि विभिन्न ठाउँहरूमा चाहिँ क्षति पुर्याएको छ है होइन, 200 भन्दा धेरै परिवार चाहिँ विस्थापित भएका छन् यो बुढी गण्डकीमा। बाढी आएर भोटे कोसीको बिताउन नपाउँदै फेरि त्यसपछि यता होइन के भन्छ अरे मनाङ मुस्ताङतिर आइपुग्यो, फेरि यता गोर्खातिर नेपालमा चाहिँ के हुँदैछ भनेर चाहिँ सोच्नुपर्ने अवस्था आइसकेको छ है। किन होला यस्तो प्राकृतिक प्रकोपहरू एकदमै बढ़िराखेको छ। यो वर्ष चाहिँ अलिकति 72 सालको भूकम्पबाट यताबाट आइसकेपछि चाहिँ एकदमै होइन प्राकृतिक प्रकोपहरू चाहिँ एकदम धेरै भइराखेको छ होइन, क्षतिहरू एकदम धेरै बेहोर्न परिराखेको छ। थोरै केही माथि उठ्न तर्खर गर्दा गर्दै होइन त्यो दुःखहरूलाई भुलेर फेरि अगाडि बढ्न खोज्दा खोज्दै फेरि अर्को दुःख आइ परिराखेको छ। र फेरि यता अब धादिङतिर जोड्ने होइन, धादिङतिर पनि फेरि असर गर्दैछ गोर्खाबाट हिजो आएको बाढीहरूले। त्यही भएर आफ्नो ख्याल गर्नु होला है भन्न चाहन्छु। अब खोला नाला छेउछाउमा बस्नुहुने तपाईँहरू चाहिँ अलिकति विशेष आफ्नो सतर्कताका साथ आफ्नो जीव धनको रक्षा गर्नु होला भन्न चाहन्छु होइन, विशेष त आफ्नो ज्यानको रक्षा गर्नु होला भन्न चाहन्छु। धन त अब त्यस्तो नै हो होइन, अब हाम्रो आफ्नो स्वास्थ्यको ख्याल राख्नु, स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ है, दसैँ आउँदैछ तर यो विपदका घटनाहरूले गर्दाखेरि दसैँ आए जस्तो तिहार भन्नाको तिज आएर गइसक्यो तर तिज आए जस्तै भएको थिएन, अहिले दसैँ आउँदैछ फेरि दसैँ आए जस्तो भएकै छैन। त्यस्तै के केटाकेटी पहिला सानो बच्चा हुँदाखेरि भाँडाकुटी खेलेर केटाकेटीहरूसँग खेल्ने होइन, साथीहरूसँग खेलेर त्यो दिन बितेकै थाहा पाउँथेन, त्यस्तै भएको छ क्या अहिले चाहिँ। दिन गइराखेछ आइराखेछ गइराखेछ जस्तो भइराखेको छ। तपाईँलाई चाहिँ के कस्तो भइराखेको छ है, तपाईँले के कस्तो अनुभूति गर्नुभएको छ? मलाई चाहिँ त्यस्तो लागिराखेको छ। तपाईँ पनि कमेन्ट गर्नुहोला अनि आफूलाई मनपर्ने लोक भाका चाहिँ आजको बसाइमा रोज्न सक्नुहुनेछ। त्यस्तो कमेन्ट हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखेको छ, त्यहाँ गएर तपाईँले कमेन्ट छोड्न सक्नुहुनेछ। आफ्नो घर परिवारलाई सम्झना सम्बन्ध पनि छोड्न सक्नुहुनेछ है भन्न चाहन्छु। र हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेन आभूषण सुनचादी उद्योगले दुलेगौंडामा रहेको छ, गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकाश डिजाइनका गरगनाहरू, राशन अनुसार पत्ता राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेन आभूषण सुनचादी उद्योगमा गएर ढुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यहाँ भीमसेन मन्दिरबाट वितरण छिर्नुभयो भने होइन तपाईँले बायाँपट्टि मेन आभूषण सुनचादी उद्योग ठ्याक्कै भेटाउन सक्नुहुनेछ। सञ्चालक हुनुहुन्छ मिनबहादुर सुना, उहाँसँग पनि तपाईँले गरगनाहरूको बारेमा चाहिँ बुझ्न चाहिँ सक्नुहुनेछ है भन्न चाहन्छु। र तपाईँहरू पनि सुन्दै गर्नुहोला, कमेन्टहरू गर्दै गर्नुहोला है भन्न चाहन्छु। बिस्तारै चाडपर्व पनि छन्, दुःख होइन के अरे दुःखहरू पनि बेहोरिराख्नुपर्ने। चाडपर्व भएर त अब वर्षेपछि आइ नै राख्छ, फेरि दुःखहरू पनि बेहोरिराख्ने जिन्दगी हो भनेको हेर्नुहोस् कस्तो बुझ्नै गाह्रो छ। यो समय 2083 साल चाहिँ एकदमै गाह्रो छ, हेरौँ अझै के कस्तो हुन बाँकी छ है, अलिकति राम्रो हुन्छ कि भन्दै सुरसार कस्यो होइन सबैले, एकदम आत्मा बल बढाएर अगाडि बढ्न खोज्यौं, झन् फेरि त्यस्तै हुन्छ। अब जति सुकै आत्मा बल गिरे पनि फेरि त्यसलाई होइन माथि उठाएर चाहिँ बढ्नुपर्ने स्थिति नै छ, के गर्नु। तपाईँ चाहिँ विशेष आफ्नो चाहिँ ख्याल गर्नुहोला है भन्न चाहन्छु। यति बेलाको क्रममा तपाईँको माझमा युष्मधुर
बाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउनेछु। यति बेलाको क्रममा भने चौकादा दुईबाट रहेको छ, अब दसैँको गीतहरू पनि बजाउने हो, तर चाहिने गीतमा यसलाई स्थान दिन्छु। कार्यक्रममा पहिलो लोक संगीत कोशिश रूप शान्तिश्री परियार र बाबुकृष्ण परियारको आवाज परेको छ, निष्मान्य सत्रमा आवाज रहेको छ, लय शब्द विजय चन्द तर्पण र बाबुकृष्ण परियारको रहेको छ।

हजुर, यस मधुलाकामा तपाईँको माझमा राखिसके हाना चौका दाउ दुईबाट रहेको थियो, पक्कै पनि मन पर्यो र चौका दाउ दुईबाट रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु। यति बेलाको क्रममा तपाईँको माझमा फेसबुकको मेरो स्थान दिन्छ भनेर लेख्नु भएको छ। मनको साथीजीले नमस्कार भन्नुभएको छ। नमस्कार चाहिँ हजुर, के छ हालखबर? सञ्चारमै हुनुहुन्छ, पक्कै पनि एकदमै सञ्चारमै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। यो मिठो कमेन्टको लागि तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद छ मनको साथीजीलाई। यति बेला क्रममा फेरि पनि अर्को मिठो रूपाकाला कार्यक्रममा स्थान दिन्छ। दसैँको पहिलो जमरा भनिरहेको छ यति बेलाको क्रममा भन्ने स्वीकार्ने श्री सुमधुर बाका यसमा आवाज रहेको छ। शान्ति श्रीपरिया र अर्जुन सापकोटा अनि राजकुमार ओलीको लय राजकुमार ओलीको रहेको छ। यति बेला स्वीकार्नुहोस् श्री सुमधुर बाका।

सुमधुर भाकामा तपाईँको माझमा राखिसके के पके पनि मन परे होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर लुभाकालाई कार्यक्रममा स्थान दिन्छ अनि त्यसपछि तपाईँको माझमा आउने थियो दशैं रमाइलो भनिरहेको छ। यसमा आवाज रहेको छ नरेन्द्र विक र सिमरन परियारको अनि शब्द नरेन्द्र विकको रहेको छ। यति बेला स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर सुमधुर भागमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको माझमा यिनै सुमधुर हलु भाकाहरूलाई र तपाईँहरूको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट पनि हामी त मागेर जानुपर्ने बेला भइसकेको छ। एक दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन हाउस संसारी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एपसँग पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुता रिमा पनि बिताउँछु। तपाईँको बाँकी पल छु भने सुखद बितोस् भनी सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत नमस्कार शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-4-69-70-246, 98-58-00-08।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी 6 खैरेनी टार, मोबाइल 98-560-23-420, 98-041-54-674, ढुङ्गा बालुवा गिटी बोल्डर माटो चोकर प्लास्टर बालुवा ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कुल बहादुर लम्साल, दुलेगौडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 98-560-34-881।
5: प्रोप्राइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 98-492-57-704।
6: प्रोप्राइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेस, शुक्ला गण्डकी 2, गाछे पानी, मोबाइल नम्बर 98-067-77-652।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 98-560-43-952 र 98-066-56-586।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपडा पेल्ने ठाउँ, शुक्ला गण्डकी 4, गल्छिना, मोबाइल 98-171-70-055, 98-422-72-678।
5: प्रोप्राइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4, बीपी चोक, मोबाइल 98-461-49-304 र 98-165-48।
10: प्रोप्राइटर गोविन्द सिगदेल, सिगदेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा मेन रोड, मोबाइल नम्बर 98-560-28-543।
5: प्रोप्राइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस, मोबाइल 98-560-32-493।
6: प्रोप्राइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल नम्बर 98-171-45-200।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वाशिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको जुम्मनेबुरीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 घर परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको जुम्मनबिरी, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति भएको छ। त्यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुबरमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झुलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजनाहरू प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बुढ़ी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिँदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुम्बनेबुरी गाउँपालिका छ चुम्लिङ नजिकैको उङलुङ खोलाबाट बहाव र गेग्रान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर केही समयपछि फुर्दा बाढ़ी बुढ़ी गण्डकीमा लेदोसहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले

0: 아이고, 참. भुडी गण्डकी नदीमा आएको बारीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटर रेबल पुल बगाएपछि नेपाली सेनाले त्यही बेरीबीर चलानको तयारी थालेको छ। बारीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आगमनमा समस्या भएकाले यातायात सम्पर्क पुनः स्थापना गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलेबीर चलानका लागि आवश्यक तयारी अघि बढ़ाइएको छ। बेलेबीर निर्माण भएपछि गोर्खा धादिङ बीचको आगमनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ। पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवाजमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारहरूको पुनः स्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको सेनाले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसी मोडले गोर्खाको चुम्बनेबिरी गाउँपालिका छ चुम चेतन नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुर्दा बुढी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। ईसी मोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान करिब 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसले बुढी गण्डकी कोरिडोर भई लेदो गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो। बुढी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको ईसी मोडले जनाएको छ। पहिलाको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै ईसी मोडले पर्वतीय जोखिम बढ़ेकोमा चिन्ता समेत व्यक्त गरेको छ। भोटेकोशी बारीले राष्ट्रिय सड़क सञ्जालबाट बाहिरिएको रसुवामा नेपाली सेनाले फलामी पुल जडान गरेसँगै सड़क सञ्जालनमा आएको छ। पुल सञ्जालनमा आएसँगै रसुवा नुवाकोट आवाजात गर्ने गाड़ीले अप्ठ्यारो वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको पुल हिजो गल्छी रसुवागढ़ी सड़क आयोजनालाई हस्तान्तरण गरिएको हो। रसुवाको उत्तरगया नगरपालिका 5 र नुवाकोटको विदु नगरपालिका 10 जोड्ने फालको खोलामा निर्मित नयाँ र पुरानो पुल बारीले बगाएपछि रसुवागढ़ीको रसुवासँगको सड़क सम्पर्क विच्छेद भएको थियो। सड़क विभागसँगको समन्वयमा सेनाले झण्डै 300 मिटरको कठिन चट्टान हटाएर पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सड़क खुलाएको थियो। पुल बनेसँगै धादिङको गल्ची नुवाकोटको देवघाट त्रिशुली र बेत्रावती तथा रसुवाको धुन्जे हुँदै स्यापुङ बेसीसम्म सड़क सञ्चालनमा आएको छ। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामाथि दोस्रो ब्रह्मचारिणीको देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घट स्थापना गरी जौको जमरा राखिएको हो। हिजै घट स्थापना गरेको ठाउँमा नौ दुर्गामाथि पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थानमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागेको हो। नवरात्रका नौ दिन घट स्थापना गरिएको स्थलमा पुदुर्गा सप्तसती चण्डी श्रीमद भागवत लगायतका देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रको अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीदेखि कोजागर पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लागेको छ। यसै गरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमान ढोका दरबारमा दशैं घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ। नेकपा एमालेका मनोनित 13 जना केन्द्रीय सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय जासलमा दिउँसो 3 बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुनेछ। नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम छ। गत शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले विभिन्न जिल्लाका 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो। मनोनित हुनेमा भोजपुरकी सिर्जना राई, रूपन्देही सावित्रा आर्याल, कञ्चनपुरको इन्दु कडरिया, विष्ट नवलपुरकी सीता पंगेनी, पाल्पाकी सीता अधिकारी, इस्कास्तीकी डाक्टर पुष्पा केसी, भण्डारी, सिराहाका धर्मनाथ प्रसाद शाह, तेह्रथुङका तेजमान कन्दवाङ, ताप्लेजुङका टंक आङवा हाङ, रोल्पाका नवीन रोका, साङ्जाको मीन प्रसाद गुरूङ, दोलखाका डबल पाण्डे र रूपन्देहीका तेजेन्द्र केसी रहेका छन्। मनोनित सदस्यहरूले शपथ लिएसँगै पार्टीको केन्द्रीय कमिटिमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्। गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको दमौली स्थित नमूना पशु अस्पतालको भवन निर्माण सम्पन्न गर्ने म्याद पाँचौं पटक थप गरिएको छ। पटक पटक म्याद थप भए पनि भवनको काम सम्पन्न हुन नसकेको हो। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय दमौली तनहुँका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर श्रीराम सापकोटाका अनुसार भवन निर्माण सम्पन्न गर्ने अवधि आगामी चैत्र 11 गतेसम्म थप गरिएको छ। पाँचौं पटक म्याद थपिए पनि निर्माण व्यवसायीले काम शुरू नगरेको उहाँले बताउनुभयो। संघीय सरकारले भौतिक प्रगति 50% भन्दा बढ़ी भएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेको निर्माणाधीन अस्पतालको म्याद थप गरिएको स्टाफकोटाले जानकारी दिनुभयो। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले मुस्ताङमा रूकिएका 500 भन्दा बढ़ी कन्टेनर बाहिरिएका छन्। काली गण्डकी कोरिडोरको बेनी जुमसुङ कोरोला सड़क खण्ड अवरूद्ध भएपछि करिब 2 सातादेखि मुस्ताङमा रूकिएका 536 कन्टेनर ट्रक आइतबार साँझसम्म मुस्ताङको घाँसाबाट गन्तव्यतर्फ प्रस्थान गरेका हुन्। एकतर्फी सञ्चालन भइरहेको सड़क खण्डमा लेते नाका भएर असोज 15-20 गतेसम्म 69 वटा, 21 गते 44 वटा, 22 गते 70 वटा, 23 गते 85 वटा, 24 गते 88 वटा र 25 गते 180 वटा कन्टेनरहरू बाहिरिएको जिल्ला प्रहरीकारीले मुस्ताङले जनाएको छ। जिल्ला प्रहरीकारीले मुस्ताङका सूचना अधिकारी सन्तोष वसेलका अनुसार यसै अवधिमा लेते र घाँसा नाकाबाट 16 वटा विद्युतीय सवारी साधन ईभी पनि बाहिरिएको छ। मुस्ताङ र म्याग्दीको सीमावर्ती क्षेत्र घाँसामा 25 वटा विद्युतीय सवारी साधन र 2 वटा कन्टेनर अझै रोकिएकाले पाफ गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो। बस्यालले भन्नुभयो, मुस्ताङमा रूकिएका कन्टेनर स्याउ बोक्ने ट्रकहरूलाई पहिलो प्राथमिकता दिएको छ। तत्काल दोहोरो सवारी साधन सञ्चालन गर्न मिल्ने अवस्था सड़क छैन। यसैबीच पल्लो मुस्ताङको चराङ जिल्ला ट्राफिक प्रहरी कार्यालय लेते र घाँसा गरी 5 वटा स्टेशनहरूमा 225 सीबी र 38 कन्टेनर गरी जम्मा 263 सवारी साधन होल्डमा रहेका छन्। सड़क खोलेपछि मुस्ताङबाट बाहिरिने कन्टेनर ट्रकहरूको संख्या उल्लेख रहे पनि भित्रने दर भने शून्य रहेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण र सगढ़ीमा रहेका धेरै कन्टेनरमा क्षति पुगेपछि उपलब्ध भएका कन्टेनरहरूले सामान बोकिरहेको कोरोला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरूङले बताउनुभयो। कोरोला नाकाबाट भित्रिएका कन्टेनर लोमाङथाङ गाउँपालिका 4 नेचुङ भन्सा कार्यालयबाट जाँच पास भएपछि धमाधम बाहिरिएको गुरूङको भनाइ छ। भन्सार कार्यालय प्रमुख विद्युत चुडाले लिजी नेचुङ कोरोलाबाट नियमित विद्युतीय सवारी साधन सहित अन्य सामान बोकेका कन्टेनर आउने क्रम जारी रहेको बताउनुभयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा पूर्वाधार थप गरिएको छ। विगतमा 10 शैयाको सघन उपचार कक्ष आईसीयू चलिरहेको अस्पतालमा आइतबारबाट 25 शय्य थप भएको हो। अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष 35 शय्यको बनेको छ। अस्पतालमा 16 शय्यको आईसीयू, 1 शय्यको आइसोलेसन आईसीयू र 8 शय्यको सीसीयू गरी 2500 शय्य आइतबारबाट थप गरिएको हो। सेवा विस्तारबाट सघन उपचार कक्ष मा राखी उपचार गर्नुपर्ने बिरामीलाई सही अभावका कारण अन्यत्र पठाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर नारायण सिंह गुरूङले पश्चिमाञ्चल अस्पताललाई अन्यत्रबाट रेफर भएर बिरामी आउने तर यहाँ आइसकेपछि सबै खालका उपचार पाउने गरी विकास गरिरहेको बताउनुभयो। तनहुँको शुक्ला गण्डकी दिनको अवसरमा रहेको सिद्धार्थ उपस्तरीय सहकारी संस्था लिमिटेडको 13 वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तीर्थराज गर्तौलाको अध्यक्षतामा आयोजित सभामा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका प्रमुख फुम बहादुर विकर राजुले छरिएर रहेका पुँजीलाई एकीकृत गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। जिल्ला सहकारी संघ तनहुँका सचिव पदम बहादुर बानिया, शुक्ला गण्डकी दिनका वडाध्यक्ष सचिन भुजेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष बिर्सना श्रेष्ठले स्वागत र सचिव तिल बहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो। सभामा संचालक समिति, लेखा सुपरिवेशन समिति, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिति थियो। सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र आगामी कार्ययोजनामाथि छलफल भएको थियो। संस्थायी संस्थाको विकास आर्थिक पारदर्शिता सुशासन तथा सदस्यहरूको हितका विषयमा समेत चर्चा गरिएको थियो। सभाका अवसरमा 54 जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यस्तै शेयर सदस्यका सन्तानहरूमध्ये एसयू उत्तीर्ण 2 जना र स्नातक तह उत्तीर्ण 2 जना गरी 4 जना विद्यार्थीलाई शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको थियो। संस्थाको स्थापना विकास र प्रगतिमा योगदान पुर्याउने संस्थापक सदस्य संस्थापक अध्यक्ष पूर्व संचालक समिति सदस्य र विभिन्न उपसमितिका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा ज्येष्ठ सदस्यप्रति सम्मान विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा अघि बढ़न प्रोत्साहन तथा संस्थामा योगदान पुर्याउने व्यक्तिहरूको कदर गर्ने उद्देश्यले राखिएको संस्थाले जनाएको छ। सभाले सहकारी प्रतिको विश्वास आपसी सहकार्य र संस्थागत एकतालाई थप मजबूत बनाउने अपेक्षा गरिएको छ। सगरमाथा बजारीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी नगरपालिका नम्बर 6 खैरिनटार तनहुको 15 साधारण सभा तथा 5 अधिवेशनले सन्तोष घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा कमल मोहन घिमिरे, सचिवमा सुजन राज पौडेलको सदस्यमा धन प्रसाद पोखरेल र सदस्यहरूमा शिवदत्त ढकाल, केदार भक्त घिमिरे, कुमारी राणा र सरिता राणा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै लेखा समितिको संयोजक महाकाश थापा र सदस्यमा सन्तोष पौडेल र विष्णु श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचनको संयोजकमा युवराज भट्टराईले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संगठनका अध्यक्ष प्रदीप राज अधिकारीले सम्पूर्ण शेयर सदस्यको ले सहकारीलाई पूर्ण रूपमा सहयोग गर्नुपर्ने र नीतिको आधारमा सहकारी अघि चल्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको थियो। भेटौतारा तथा सहकारी संस्था लिमिटेडको 16 साधारण सभा तथा 7 अधिवेशनबाट वसन्त बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा ढाकाराम गिरी, सचिवमा थमन बहादुर खत्रीको सदस्यमा लक्ष्मी कार्की चयन भएका छन्। सदस्यमा मंगला राणा मगर, थम बहादुर राणा, गणेश बहादुर एर, आरती सुवेदी, राम बहादुर विक रहेका छन्। त्यसै गरी लेखा सुपरिवेशन समिति संयोजकमा होम राज निमल सिन्हा, सदस्यमा एमेन्द्र सिंह गुरूङ, अशोक पौडेल रहेका छन्। सहकारीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक समाजसेवी रेशम बहादुर गिरी रहेका थिए। सहकारीका उपाध्यक्ष अमृता तिमल सिन्हाले स्वागत गरेको कार्यक्रममा पूर्व सचिव एवं सल्लाहकार विष्णुहरि तिमल सिन्हा सिआर सदस्यको तर्फबाट आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा 1 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा बढ़ी घाइते भएको समाचार सार्वजनिक भएको थियो। कतार संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुन्थी विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुन्थी विद्रोहीहरूको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको सम्बद्ध संचार माध्यमहरूले जनाएका छन्। यमनको साना र ताइच क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ। पछिल्लो घटनाले साउदी अरब र हुन्थी विद्रोह बीचको द्वन्द्व थप चर्किन सक्ने चिन्ता बढ़ाएको छ। अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्याधिक सवारी सावधानी अपनाउन आफ्नो नागरिकले आग्रह गरेको छ। मध्य पूर्वमा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएका आक्रमण यमनमा जारी हवाई हमला र हर्मो जलमार्गमा बढ़दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ। हवस् हामीलाई तिनजेलसम्म सुनेर चार दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर उपस्थित हुने नै सधैँ तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.9 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65744378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7 मिल डाँडा। मोबाइल 9841668313।
6: प्रोप्राइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2 गाछे पानी। मोबाइल 9065073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्। ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
0: प्रोप्राइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4 बनकेवा चोक नजिकै। मोबाइल नम्बर 9846686965। राशि अनुसारका पत्थर, छापावाला सुनसादीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
7: प्रोप्राइटर प्रवेश पङ्गिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्ला गण्डकी नगरपालिका 4 दिनेगौडा। सम्पर्क 0654141120।
8: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745580।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: जीके रेफ्रिजरेटर, शुक्ला गण्डकी 4 दोलेगौडा, बिपी चोक, नेवार समाज, सटर लाइन। मोबाइल 9056044042।
6: प्रोप्राइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्ला गण्डकी 8 ढोरफिर्दी तनहु। मोबाइल 9056051532। रङ रोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
5: प्रोप्राइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्ला गण्डकी 7 स्याउली बजार। मोबाइल 9056093625।
9: प्रोप्राइटर कृष्ण प्रसाद भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। मोबाइल 9056066242।
5: प्रोप्राइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्ला गण्डकी 4 दोलेगौडा, बनकेवाचो। मोबाइल 9058500508।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण स्वास्थ्य कर्मी, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोप्राइटर उमेश यादव, सगरमाथा डेन्टल, शुक्ला गण्डकी 4 दुलीगौंडा, मोबाइल 98560074999।
12: प्रोप्राइटर पासा राजु श्रेष्ठ, स्याङ्जा चस्मा घर र स्याङ्जा मेडिकल हल, शुक्ला गण्डकी 4 दुलीगौंडा, बनकेवा चोक, मोबाइल नम्बर 98063113195।
13: प्रोप्राइटर सुन्दर बस्तेल, कालिका मेडिकल, शुक्ला गण्डकी 6 खैरेनी टार, हुलाक अगाडि 3 खोले जाने बाटो, मोबाइल नम्बर 98462876058।
14: बुद्ध डेन्टल केयर शुक्ला गण्डकी 4 दुलेगौंडा, मोबाइल 98462852712। दाँत सफा गर्ने, टल्काउने, दाँत भर्ने, दाँत राख्ने, निकाल्ने, जरीदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ।
15: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065620209।
16: TVS को साथ छ हाम्रो।
10: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार, अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ साथ गिरिङथोक परिवार।
18: दस लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो
19: होइन हौ, कसरी पर्यो?

0: सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0635902969 र 98560169।
0: हिरो सिजी मोटर्स।
3: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान बराहा फेरी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड। उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्राचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: बेल बहादुर श्रेष्ठ अध्यक्ष एवं हरिदेव नेवा पुच सेवाको सुलेगौड़ा परिवार।
5: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
4: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर।

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: A complete call for Hello Shukla Gandaki Hello Hello
3: Come on everybody Hello Shukla Gandaki
2: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस्
1: ओन्ली अन 97.6 अ कम्प्लिट कल फर
4: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज

0: हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु रिमा तपाईँको माझमा रहने गर्दछु लगभग 12 बजेसम्म. आज पनि हामी रहेका छौँ सोमबारको बसाईमा. सोमबारको बसाईमा चाहिँ आज तपाईँहरू के गर्न सक्नुहुन्छ त है भन्दाखेरि विशेष आज हामी तपाईँहरूको माझमा रहने गर्छौ गीत गाउने दिन र गीत गाउन चाहिँ सक्नुहुन्छ तपाईँहरूले है आफूलाई मनपर्ने गीतहरू चाहिँ गुनगुन सक्नुहुन्छ. फोन गर्नुहोला 98422791 98066311 को माध्यमबाट तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्. एन्टिसिएनसिएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन चाहिँ सक्नुहुनेछ है भन्न चाहन्छु. हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ. पोखरी मोपसलले एल्बोचोकमा रहेको छ. मोबाइलसँग सम्बन्धित समस्याहरू समाधान गर्न चाहनुहुन्छ. आज भोलि आइसकेका छन् एकदमै नयाँ नयाँ फोनहरू. तपाईँहरूले फोन पनि आवश्यकता परेको छ किन्न चाहनुहुन्छ होइन कहाँ किन्यो र भनेर तपाईँ अलवरमा पनि हुनुहुन्छ नि त फोनहरू जहाँ पाइदिए किन्नै मन लाग्दैन नि त. आज भोलि एकदमै कति महँगो महँगो फोनहरू आइसकेका छन्. अनि त्यसपछि तपाईँलाई इलेक्ट्रोनिक सामान पनि आवश्यकता परेको छ भने पोखरेल मोलकोसम्म जान सक्नुहुन्छ. प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल. उहाँसँग गएर तपाईँले मजाले सोध्न पनि सक्नुहुन्छ मोबाइलहरूको बारेमा. र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एक साथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ भने हाम्रो 97.6 मेगाहर्जको ध्वनि तरंगबाट पनि सुनिराख्नु भएको छ होला है भन्ने विश्वास पनि रहेको छ. बाहिर चाहिँ घाम लागिसकेको छ है झलमल भइसकेको छ. हाम्रोतिर तपाईँको पनि पक्कै पनि घाम लागिसकेको छ होला भन्ने विश्वास पनि रहेको छ. आज दसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना पनि कतिपय साथीहरूले गरिसक्नु भएको छ होला भने कतिपय साथीहरू भर्खरै होइन मन्दिरहरूमा पनि पूजा आजा गर्दै हुनुहुन्छ होला. दादा दिदी सबै सबैजना स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नु होला है भन्न चाहन्छु. अनि कहीँ कतै होइन बाटोघाटोहरू हिँड्दै हुनुहुन्छ भने दायाँ बायाँ यसो हेरेर हिँड्नु होला अगाडि पछाडि हेरेर हिँड्नु होला है भन्ने पनि भन्न चाहन्छु. आज फोन गर्न सक्नुहुनेछ. दुवै नम्बर खुल्ला रहेका छन्. तपाईँहरूको आज गीत सुन्ने दिन रहेको छ. विशेषहरू तपाईँहरूले गुनगुनाउन सक्नुहुनेछ भन्न चाहन्छु. फोन गर्दै गर्नुहोला है. यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार हजुर. नमस्कार दादा सन्चारमै हुनुहुन्छ. हजुर एकदमै सन्चारमै छु म पनि. अनि खाना खानुभयो दादा?
1: खाना पाक्यो भने खाएको छैन. रिमा पनि बोल्नुभएको
0: होइन हजुर.
1: अनि के छ दसैँको माहौल?
0: दसैँको माहौल ठिकै ठिकै नै छ भन्नुपर्छ है. खासै दम तयारी छैन हजुर. अनि हजुरको के छ बानी?
1: ठिकै छ बहिनी. म नि अब धाउतिर गएको छैन.
0: हजुर हुन्छ त्यसो भए. अनि सबै ठिकठाक छ भन्नुहुन्छ है यतिखेरको समय भनेपछि?
1: हजुर हजुर.
0: ल अनि हजुरको बिदा चाहिँ कहिलेबाट हुन्छ त अनि फेरि?
1: हाम्रो फुलपातीबाट हो नानी.
0: ल फुलपातीबाट. त्यसपछि गाउँतिर जानुहुन्छ होला के अरे पक्कै पनि?
1: हजुर हजुर गाउँतिर जाने हो.
0: ल गाउँतिर गएर यसो रमाइलो गर्नु होला है त त्यसो भए. ल त ठिक छ त्यसो भए. ल आज हामीलाई त गीत गाउने दिन गीत सुन्ने दिन रहेको छ के अरे. सुबिना बहिनी चाहिँ शनिबार मात्रै आउनुहुन्छ है?
1: शनिबार
0: हजुर. म चाहिँ अरू दिन नियमित रूपमा आउने गर्छु त्यही भएर. हजुर हजुर.
1: ए
0: हजुर. ल धेरै समय पछि एउटा मिठो गीत सुनाउ त.
1: हुन्छ. दसैँमा अहिलेको दसैँमा गन्जी तिमीलाई घडी चलाएर अहिलेको दसैँमा दिदीलाई मिने बसाइमा अहिलेको दसैँमा दिदीलाई मिने बसाइमा हजुर
0: हस् हुन्छ दादा एकदमै धेरै धेरै धन्यवाद छ यति मिठो गीतको लागि साथीहरू सम्झिन सक्नुहुन्छ
1: सर्वप्रथम हजुरको लागि गण्डकी होल इभिनिङको लागि अनि म उहाँहरूको सबको लागि र उनीहरूको परिचित अभिजितको लागि भन्दै
0: हस् नमस्कार बाबाई शुभ दिन हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको छ हाम्रो उहाँ दादा हुनुहुन्थ्यो काशीदेखि है निकै नै मिठो गीत गाएर गइसक्नु भएको छ धेरै समयपछि आउनुभएको थियो उहाँ चाहिँ तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ दुई नम्बर खुल्ला रहेका छन् एनटिसिएनसिएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा चाहिँ जोडिन सक्नुहुनेछ है फोन गर्नुहोला भन्न चाहन्छु तपाईँहरू चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ आउँदै गर्नुहोला यति बेलाको क्रममा भने म तपाईँहरूको मासमा आउँथ्यो दसैँ आउन त पहिले नि भन्ने हेमन्त शर्मा र मिल्न रहेको आवाजमा रहेको छ यति बेलाको स्वीकार्नुहोस् सुमधुर गीत

0: हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। त्यति बेला तपाईँ मकै साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: सजालो
0: दर्शन नमस्ते, गुड मर्निङ। के छ हाल खबर? खाना खानुभयो?
1: हालखबर एकदम ठिकठाक छ, आराम कुशल छ। तपाईँलाई आराम कुशल होला भन्ने कुनै विश्वास पनि लिएको छु। खाना खाएँ, तपाईँले खानुभयो कि?
0: मेरो चाहिँ आज खाना भएको छैन है,
1: आज नहुने हो त्यो।
0: हजुर,
1: ए ल, आज व्रत हो।
0: हजुर,
1: ल व्रतको पनि तपाईँलाई धेरै धेरै
0: शुभकामना। हुन्छ, धन्यवाद। के छ हाम्रो स्याङ्जा बिरतिरको नयाँ नौलो हालखबर?
1: स्याङ्जाको नयाँ नौलो त खासै केही छैन, ठिकै छ। आज दुई दिन भयो पानी परायो,
0: त्यही हो। घाम त मजाले लागेको छ होला भनेपछि है?
1: घाम त ठिकै लाग्छ, त्यस्तो भाइचारै त छैन।
0: हजुर, ल ठिक छ, किनभने अलिक मलेर मलेर नै छ घामहरू यतिखेरको समयमा है।
1: हजुर हजुर, अलिक मल मलिन छ, ठिकै छ। अब धान पनि दसैँपछि हुन्छ।
0: हजुर,
1: त्योभन्दा अगाडि त कतै कतै होला खासै भन्न।
0: ल ठिक छ, त्यसो है, बिस्तारै बिस्तारै आनन्दसँग अब दसैँको तयारी पनि गरिदिनुहुन्छ होला के रे है?
1: दसैँको अब त्यही त नि हो, दसैँ पनि अब कतै त्यो फेरि पनि त्यो गण्डकी बुढी गण्डकीमा त्यो गोर्खाको त्यस्तो भयो, त्यही हेर्नुहोस्
0: त। हजुर, खै के हो के अहिलेको साल त
1: सबै भयो,
0: अहिलेको खै चाडपर्व आए जस्तो नि भएकै छैन हो।
1: हजुर, है यस्तो हो क्या, यो प्रकृतिले प्रकृतिलाई पनि मानिसले अलिकति दमन गरिरहेछ।
0: हजुर,
1: प्रकृतिले पनि उस्तै गरिरहेछ क्या,
0: त्यही नै बराबरै छ।
1: मानिसले पनि प्रकृतिमाथि चाहिँ अब तपाईँको चाहिँ एकदम चाहिँ झेलझल गरिरहेको छ क्या, खलबाट गरिरहेछ दुनियाँभरि उ गर्ने।
0: हजुर,
1: त्यो त्यो हिउँ लायो जङ्गलभरि आगो लगाउने, अनि चाहिँ अब त्यो ग्यास चाहिँ चाहिँ पैदा गर्ने, अनि जलवायु चाहिँ परिवर्तन हुने, दुनियाँ छ क्या।
0: हजुर ल ठिक छ, आज त गीत गाउने दिन हो के रे?
1: गीत गाउनु त म त खासै आउँदैन के रे, सबै त मात्रै जनाएको
0: बहिनी
1: हो क्या,
0: यत्रो दिनसम्म गाइराख्नु भएको छ आज।
1: एउटा हाम्रो श्रीराम राजा मोदीले गाएको एउटा कुरा चाहिँ हो।
0: हजुर,
1: त्यो के भन्छ, लोकगीत
0: गाउँछ। हस् हुन्छ,
1: गाउने त अहिले आउनुहुन्छ, मैले गुनगुनाउने हो क्या।
0: ल हुन्छ त नि,
1: त्यही हो। ए ओरालीमा गुजर्यो सुस्तै सुस्तै, मेरै माया हुन्की झै तुरुस्तै, ओरालीमा गुजर्यो सुस्तै सुस्तै, मेरै माया हुन्की झै तुरुस्तै, आउँ माया मसँगी तारी तारी डाफे तरी बिधानी जै गरी, आउँ माया मसँगी तारी तारी डाफे तरी
0: हुन्छ, एकदमै मिठो गाउनु भयो नि त।
1: कता मिठो भने अब ठिक्क मक्क पार्दैन
0: होइन नि, हो तपाईँले गाउनुहुन्छ नि, नराम्रो न
1: खै त्यही हो, फेरि गायो भने गुनगुनायो भने पनि त्यही हो, रेडियोलाई सुहाउँदै सुहाउँदैन मलाई थाहा होइन, रोसिकाले त ठिक छ भन्नुहुन्छ, अरू मलाई थाहा होइन।
0: हजुर ल, अब राम्रोलाई राम्रो भन्नु पर्यो, अब नराम्रो भयो नराम्रै भन्थ्यो होला नि मैले, होइन र?
1: हो हुन त हो के,
0: नि राम्रोलाई राम्रो भन्नु पर्यो, अब मन पराउने है नराम्रो भन्नु पर्यो।
1: अब अब तपाईँसँग भोलिको धेरै भेट हुँदैन मेरो?
0: हजुर हुन्छ,
1: पछिको दिन भेट हुन्छ।
0: ल त, भोलि कतै यात्रा छ क्या हजुरको?
1: हजुर हजुर, भोलि छोटो यात्रा
0: हो। ल हुन्छ, शुभ यात्रा, हरि चाहिँ राम्रोसँग यात्रा गर्नुहोस्।
1: हजुर, सदरमुकामतिर जान्छु भोलि।
0: ए हजुर,
1: अनि खुसी त हुँदैन, त्यहाँ अफिसमा जान्छु।
0: ए ल हुन्छ, ठिक छ, त्यसो राम्रोसँग काम गरौँ।
1: कसैको कसैको शुभकाम दिनुपर्दा फर्स्ट कल तपाईँलाई।
0: हस् हुन्छ, धन्यवाद।
1: हाम्रो सुमिना स्कुलको टिम, हाम्रो भोलि इन्टरटेन र कन्या क्लब पुरा साथीहरूलाई यो बुढा दसैँ 2083 सालको हार्दिक मङ्गलमय शुभकामना। दसैँ चाहिँ तडी भट्टको साथमा होइन, सबै भव्य र आफ्नो घाँटीहरू चाहिँ दसैँ मनाउनुपर्छ, मिल्नुपर्छ भन्न चाहन्छु।
0: हुन्छ धनी, सबैलाई त्यही नै हो भनी, किनभने यो विपदको बेला पनि छ नि यतिखेरको बेलामा।
1: अहिले तर भन्दाखेरि अब तपाईँको दसैँ आयो, दसैँ गइसकेपछि फेरि टाउको दुख्छ
0: क्याजेर
1: त्यहाँ दसैँ मनाउने, अनि दसैँ गइसकेपछि अब त्यो तपाईँको त्यहाँनिर झन् टेन्सन,
0: त्यसपछि
1: आउँछ जे छ त्यसैमा रमाउने जानुपर्छ क्या। त्यही गरेर चाहिँ अब घाँटीहरू हाल मिल्नु भन्छ नि पुरानो
0: हजुर
1: त्यही गर्नु होला सबैले भन्न चाहे भन्दै बिदा भएन।
0: हस् नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो हिमाल स्याङ्जा बिरुवादेखि। यति बेलाको क्रममा भने म जान्छु छोटो व्यवसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँहरूको माझमा आउनेछु। तिमीले त होइन भनी मेरो आँखाहरूले भन्ने गीत एकदम पुरानो गीत हो है, मजाले राम्रोसँग अलिकति याद भएन, त्यही भएर अलिकति जति याद भयो चाहिँ गुनगुन है। बच्चु कैलाशको आवाजमा रहेको छ है मिठो गीत सँगसँगै जान्छु व्यवसायिक विश्राम, विश्राम बसेको 11 बजेको टाइम चाहिँ कस्तो तपाईँको माझमा पुनः उपस्थित हुनेछ, तपाईँहरू सुन्दै गर्नुहोला।

0: शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार,
2: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति, वडा नम्बर 4 दुलेगौड़ा परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेसासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष भान बहादुर भुजेल एवं शुक्ला गण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
7: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
6: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
7: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
6: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
7: हुन्छ नि, जाऊ जाऊ।
6: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दोलेगौडा,
7: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
6: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
0: दशैं, तिहार, छठ पर्व 2083 एवं नेपाल सम्बत 1147 अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल।

0: 0082 89 26 26।
1: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065620209।
2: साथ छ हाम्रो।
3: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

विश्राम पछि 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौँ सोमबारको बसाइमा। सोमबारको बसाइमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु। फोन गर्न सक्नुहुनेछ 9842971911 9860636611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ है। अनि आज आफूलाई मनपर्ने गीतहरू चाहिँ गुनगुनाउन चाहिँ सक्नुहुनेछ। फोन गर्नुहोला 9842971911 9860636611 को माध्यमबाट आउन सक्नुहुनेछ। र तपाईँहरूले फोन गर्नुहुने साथीहरूमध्ये एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मल पसल एक पटकमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ। नयाँ मल पनि तपाईँहरूले आवश्यकता परेको छ, खरिद गर्न चाहन्छ। इलेक्ट्रोनिक सामानहरू पनि तपाईँलाई बनाउनु परेको छ भने तपाईँहरू पोखरेल मल पसलमा गएर चाहिँ मजाले मोबाइलहरूको समस्याहरूको समाधानहरू चाहिँ गर्न सक्नुहुन्छ। प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, क्रान्तिको हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार, कहाँदेखि कस्तो आवाज होला? बिनाजी के छ हाल खबर? हजुर मेरो पनि एकदमै सन्चारमै छ। अनि हाम्रो किमल डाँडातिरको नयाँ नौलो हाल खबर के छ?

0: एकदमै
1: ल ठिक छ त्यसो भयो अनि खाना खानुभयो
0: हजुर
1: हजुर मेरो त्यहाँ आज खाना हुँदैन के अरे त्यही भएर खाएको छैन अहिले 12 बजेपछि मात्रै हुन्छ है ल ल आज हामीलाई के सुनाउनुहुन्छ त नि के गीत सुनाउनुहुन्छ हजुर आज गीत गाउने दिन हो नि ल छोटो मिठो भयो नि गाउनुहोस् न त त्यसो भए
0: हुन्छ के गाउने होला
1: ल सुरुवात गरौँ हजुरलाई जुन मनपर्छ त्यही गाउनुहोस् है त
0: हुन्छ
1: ल त सुरु गरौँ

phần tàn ngày đi cao đi cả bên ta ta ta ta ta

0: हस् हुन्छ, एकदमै धेरै धेरै धन्यवाद यति मिठो गीतको लागि हाम्रो बिनाजीलाई। साथीहरू सम्झिन सक्नुहुन्छ है,
1: शान्ति सिजना सन्ध्या म भन्दा अगाडि आउने साथीहरू र म भन्दा पछाडि आउने साथीहरू सम्पूर्णको लागि भन्दै छुटिन्छु बाबा है।
0: नमस्कार, शुभ दिन बाबाई। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, बिना गुरुङ जी हुनुहुन्थ्यो किमल डाँडादेखि। एकदमै मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ, पालो भन्ने तपाईँहरूको हो। कार्यक्रममा सहभागी त जनाउन सक्नुहुनेछ, फोन गर्नुहोला है 98422 72911। के कस्तो हुँदैछ तपाईँहरूकोतिर, नयाँ नौलो खबर पनि बताउन सक्नुहुन्छ है। बिस्तारै दसैँ लाग्दैछ, हिजोबाट दसैँ लागिसकेको छ। आज दोस्रो दिन हिजो शैलापुत्रीको घटा स्थापना जमरा सँगसँगै शैलापुत्रीको पूजा आराधना गरिसक्नुभयो। आज चाहिँ हामी ब्रह्मचारिणीको पूजा आराधना तपाईँले गर्नुभयो होला बिहानै होइन, पूजाको ठाउँमा जमरा राखेको ठाउँमा। र बिस्तारै दसैँहरू आज दुई दिन गइसकेको छ भन्नुभएको छैन, अब धेरै छैन नि त समय जानलाई, अब 11 बजिसक्यो आजको दिन त हो, आजको दिन दुई दिन भइसकेको छ र बिस्तारै दसैँ पनि भित्रदैछ होइन। त्यही भएर तपाईँहरूको के कस्तो हुँदैछ योजनाहरू दसैँको होइन, अनि गाउँघरतिर के छ नयाँ नौलोहरू, पिङहरू हाल्नु भएको छ कि छैन होइन। दसैँ तिहारमा चाहिँ पिङ हाल्ने गरिन्छ, विशेष गरेर पिङ खेल्ने गरिन्छ नि त दसैँमा, टिका सिका लगाएर, सिका त होइन तर टिका लगाएर चाहिँ पिङहरू खेल्ने दसैँ तिहारसम्म मजाले रमाइलो गर्ने साथीहरूसँग होइन, त्यस्तो चाहिँ हुन्छ। अब अलिक ठुलो धेरैजना हुनुहुने ठाउँमा त होइन, यो के भन्छ रोटे पिङ, विशेष त फिर्के पिङ होइन, अनि त्यसपछि लिङ्गे पिङहरू पनि हाल्ने गरिन्छ। त्यो पिङहरूको पनि तम्पायरहरू पनि तपाईँहरू पक्कै पनि गर्दै हुनुहुन्छ होला, नियमित त वर्षैपछि हाल्ने ठाउँमा चाहिँ त्यसरी तयारीहरू चाहिँ गर्ने गरिन्छ। जे गर्दा एकदम राम्रोसँग गर्नु, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, कुनै साथीहरू विदेशबाट घर आउँदै हुनुहुन्छ, तपाईँहरूलाई पनि स्वागत छ दसैँको होइन, एकदम शुभकामना छ। अनि नेपालबाट विदेश जाँदै हुनुहुन्छ भने शुभयात्रा राम्रोसँग जानुहोस् र दसैँको पनि तपाईँलाई एकदमै शुभकामना छ होइन। जे सोचेर जाँदै हुनुहुन्छ राम्रो गरेर आउनु होला पनि भन्न चाहन्छु। र कुनै ठाउँमा यात्रा गर्दै हुनुहुन्छ भने पनि एकदम विचारपूर्वक यात्रा गर्नुहोला है भन्न चाहन्छु। अहिलेको समय यस्तै छ, बाढी पहिरोहरू आइराख्ने होइन, बाटोघाटो बिग्रिराख्ने भइराखेको छ, त्यही भएर अलिकति बढी आफ्नो ख्याल राख्नुहोला है पनि भन्न चाहन्छु। यति बेलाको क्रममा तपाईँको माझमा कबड्डी 5 रहेको छ, थाक खोला भन्ने हेमिटो गीत सुनौ, अनि फेरि तपाईँको माझमा आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

0: हजुर, सुमधुर गीत म तपाईँको माझमा राखिसकेँ, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ फोन गर्न सक्नुहुनेछ 98422911 98066636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आजलाई विशेष त आफूलाई मनपर्ने गीतहरू चाहिँ आज तपाईँले गुनगुनाउन सक्नुहुनेछ। तपाईँको गायन प्रतिभालाई चाहिँ आज विशेष प्राथमिकता दिनेछु, फोन गर्नुहोला है भन्न चाहन्छु। दुवै नम्बरहरू खुल्ला रहेका छन्, जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ। 98422711 98066636611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ, फोन गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: हेलो, नमस्कार हजुर।
0: नमस्कार, के छ हाल खबर? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर, सन्चै आरामै, ठिकै छ। हजुरलाई के कस्तो छ?
0: हजुर, मेरो पनि सबै ठिकठाक छ। अनि खाना खानुभयो?
1: हजुर, मेरो भयो। हजुरको आज त सोमबार, हजुरको
0: हजुर हजुर
1: हजुर
0: भएको छैन?
1: हजुर हजुर हजुर, त्यही नै।
0: ल, अरू के छ? दसैँ कतिको लाग्दैछ हाम्रो आफू कसैतिर?
1: अब दसैँको मतलब आउँदै गर्छ,
0: आइरहेछ, आउँदै गरेछ।
1: हजुर, अब नयाँ नौलो भन्नु नि, त्यो केटाहरू चाहिँ त्यहीँतिर फाग्राटोर गर्दैछन्,
0: ल ठिक छ। त्यही त हो नि, दसैँ बोलाउनु त परेको रे, बिस्तारै बिस्तारै गर्दै होइन त।
1: हजुर, अब अर्को कुरा, अब सन्डा यो दुई किलो मासु लिएर खान्थ्यो भने दुई चार किलो बढी,
0: हजुर त्यही नै हो, अलि हजुर अलिकति खानापिना अलिक बढी नै हुन्छ। त्यसपछि इष्टमित्रहरूसँग भेटघाट गर्न पाइने,
1: हजुर हजुर, बसिस भनिदिनुको चाडबाड, आफू भन्दा गर्ने मान्नेको हातको चाहिँ टिका लाँदा पनि हो, आफू भन्दा मान्ने गर्ने जनलाई गरम अथवा थाप्ने हो।
0: हजुर,
1: त्यही नै हो, ठिकै छ। अब पूर्णेसम्म चल्छ रे, भ्याए त्यही दिने, नभ्याए पूर्णेसम्म जाँदा भयो, जाँदा आउँदा।
0: ल ठिक छ, आज हामीलाई के सुनाउनुहुन्छ त नि? गीत गाउने दिन के गीत
1: सुनाउने हो? अब रङ्ग ढङ्ग त केही पनि छैन, रङ्ग त लाने ढङ्गले त मोरी पनि हुँदैन, खाली त ठिक पनि अब नयाँ छैन कि, आज गाने गोठाले भोलि गाने गोठाले के गोठाले भन्दा कोही गाई गोठाले भार गोठाले भने जस्तै हो क्या, त्यही एउटै कि एउटै भाका मात्रै।
0: हजुर, गाउँदै नजानु भन्न त त्यो गएकै राम्रो नि झन्। ठिक छ, गाउनु पर्छ नि, जानेको चिज त। ल त हुन्छ, सुरु गरौँ त्यसो भए। मिठो सुनाउ, धेरै समय पछि कुराकानी हुँदैछ। हजुर हुन्छ,
1: माया तिमीले सम्झ मार्केटतिर गाएँ,
0: सुन्छ ल
1: हो गाय मुनाय गाय हजुर
0: अब ठिक छ, एकदमै धेरै धन्यवाद छ। यति राम्रो गीत गाउनुहुन्छ तर अझ चाहिँ है होइन, यस्तो हो कि अब जाँदा जाँदै पनि गाउँदिन आउँदिन भन्यो भने चाहिँ आउँदै नआउने रहेछ, आइराखेको छ पनि अल्छि गयो भने अहिले आउँछ भनेर मजाले गायो भने चाहिँ आउने रहेछ कि।
1: हजुर हजुरको त त्यही हजुरको चाहिँ स्वर एकदम ठिक छ कि हजुरको, हजुर त यहाँ त्यो हो जान पर्ने हो किन भन्थे, स्वर एकदम ठिक छ हजुरको, राम्रो छ
0: छैन हो छैन साथ दिनको लागि चाहिँ छ है, फेरि अरू केही गर्न नसकेको
1: स्वर एकदम सही छ। अब त गीत आउने नआउँदा चाहिँ कलाकारलाई कहाँ आउँछ त चार तारिक दिवस रेकर्ड गरेर आउने हो, नत्र भने त कहाँको कहाँको कहाँ कलाकार नै हामी यस्तै त
0: हो त नि, सबै त्यस्तो नै हो।
1: अब हजुरको कहाँ भेट सोरो अरे के अरे उसको भन्दा कम छैन त्यो सन्दीप परिवार
0: भन्दा नाच्नु भयो धन्यवाद
1: होइन हो कि सन्दीप परिवार भयो अनि विष्णु माझी यिनीहरू
0: ल ठिक छ, एकदम धेरै धेरै धन्यवाद छ, नाक फुलाइदिनु भयो मेरो प्रशंसा गरिदिनु भयो ल, जति गायो उति खिने हो के अरे स्वर पनि, अब गाउन छोडेपछि झन् भित्रभित्र दब्दै जान्छ
1: त्यही भएर मैले हजुरलाई त्यो अन्तशिक्षा लागि चाहिँ त्यो हजुरको स्वर सुन्नलाई नै रामदीप भने गाउनुपर्छ भनेको त्यही
0: ल ठिक छ, एकदम धेरै धेरै धन्यवाद छ पनि, अब साथीहरू सम्झिनुहोस् पनि है,
1: अब सर्वप्रथम जाने भयो
0: हस् हुन्छ धन्यवाद।
1: अब त यो छुट्टी हुँदा आउनुहुन्छ होला सुमी भान्जी नि,
0: सुमी भान्जी शनिबार भन्नाले नि हिजो उहाँ आइतबार आउनुभयो, आउनुहुन्न उहाँ चाहिँ बेलुकामा चाहिँ अब भोलिसम्म आउनुहुन्छ कि, त्यसपछि उहाँ चाहिँ घर जाने अरे, हजुर घर अरे, अनि त्यही भएर अब उहाँको चाहिँ बिदा मिलाउनको लागि हिजो कार्यक्रम गर्नुभयो क्या अरे शनिबारको सट्टामा, शनिबार त फेरि म नै आउँछु 31 गते त म चाहिँ घर जाने अरे, अब म चाहिँ नियमित रूपमा नै आउँछु, अलिक पछि नै जान्छु म चाहिँ धन्यवाद
1: खगिया बहिनी दलमाया बहिनी रतिका बहिनी अघि नै यसो सुनेको थिएँ गाउनुहुन्छ अदालत नगर्ने पहिला पहिला गाउने जानु भन्ने नि अदालतको राम्रो स्वरले राम्रो तरिक गिराउनुहुन्छ माध्यम माध्यमिक राम्रो थियो ओह्राली माध्यम गरेर पनि मेरो मलाई झरेको झरि लाग्ने भन्ने कति राम्रो गाउनु भएको थियो भन्दै एक पुस्त दर्शन गर्दै बिदा भयो हजुर,
0: हस् हुन्छ नमस्कार सुवदी,
1: नमस्कार सुवदी,
0: उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, हरिश्राम गाहाजी हुनुहुन्थ्यो, अब कसरी देखे मिठो गीत गाएर जानुभयो है, हाम्रो सबै साथीहरू चाहिँ मजाले गीत गाउनुहुन्छ, एकदमै खुसी लाग्छ मलाई चाहिँ, तपाईँहरू पनि यसरी निरन्तर रूपमा गाउँदै जानुहोला, झन् स्वर खुलिँदै जान्छ नि त, जति गायो उति खोलिने हो, अनि फेरि गाएन भने खोलिँदै खोलिन्न, त्यही भएर जति सक्नुहुन्छ उति गाउनुहोस् उति प्रयास गर्नुहोस् होइन, रमाइलो हुन्छ नि त गीत गाएर सुनेर बस्नको लागि, र तपाईँ भने फोन गर्दै गर्नुहोला 9842729011 9806363611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ, साथीहरूलाई दसैँको शुभकामना पनि दिन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ, दुवै नम्बरहरू खुल्ला रहेका छन्, त्यही भएर आउनुहोला है भन्न चाहन्छु, तपाईँ पनि आउँदै गर्नुहोस्, यति बेलाको क्रम भने पेन्सन पट्टामुबाट रहेको छ, मेरो मायालाई देख्छु झलाला भन्ने गीत सुनौ, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु है, पुरेको आउन त आउँदैन तै पनि यसो गाइहालौ भनेर, अनि यो गीतपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै

0: 97.6
1: Shuklagunda KFM 97.6
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष कृष्ण पुन एवं शुक्लागण्डकी यातायात प्रणाली परिवार।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
7: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टाढा नहो।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
6: मोबाइल नम्बर 9821502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 MHz परिवार।
9: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
9: पुराना गर गहना सँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 लगायत चाड पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैँ आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ, शुक्ला गण्डकी नगर समिति परिवार।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था, भीमसेन टोल, शुक्ला गण्डकी 4, दुलेगौड़ा।
15: अध्यक्ष अञ्जु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्साल, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था, शुक्ला गण्डकी 4, दुलेगौड़ा परिवार।
16: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब, एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
17: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
16: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
16: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
17: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4, दुलेगौड़ा बजार, क्राउन प्लाजा। फोन नम्बर 0965904090।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। अहिले तपाईँले भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइरहनु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। तपाईँले फोन गर्नुहुने साथीहरूमाध्येबाट एकजना साथीहरू सहीको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। हेल्पर चोकमा रहेको छ मोबाइलसँग सम्बन्धित तपाईँहरूलाई समस्याहरू छन् है समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र साथै तपाईँलाई इलेक्ट्रोनिक साउन्ड पनि आवश्यकता परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ। प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। र यति बेलाको क्रममा भने तपाईँको माझमा एउटा मिठो गीत स्थानले चाहिँ तपाईँहरू फोन गर्नु होला 9842 72 911 9860 66 11 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ है। फोन गर्नु होला साथीहरू। कुराकानी नगर त फेरि दिनै बित्दैन नि, मलाई फेरि खाना खायो भने खाएकै पर्दैन है। तपाईँहरू चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला। विशेष आज तपाईँहरूको गायन प्रतिभा सुन्ने दिन भएको छ। मजाले आफ्नो सुमधुर आवाजमा सुमधुर गीतहरू चाहिँ गुनगुनाउन सक्नुहुनेछ र साथीभाइलाई पनि सम्झना समर्पण चाहिँ छोड्न सक्नुहुनेछ है भन्न चाहन्छु। यति बेलाको क्रममा तपाईँहरूको माझमा यो मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। बहुलाउँछु कि क्या हो भने 36 को आँकडा उमीबाट रहेको छ। यति बेला क्रममा स्वीकार्नुहोस् यो मिठो गीत।

हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरूको फोन आएको छैन, त्यही भएर मिठो गीतलाई स्थान दिइराखेको छु। सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को सुमधुर गीतलाई नै स्थान दिन्छु। जुनेली भनिरहेको छ, बाह्र गाउँ दुई मुईबाट रहेको छ, त्यो बेला क्रमशः स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर यस मधुर गीतमा तपाईँको माझमा राखिसके भए पनि मन पर्यो होला है भन्न चाहन्छु आज भने अब साथीहरूलाई मलिन्द भ्याउँदैन किनभने हाम्रो समय अब सकिसकेको छ त्यही भएर आज हामीलाई फोन गर्नुभएको थियो हुमला शर्माजी हुनुहुन्थ्यो कास्केदेखि हाम्रो दादा अनि त्यसै नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जाबिरादेखि अनि बिना गुरुङ हुनुहुन्थ्यो किमलडाँडादेखि तिसिराम गाजी हुनुहुन्थ्यो अब कसरीदेखि उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा आगामी दिनमा पनि तपाईँको फुर्सदमा तपाईँको समयमा चाहिँ हामीलाई कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ है भन्न चाहन्छु तपाईँ सम्पूर्णलाई र हप्ताभरि फोन गर्नुहुने साथीहरूमध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्तिममा जाँदा जाँदै तपाईँहरूको माझमा मेरो मन चोर्यो सुटुकाई भनिरहेको छ बाटुलो जुन मुहीबाट रहेको छ यो मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस विषयबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु तपाईँको बाँकी पल्छु भन्ने सुख दिदोस् तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज नमस्कार बाबा शुभ दिन।

0: शुक्ला गन्धकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
4: मोबाइल 9800283595, फोन 0615685559।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
7: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामदाम सुनसादी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0635-412-400-412-160 र 98-460-7822।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
16: मधु पौडेल अध्यक्ष एवं दुलेगौड़ा आमा समूह शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
18: TVS साथ छ हाम्रो।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाण्डौबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, यातायात व्यवसायलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू। पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आज आउने। खुल्लातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव। संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। नेपाल खबरमा अब पूरा खबर। बड़ा दशैं शुरू भएसँगै काठमाण्डौको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। काठमाण्डौमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुहरूको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोत्स्य बहुद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 हिजो 25 गतेसम्म नयाँ बस पार्कबाट 2,07,000 भन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। यी असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदीमा पृथ्वीराज मार्ग भाँसिएर गाड़ी आवागमन अवरूद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुब्रीमा 43, धारचेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुब्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहित अरू सामग्री पठाइएको प्राधिकरणको भनाइ छ। बाढ़ीले 45 घर पूर्ण रूपमा र 37 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र का 12 खोरमा समेत क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुब्बानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल समेत बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेली ब्रिज जडानको तयारी

0: बाढ़ीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या भएकाले यातायात सम्पर्क पुनर्स्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ाइएको छ। बेली ब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना चलिरहेको छ। खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमले अग्रता लिनुभएको छ। सहमहामन्त्रीको नतिजा आजै आउने र त्यसपछि जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना शुरू हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। गैराती उपसभापति र महामन्त्रीको अन्तिम नतिजा आएको थियो। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रवड़ा निर्वाचित हुनुभएको छ। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दोधारा चाँदनी झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ बजेट, पोखराको प्रख्यात ताल बाराही मन्दिर 3 वर्षपछि भक्तजनका लागि खुल्ला लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्ज। एतिन्जेल हामीले काठमाण्डौबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। आज सुन 2,100 रूपियाँले घटेर तोलामा 2,94,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर 2,96,500 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,440 रूपियाँ थियो। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 लागि हिजो प्रदेशसभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो। केही दिन अघि महाकाली नदीको बाढ़ीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। 2061 सालमा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित बनेको छ। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा रहेको ऐतिहासिक ताल बाराही भगवती मन्दिरको पुनर्निर्माणपछि हिजोदेखि भक्तजनका लागि पूजा गर्न खुल्ला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहनुभएका तालबारही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनु भएको छ। क्षमा पूजा गरेर विधिवत रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेको उहाँले बताउनुभयो। अब भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजा आजा गर्न सक्नेछन्। 2080 कार्तिकदेखि मन्दिर पुनर्निर्माण शुरू भएपछि मन्दिरमा नियमित पूजा आजा बन्द भएको थियो। अब विदेशको खबर। इरानले साउदी अरब र यमन बीच संवाद प्रक्रिया अघि बढ़ाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनु भएको छ। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदसँग टेलिफोन वार्ता गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साउदी अरब र यमन बीच वार्ताको वातावरण निर्माण गर्न इरानले आवश्यक सहयोग गर्न सक्ने वहाँको भनाइ थियो। इरानको यस्तो प्रस्ताव साउदी अरब र यमनका हुथी विद्रोही बीच तनाव चुलिएका बेला आएको हो। पछिल्लो समय साउदी अरबले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी हवाई कार्यवाही तीव्र बनाएको छ। त्यसको जवाफमा हुथीहरूले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएका छन्। द्वन्द यमनको सीमाभन्दा बाहिर फैलिँदै गएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता थपिएको छ। साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द्वमा इरानको भूमिकालाई पनि क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा तेहरानले संवादका लागि सहयोग गर्ने प्रस्ताव राख्नुलाई जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासका रूपमा लिन सकिन्छ। अब खेल खबर। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले खैबर पख्तुनवा प्रान्तका पेशावर र एवटावादमा चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्ट्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ। खैबर पख्तुनवा प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले संकटकाल घोषणा गरी गवर्नरको शासन लागू गरेपछि पीसीबीले यो निर्णय लिएको हो। प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसारै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान रंगशाला र एवटावाद क्रिकेट रंगशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ। अब यी खेलहरू पर्सि बुधबारदेखि शेखपुरामा रहेको नाविद एकेडेमी र लाहोरको गद्दाफी स्टेडियमसँगै जोड़िएको एलसीसीएमा हुनेछन्। प्रेसिडेन्ट्स ट्रफीको लीग चरण राउण्ड रोबिनमा सञ्चालन भइरहेको छ, जसमा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन्। प्रतियोगिताका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाण्डुबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, यातायात व्यवसायीलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरूघाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने, खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव, संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट्स ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: साथीना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
2: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घर ऐसी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65570225, मोबाइल 98560338, 98416 56 658।
5: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
6: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
6: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
6: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459001120 र 98162656187।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171969902।
9: शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर ऋषेश्वर भुवाई ऋतु, ओंकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560508334।
10: प्रोप्राइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै, फोन 98560605054।
6: प्रोप्राइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98489194480।
10: प्रोप्राइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560607645।
6: प्रोप्राइटर ज्योति श्रेष्ठ, विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट, शुक्ला गण्डकी 5 बेल चौतारा, फोन 98560201161।
0: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560 3982 र 97065

0: TBS साथ छ हाम्रो
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी सुनचादी पसल, शुक्लानन्द कि चार दुलेगौडा, फोन 9811433222, शेयर धनी सदस्य सरस्वती सिद्धेल शुक्ला गण्डकी चार दुलेगौडा, प्रोपाइटर मुक्ति प्रसाद शर्मा सोनप सिसा प्लाई पसल शुक्ला गण्डकी चार दुलेगौडा, फोन 9855603827, प्रोपाइटर लक्ष्मी राज वागले दीर्घायु फर्निचर शोरूम शुक्ला गण्डकी चार दुलेगौडा, फोन 9855603268, प्रोपाइटर सुजल खार ठकुरी भगवान सेनेटरी शुक्ला गण्डकी दुई गाछे पानी, फोन 9855602675।
3: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: लाही विश यू अ वेरी ह्याप्पी दशैं एन्ड तिहार टु

0: अब पद्मा फार्मेसीमा छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा शुक्ला गण्डकी 4 दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला सौन्दर्य कपाल यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
1: छाला कपाल यौन तथा कुष्ठरोगको सफल उपचार
0: स्किन र कपाल परिचयन
1: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने
0: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्
1: पद्मा फार्मेसी शुक्ला गण्डकी 4 दुलेगोण्डा
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै
1: शुक्ला गण्डकी युवा क्लबको सटरमा
0: प्रोप्राइटर भीम शाह मोबाइल 98271 61 44।
2: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
2: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0657414142 मोबाइल 98560231128 र 98462014726।
0: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर शिव पौडेल राजा स्टेशनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560331384 प्रोप्राइटर शिव गर्तौला शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग शुक्ला गण्डकी 2 गाछे पानी फोन 98560334676 प्रोप्राइटर सुरेन्द्र पौडेल सन्देश ट्रेडर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560062676 प्रोप्राइटर आनन्द सुन्दर श्रेष्ठ सुन्दर अटो वर्क शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560335921 प्रोप्राइटर धन बहादुर विश्वकर्मा आनन्द ज्वेलर्स शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार फोन 98461129888।
5: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 98710 39 66 र 98460 94 543 40।
6: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
7: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
6: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
8: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
4: प्रोपाइटर गम बहादुर केसी केसी इलेक्ट्रोनिक्स एनजीके साउन्ड सिस्टम शुक्ला गण्डकी चार दोलेगौड़ा फोन 9856062505 प्रोपाइटर धन बहादुर थापा ढोरबराही फेन्सी शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार फोन 9846081389 प्रोपाइटर विपिन वागले डिजी लिंक नेटवर्क प्रणाली शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार फोन 9856062618 प्रोपाइटर पूर्ण बहादुर आले पूर्ण कपड़ा पसल शुक्ला गण्डकी चार दुलेगौड़ा धुत्री बजार फोन 9846081395 प्रोपाइटर विमल प्रसाद रिमाल रिमाल हार्डवेयर शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856020521
9: चलिरहेको देखिनु पनि
10: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
9: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856030324
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6

0: हामीले त गीत मात्र गाएको, तपाईँले साँच्चै खाएको आँखा रातो त काठमाडौँको धुलोले गर्दा भएको,
1: हामी त फ्रेस छौँ।
2: दसैँ त आयो खै चङ्गा चाहिँ उडेन, पुरानो दिन गए धागोसँग चुडेर, बस्या छ दिन मैले हाँगामा झुलेर, के गर्नु खै यहाँ मखमली।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
3: सम्पर्क 0654142121 मोबाइल 98565935921
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
1: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: प्रोपाइटर धर्मराज पोखरेल पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98171 90120
5: प्रोपाइटर सुमन सापकोटा बाराही यूपीवीसी एन्ड आल्मुनियम शुक्ला गण्डकी 4 गाछे पानी फोन 98560 22938
4: प्रोपाइटर विकास श्रेष्ठ व्हाइट हाउस पार्टी प्यालेस सिर्जना चोक पोखरा फोन 98560 36504
5: प्रोपाइटर रामकुमार श्रेष्ठ फुलबाराई डेभलपर्स प्राली शुक्ला गण्डकी 4 दोलेगौडा फोन 98560 62055
4: प्रोपाइटर सन्दीप श्रेष्ठ दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560 28587
6: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560 30982 र 97065 20209
7: साथ छ हाम्रो टीवीएस।
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: प्रोपाइटर सुजित हिराचन हिराचन किचन वेयर शुक्ला गण्डकी 4 खैरेनीटार फोन 98461 64647
4: प्रोपाइटर सुजन श्रेष्ठ तीन तारा केबल नेटवर्क प्रणाली शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560 22186
5: प्रोपाइटर थान प्रकाश न्यौपाने गण्डकी सिसा पसल एन्ड फर्निचर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560 33878
4: प्रोपाइटर ईश्वर अधिकारी स्मृति फेन्सी शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560 77987
5: शेयर धनी सदस्य राजन रिमाल शुक्ला गण्डकी 3 तार।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 1 बज्यो.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुईवटामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभ चिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्प पोस्ट चोक नजिकै। फोन 98 560 20 630। प्रोप्राइटर केशर बहादुर तिमसेना, तिमसेना फेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98 560 00 778। प्रोप्राइटर कमल चन्द्र लम्साल, लम्साल होटल एन्ड लज, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98 4 11 95 442। प्रोप्राइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एन्ड एसेसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98 4 63 23 111। प्रोप्राइटर दिनेश घिमिरे, चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98 560 62 09।
7: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98 2 61 52 0 67। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
9: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि, शुक्ला गण्डकी 6, खैरेनी टार परिवार।
10: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधान अध्यापक दीपक बिक एवं जनकल्याण मावी, शुक्लागंजकी पाँच बेल चौतारा परिवार।
11: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधान अध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावी, शुक्लागंजकी आठ परिवार।
10: अध्यक्ष युवराज पराजुली, प्रधान अध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावी, शुक्लागंजकी नौघारी परिवार।
12: अध्यक्ष मदन थापा, प्रधान अध्यापक खुमराज तिवारी एवं सब्दी मावी, शुक्लागंडकी दस सब्दी परिवार।
13: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
14: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
13: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
14: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
13: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
14: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
13: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
14: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9856065870।
15: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6 Shukla Gandaki FM 97.6
1: भनहुँ सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्पादन दिनुहोस्। स्ट्रिङ स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
3: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
2: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
3: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
2: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
3: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
2: अब कहाँबाट सुरु गर्ने भनेर न अल्म लिनुहोस्।
3: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
2: मोबाइल 98028-53-995, फोन 061-586-559।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोपाइटर पम्फा लालजन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिन्डाना, फोन 06-5705-7434।
6: प्रोपाइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, शुक्ला गण्डकी 7 खैरिनी टार, फोन 98460-61849।
5: प्रोपाइटर मिन बहादुर सुनार, ओम एम आभुसर सुनचारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेनटोल, फोन 98460-69246।
6: प्रोपाइटर रघुनाथ पौडेल, रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560-055-77।
5: प्रोपाइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560-209।
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तनै थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
10: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
0: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
4: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 560 62 099।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, साढ़े नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 050, मोबाइल 98 463 23 811।
8: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: प्रोप्राइटर वीरेन्द्र श्रेष्ठ, बीएनबी फेसन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 98 461 96 166। प्रोप्राइटर हरिलाल रिमाल, रिमाल फेन्सी, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, फोन 98 460 49 858। शेयर धनी सदस्य निरपुन, शुक्ला गण्डकी 4, दुलेगौडा। प्रोप्राइटर लक्ष्मण रिमाल, रिमाल ब्रदर्स हार्डवेयर, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 98 560 60 728। शेयर धनी सदस्य बुद्धि बहादुर थापा, शुक्ला गण्डकी 5, खैरेनी टार।
9: ए नानीको बुवा, आज त नयाँ सम्बी सम्बिनी आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउनु होइन नि, दुलेगुण्डाको 5 महिने चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाउने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिनसना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनी चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसना, मोबाइल 98 141 11 178, 98 560 00 778।
12: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा, टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस एन्ड एन्जल राइडर्स पाली शुक्ला गण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
13: TVS साथ छ हाम्रो
14: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयदशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा

0: RL plus the food for BuzzFeed Sangha connected. You heard easy link or internet. Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13-424 र 9805-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

शुक्ला गण्डकी एफएम 97.6 समय आएको छ नेपालमा आठको दमको

0: नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सय भाइ जाजलले एउटै विष्णु त साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाहिना भएर भगवान रहनुभयो।
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजीज्यू एवं पञ्चमुनिदेव मावि परिवार शुक्ला गण्डकी चार दोलेगौड़ा,
0: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ खैडेनीटार भुरुङ्गे परिवार। अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्था न हो।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा परिवार।
5: TVS कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS एंजल राइडर्स प्राली, शुक्ला गण्डकी चार दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 9856303982 र 9705620।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्य क्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 8 ढोरफिर्दी।
5: अध्यक्ष शिवशंकर बानिया एवं ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 परिवार।
6: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 ढोरफिर्दी परिवार।
7: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 मगम चिसापानी स्याङ्जा परिवार।
8: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 6 खैरेनीटार।
9: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
10: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
9: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
11: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
11: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-68-827 र 98644-35031।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलीगुडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 065-414-490।
13: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सन्तानी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
13: पुराना गर गहना
14: राशि अनुसार का पत्थर साथै ट्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चन्द्रिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62099।

0: होइन हौ, कसरी पर्यो
1: गोरु कि पर्यो गोरु कि पर्यो
0: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म योर्सट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दोलेगौडा, सम्पर्क 0658-590-99 र 98-560-169-99।
0: हिरो सिजी मोटर्स।
3: नानीको बुवा, आज त मेरो सन्देश सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ मैले ल्याउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउनु होइन नि, दुलेगुण्डाको 5 महिना चोखेमा छ नि तिनसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाउने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
3: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनी चोक तनहुँ, प्रोप्राइटर केशव बहादुर तिनसेना, मोबाइल 9811411178, 9850600778।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 को पावन अवसरमा सम्पूर्ण शिवर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष मिलन पौडेल एवं नेपाल वत्त तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
9: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौडा। फोन नम्बर 0657-414-255।
8: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 ढोर फिर्दी परिवार।
10: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब, SRL मा रक्त परीक्षणमा 30% छूट।
11: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
10: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलीगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छूट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म BMLT को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
10: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
11: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL, शुक्ला गण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0665-90-490।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 को पावन अवसरमा सम्पूर्ण शिवर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अध्यक्ष सूर्यदेवी सिगदेल एवं खैरेन्टार सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6।
8: अध्यक्ष मिलन पौडेल एवं नेपाल वत्त तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
9: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौडा। फोन नम्बर 0657-414-255।
8: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8 ढोर फिर्दी परिवार।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।
13: जिक्र तुम्हारा आ ही जाता है हमारी बातों में, हर शख्स जो हमसे मिलता है यही कहता है, बस तुम्हारा ही चेहरा नजर आता है हमारी।

是更

Don't.

0: শুক্লা গন্ডকী এফএম 97.6।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
1: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरिनटार परिवार।
3: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
1: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी तीन कवासे परिवार।
2: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक्स पसल खैरिनटारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउनु भएपछि बाँकी पैसा महिना
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क महिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरिनटार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार।
7: अध्यक्ष रघुनाथ पौडेल एवं
3: अध्यक्ष ऋषेश्वर भाइ ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
2: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
8: ल छोरी, हामीलाई जोइसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
9: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
8: के शर्त हो त्यस्तो, सुनौ त हामी पनि।
9: बिहेका सबै गरगहना खैरिनटारको रामदाम सुनकारी पसलबाटै ल्याइदिनुपर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेट काटारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
8: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरिनटार वडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124160 र 9847078022।
1: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजया दशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
2: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्ला गण्डकी नगर कमिटी परिवार।
10: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लिसकेपछि 10,00,000 नगद जित्ने मौका।
11: आफैले बटन थिच्नुहोस् नगद जित्नुहोस्। साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग
12: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0654142121 मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
12: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
13: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभिन कन्सल्टिङ ग्रुप छ नि।
12: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
13: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेसन, बिजा

0: रेडियो एफएम 97.6 मेगाहर्ज। यति बेला दिउँसोको ठिक 3 बजे।
1: विश्वमा गरिबी बढ्दा नेपालमा भन्ने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार, पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा, सुदूरपश्चिममा सत्ता पक्षकै सांसदले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित, आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप, एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा, आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी, र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटी संघका बैठकको विवरण सार्वजनिक गर्ने। नेपाल खबरमा अब पूरा खबर। विश्वभर गरिबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन, तर नेपालले भने स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 वटा देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरिबी निवारणमा तीव्र प्रगति गर्दा नेपालले पनि गरिबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसको संख्या बढ़ेर 1.20 अर्ब पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरिबीको संख्या 5.15 करोड़ बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरिबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाषिएको सड़कमा यसअघि भित्तो काटेर संचालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरम्मत गर्न लागेको सड़क विभागले जनाएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पूर्वतर्फको बाटो बगाउँदा पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याइएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेट प्रति सत्तारूढ़ दलकै सांसदहरूको असन्तुष्टि बढ़ेपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्ता पक्षकी सांसदहरूको असन्तुष्टिका कारण भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको छ। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्ता पक्षकी सांसदहरूले चर्को विरोध गरेपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। सुदूरपश्चिम प्रदेश सरकार 3 महिनादेखि बजेट शून्यतामा छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37.70 करोड़ 39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदा पनि कर्मचारीहरूले 3 महिनादेखिकै पारिश्रमिक पाउन सकेका छैनन्। यस कारणले पनि सरकार निकै दबावमा छ। हतार हतार बजेट पारित गर्ने तयारी भए पनि सत्तारूढ़ दलकै सांसदहरूको कारण समस्या बढ़ेको छ। गृहमन्त्री सुधन गुरूङ बिमेस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।

0: मन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपाल सहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागु औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाण्डु शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्चस्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ,
3: व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिश पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बर्सिं उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन अस इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री वीरेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्ने निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै वहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ अनुचित दबाव प्रभाव र पदीय अधिकारको दुरूपयोग प्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो। अब विदेशको खबर। शक्तिशाली एलनिनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गएको सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दु पुगेको युरोपेली संघ यूको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले 2027 विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। यूको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। गएको सेप्टेम्बर विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.05 डिग्री सेल्सियस पुगेको थियो। यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रहेको छ। यो पूर्व औद्योगिक औसत भन्दा 1.63 डिग्रीले धेरै हो। कोपरनिकसका निर्देशक कार्लो बुन्टेम्पोकाले शक्तिशाली एलनिनोका कारण 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो। तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरित गृह ग्यास उत्सर्जन घटाउनु महत्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ। अब खेल खबर। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यानचेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ। प्रिमियर लीगको आर्थिक नियम उल्लंघन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्नहमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो। म्यानचेस्टर सिटीले 2009-2018 बीचमा 9 वर्षको अवधिमा आफ्ना व्यावसायिक साझदारहरूसँग नक्कली सम्झौता गरी 83 करोड़ पाउण्ड भन्दा धेरै रकम गोप्य रूपमा आफ्ना फुटबल गतिविधिहरूमा भित्राएर नियमनको उल्लंघन गरेको एउटा स्वतन्त्र आयोगले पत्ता लगाएको छ। 2017 मेदेखि 2026 जूनसम्म ग्रेटर म्यानचेस्टरको मेयर रहनुभएका बर्नहमले क्लबसँगको आफ्नो सम्पर्क अहिलेको नभएको बताउनु भएको छ। गएको सेप्टेम्बरमा बर्नहमले म्यानचेस्टर सिटी दोषी ठहरिएपछि उसका मालिकहरूले क्लब बेच्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले आफूहरू आधुनिक म्यानचेस्टरको निर्माण तथा क्लबलाई विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्ने कार्यमा निकै ठूलो साझेदार रहेको बताउनु भएको थियो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। विश्वमा गरीबी बढ्दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मरमतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेट प्रति असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गरेको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यानचेस्टर सिटीसँगका बैठकको विवरण सार्वजनिक गर्नेछन्।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सिस्टमका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694-57056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98560-62452।
7: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
8: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
7: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
8: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
7: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
8: हुन्छ नि, जाऊ जाऊ।
7: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
8: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
9: फोन नम्बर 97155-065555, 97156-056।
7: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भेटी बजारमा थापा थरी साउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
7: मोबाइल 98560-43952 र 98066-56586।
11: टिभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टिभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टिभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को तारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
12: साथ छ हाम्रो। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: अध्यक्षीय सूर्यदेवी सिग्देल एवं खैरेनटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनटार परिवार
14: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार
13: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौड़ा फोन नम्बर 0765414255
14: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुले गौडा परिवार,
0: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरिनटार परिवार,
2: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुले गौडा परिवार,
0: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी तीन कवासी परिवार,
1: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी चार दुले गौडा।
0: दशैं, तिहार, छठ पर्व 2083 एवं नेपाल सम्बत 1147 को अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल शुक्ला गण्डकी चार दोलेगौड़ामा हरेक दिन पेट, मुटु, छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गते सम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल शुक्ला गण्डकी चार दोलेगौडा, सम्पर्क फोन नम्बर 0 65 90 369, मोबाइल 98 40 82 69 26।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी छ खैरेनीटार परिवार,
1: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी पाँच बेल चौतारा परिवार,
0: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी आठ परिवार,
1: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि शुक्ला गण्डकी नौघारी परिवार,
2: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं शब्दी मावि शुक्ला गण्डकी दस शब्दी परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर धनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 MHz परिवार।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले विवाद नगर कमिटी परिवार,
0: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार,
2: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार,
5: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्राली परिवार।
6: 97.6
7: शुक्ला गंडकी एफएम 97.6

0: के सधैँ एक्लै एक्लै आइराखेको, कहिले काहीँ त बुढीलाई पनि ल्याउँदा हुन्छ नि, हाम्रो टिकट त बिक्री हुन्थ्यो।
1: बुढी त अब तिमी बन्दे त हो नि, आफ्नो बुढी ल्याउनु त हुन पनि पर्यो नि।
2: तिमी मुखमा ज्याए चाहिँ नबोल त।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9855623128 र 9462614726।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं तिहार छठ पर्व 2083 र नेपाल सम्बद 1147 लगायत चाड पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैँ आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिराउला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
2: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
2: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
2: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, यूके, क्यानाडा वा यूएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
2: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेरिनलाई सम्झनुहोस्। मेरिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
2: मोबाइल 9800258595, फोन 061-586-559।
6: चलिरहेको देखिनु भने
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
8: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
6: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार, दुलेगौडा परिवार।
1: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात, मिलदारा परिवार।
2: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात, खैरेनी टार परिवार।
10: अध्यक्ष बाबुराम कार्की एवं बेल चौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी पाँच, बेल चौतारा परिवार।
1: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौडा, खैरेनी टार परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
11: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा परिवार।

0: 97.6 Shukla Gandaki FM 97.6
1: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू गाउँवासी कर्मचारी शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख सुस्वास्थ्य शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहु परिवार,
1: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाथ गाउँपालिका स्याङ्जा परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, सुगला गण्डकी 4 दुलेगौडा, फोन 98171 90120।
1: प्रोपाइटर सुमन सापकोटा, बाराही यूपीबीसी एन्ड आल्मुनियम, सुगला गण्डकी 4 गाछे पानी, फोन 98562938।
3: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सिर्जना चौक पोखरा, फोन 98560-36504।
1: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराही डेभलपर्स प्राली, शुक्ला गण्डकी 4 दोलेगौड़ा, फोन 98560-62055।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौड़ा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 98560-28587।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता कर्मचारी शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख सुस्वास्थ्य शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 6 खैरेन्टार।
6: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासुटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 3 कवासे परिवार।
5: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौड़ा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 4 दुलेगौड़ा।
1: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 5 बेलचौतारा।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख सुस्वास्थ्य शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुम्बहादुर विकर राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार,
7: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
2: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
2: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
1: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
2: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459-0120 र 98162-56187।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705625209।
11: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा, शुक्ला गण्डकी 4 दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
12: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
11: स्किन र कपाल परीक्षण,
12: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
11: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
12: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4 दुलेगोण्डा,
11: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
12: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
11: प्रोपाइटर भीम शाह। मोबाइल 9271461444। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
11: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनटार परिवार।
14: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
11: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 3 कवासी परिवार।
13: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 4 दुलेगौडा।
0: शुक्ला गण्डकी एफएम 97.6।
15: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
16: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
15: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
16: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
15: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
16: फोन गर्नुहोस् 0965905511।
17: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
18: भाइ पनि बरेली टेलर सुझाउ हुँदै के को चिन्ता के भने
17: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो
18: हाँसो होइन कि भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफै नै नापेर सिलाउने भए पनि धुन्थ्यो हुने रहेछ अरू टेलर सस्तो हो र भने
17: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
19: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सेवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनीका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा सङ्घ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकलागण्डी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
20: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98060 13 425
21: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560 33 398 र 98465 10 950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
22: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
23: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा परिवार
24: कुमार तिनला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौडा फोन नम्बर 0 65 414 255
25: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी

0: शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर पम्फा लालचन्द, आरसु डिपार्टमेन्ट स्टोर, सुक्ला गण्डकी 6 मेन डाँडा, फोन 0 65 570 434।
2: प्रोप्राइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, सुक्ला गण्डकी 7 खैरिनी टार, फोन 98 460 61 849।
1: प्रोप्राइटर मिन बहादुर सुनार, ओम एम आभुसर सुनचारी पसल, सुक्ला गण्डकी 4 दुलेगौडा भीमसेनटोल, फोन 98 460 69 246।
2: प्रोप्राइटर रघुनाथ पौडेल, रसु बेबिल्यान्ड, सुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 055 77।
1: प्रोप्राइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, सुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 209 79।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एण्ड डेकोरेशन, सुक्ला गण्डकी 4 दोलेगौडा भित्री बजार, हेल्प पोस्ट चोक नजिकै, फोन 98 560 20 630।
1: प्रोप्राइटर केशर बहादुर तिमसेना, तिमसेना फेस हाउस, सुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 00 778।
2: प्रोप्राइटर कमल चन्द्र लम्साल, लम्साल होटल एण्ड लज, सुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 411 95 442।
1: प्रोप्राइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एण्ड एसेसरिज, सुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 463 23 111।
2: प्रोप्राइटर दिनेश घिमिरे, चण्डीकालिका संसारी पसल, सुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 62 09।
3: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
4: किन आमा, के भएर?
3: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
4: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, सुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
3: मोबाइल 98 560 43 952 र 98 066 56 586।
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
2: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुच्छ्रे बैंक भवन दुलेगौडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
2: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
2: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
2: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 98 560 65 870।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्त जनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर ऋषेश्वर भुवाई रितु, ओंकार पूजा सामग्री भण्डार तथा पतञ्जलि स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560508 34।
1: प्रोपाइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, बनकिया चोक कुमारी ब्याङ्क सँगै, फोन 98560605054।
2: प्रोपाइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98489198480।
1: प्रोपाइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560607645।
2: प्रोपाइटर ज्योति श्रेष्ठ, विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्ला गण्डकी 5 बेलचौतारा, फोन 98560201161।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर शिव पौडेल, राधा स्टेशनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560303384।
2: प्रोपाइटर शिव गर्तौला, शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग शुक्ला गण्डकी 2 गाछे पानी, फोन 98560034676।
1: प्रोपाइटर सुरेन्द्र पौडेल, सन्देश ट्रेडर शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560062676।
2: प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560335921।
1: प्रोपाइटर धन बहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, फोन 98461129888।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावी शुक्ला गण्डकी साथ खैरेनीटार परिवार,
1: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी 4 दुलेगौडा परिवार,
4: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी 5 सेराटार,
2: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी 3 कवासे,
1: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी 2 गाछे पानी परिवार।
4: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को नवौं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान बराहा फेरी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9805-60-1475।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 5 बज्यो।
2: घटना, दुर्घटना,
3: कला, संस्कृति,
2: स्थानीय, राष्ट्रिय,
4: अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

गोर्खाको बुढी गण्डकी बाढ़ी प्रभावितको राहत वितरण स्थानीय तह मार्फत गर्ने निर्णय गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। सोमबार बसेको बैठकले तत्कालका लागि खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय विपद व्यवस्थापन कोष मार्फत स्थानीय तहमै मिलाउने र आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ। एक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसै गरी बाढ़ी पहिरो तथा विपदबाट घरहरूमा पुगेको क्षतिको थप विवरण स्थानीय तहहरूबाट संकलन गरी सिफारिश भए अनुसार सोही अनुसार थप राहत तथा पुनर्स्थापनका कार्यक्रमहरू अगाडि बढ़ाइने तयारी समितिले गरेको छ। बैठकबाट खोज तथा राहत उद्धारलाई थप प्रभावकारी बनाउने र प्रभावितहरूलाई तत्काल लागि खाद्य तथा अस्थायी आवासको व्यवस्था स्थानीय तह मार्फत मिलाउने निर्णय गरिएको छ। क्षतिको पहिलो विवरण सार्वजनिक भइसकेको छ। उहाँले रातोपाटीसँग भन्नुभयो, थप विवरण स्थानीय तहबाट सिफारिश भएर आएपछि सोही अनुसार थप प्रक्रिया अगाडि बढ़ाइनेछ। आइतबारको बाढ़ीमा परेर चुम्बनबिरी गाउँपालिका छ चुम्चे स्थित उङलुङ भेडीगोठमा बस्ने पाँचजना सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी भइरहेको प्रशासनले जनाएको छ। 65 वर्षीय सोनाम लामा उनकी यसमध्ये 59 वर्षीय लक्पा शेर्पा थोर्पा शेर्पा 66 वर्षीय सोमा बुटी लामा 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन भएका छन्। बाढ़ीबाट करिब 100 घरमा क्षति भएको छ, जसमध्ये 45 घर पूर्ण रूपमा नष्ट भएका छन् भने बाँकीमा आंशिक क्षति पुगेको छ। चुम्बनबिरी गाउँपालिकाले सल्लेरी गट्टे खोला पयौं दुभान बगरमा करिब 31 घरधरी बगेको प्रशासनले जनाएको छ। यस्तै धार्चे गाउँपालिकाको माछी खोला यारू बगर र दुभानमा करिब 50 घरधुरीमा क्षति भएको छ। आरूघाट गाउँपालिकाको सोतीमा करिब 15 घरधुरी क्षति भएको छ। उम्लिङ खोला क्षेत्रका 4 सहित कुल 34 गोठमा क्षति पुगेको स्थानीयहरूले बताएका छन्। 6 भन्दा बढ़ी पुल बगाएको छ। आरूघाट र गोर्खा धादिङ जोड्ने मोटरबल पुल बगाएको छ भने आरूघाट गाउँपालिकाकै सोती र माम्बु जोड्ने पक्की पुल पनि बगाएको छ। कालो भेर सल्लेरी र क्षेत्रमा बाटो कटान हुँदा जगत गाउँका 25 घर पूर्ण रूपमा सम्पर्कविहीन भएका छन् भने चुम्बनबिरी गाउँपालिका 6 स्थित सर्दीवीरको क्याटिलिभर पुल र लुक्पाको झुलुङ्गे पुल पनि बगाएको छ। सल्लेरी स्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडका 9 ब्लक र 6 प्लम्बिङ बिल्डिङ बगाएको छ भने धाचेको यारू र दोबानमा रहेका 2 हाइड्रो पावरमा क्षति पुगेको छ। नवलपरा शिवर्दा खास पूर्वको गैंडाकोटमा स्कूल बसको टक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैंडाकोट इंग्लिश बोर्डिङ स्कूलको G1X3970 नम्बरको बसले आज गैंडाकोट 5 कुसुम घाटी स्थित भित्री सड़कमा N5 5472 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कूल बसको ठक्करबाट गैंडाकोट 6 अन्दाजी 24 वर्षीय राजु थापाको मृत्यु भएको। बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि स्थानको भरतपुर स्थित तमल मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा चिकित्सकहरूले मृतक घोषणा गरेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न दुवै शहरी सदन र बस चालक गैंडाकोट 51 वर्षीय मणिराम थापा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढ़ाएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो। त्रिवेणी राजमार्ग अन्तर्गत तनहुँमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। व्यास नगरपालिका 12 घाँसीको आमा डुम्रेबाट डमोलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको L2X154 नम्बरको ट्रक सोमबार अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। दुर्घटनामा परिगम्भीर घाइते भएका चालक धादिङको सिद्धेली गाउँपालिका 6 बसे अन्दाजी 30 वर्षीय सञ्जीव मगरको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा सोही ठाउँका 22 वर्षीय सहचालक प्रदीपिक घाइते भएका छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको र हाल प्रदेश अस्पताल दमोरीमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने स्थितिमा रहेको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति पदमा पराजित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले पार्टीप्रति आफ्नो निष्ठा सदैव अटल रहने प्रतिक्रिया दिनुभएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै पाण्डेले विजयी पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

0: प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्दै पार्टीलाई थप एकताबद्ध र सुदृढ़ जनमुखी बनाउन यहाँहरू सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु, उहाँले भन्नुभएको छ। उपसभापति पदको चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र पार्टीका मूल्य मान्यताप्रतिको समर्पण कायमै रहने पाण्डेले स्पष्ट पार्नुभयो। कालीगण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गते बाढ़ीले पुलको पर्वतको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। दशैंका बेला पुल बन्द हुँदा यात्रीले शास्ती भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा यस क्षेत्रको व्यापार व्यवसायी र होटल भने क्षेत्र सुनसान बनेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मर्मतका लागि राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाड़ी आगमनमा पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयले सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी मा गाड़ीको चापत्ता देख्छ। यो बेला पानी परिहालेमा हिलामे गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मर्मत गर्न लागेको सड़क विभागले जनाएको छ। यो खण्डमा झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ। अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा ₹1,04,85,498 जुटेको छ। गाउँपालिकाले विपद प्रभावितको राहत उद्धार तथा पुनर्स्थापनका लागि विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको थियो। पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकोमा पर्यटन व्यवस्थापन समिति, स्थानीय संघ संस्था, व्यावसायिक र राजनीतिक तथा दल तथा व्यक्तिहरूबाट नगद सहयोग रकम ₹1,04,85,498 सहयोगको जम्मा भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याम अन्तर्गतका पदमार्गहरूमा पदयात्री पर्यटकको आगमन उत्साहजनक देखिएको छ। एक्यामले सार्वजनिक गरेको दैनिक पदयात्री आगमन अध्यावधिक विवरण अनुसार असोज 15 गते आइतबार मात्र 1,836 जना पदयात्री अन्नपूर्ण क्षेत्रका विभिन्न प्रवेश नाकाहरूबाट चेक इन हुँदै भित्रिएका छन्। पदमार्गहरू सुरक्षित रहेको र पर्यटकीय अनुकूल मौसमका कारण दैनिक रूपमा उल्लेख्य संख्यामा पदयात्रीहरू यस क्षेत्रमा पुगिरहेका छन्। सोही दिन विभिन्न चोक चेकआउट नाकाहरूबाट 815 जना पदयात्रीहरू पदयात्रा सफलतापूर्वक पूरा गरी बाहिरिएका छन्। अग्रल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले मुस्ताङमा रोकेका 500 भन्दा बढ़ी कन्टेनर बाहिरिएका छन्। कालीगण्डकी कोरिडोरको बेनी जुमसुङ कोरोला सड़क खण्ड अवरूद्ध भएपछि करिब 2 सातादेखि मुस्ताङमा रोकिएका 536 कन्टेनर ट्रक आइतबार साँझसम्म मुस्ताङको घाँसाबाट गन्तव्यतर्फ प्रस्थान गरेका हुन्। दमौलीको रौनकसँगै तनहुँको आबुखाने गाउँपालिका एक स्थित आदिमूल यानचोकका बारी सयपत्री फूलले पहेँलेपुर बनेका छन्। 3 वर्ष अघि शुरू भएको व्यावसायिक फूलखेती अहिले 45 रूपियाँ सफरमा विस्तार भएको छ। फूलखेतीले स्थानीय 45 महिलालाई उद्यमशील र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढ़ाएको छ। हामीलाई 3 बजेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम लोक चौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: कुन मोबाइल कुन मोबाइल कुन मोबाइल
4: होइन कति कुन मोबाइल भन्दै कराएको
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि
4: कहाँ छ कुन मोबाइल
3: यो दुईवटामा तरकारी पसलको आडैमा छ
5: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने तिन मोबाइल पार्ट शुक्लगण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैङ्कको पारी र तरकारी पसलको आडमा
5: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848484000
6: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
7: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
8: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
7: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
8: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौडा नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031
9: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2082 र नेपाल सम्मत 1146 पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य विज्ञापनदाता शुभचिन्तक कर्मचारी श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ अध्यक्ष शिव पौडेल सचिव टीकाराम श्रेष्ठ स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्लागण्डकी FM
10: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ
11: कहाँ जाने कुन विषय पढ्ने कुन युनिभर्सिटी छनौट गर्ने यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन
10: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि
11: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ त्यसैले ढुक्क हुनुहोस्
10: करियर काउन्सिलिङ युनिभर्सिटी एप्लिकेशन भिसा गाइडेन्स उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्
11: अस्ट्रेलिया न्यूजील्याण्ड युके क्यानेडा वा USA तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन
10: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मा लिनुहोस्
11: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस् मेभेन कन्सल्टिङ ग्रुप करियर एन्ड भिजा स्पेसियलिस्ट पोखरा ट्रेड मल तेस्रो तल्ला चिपेढुङ्गा पोखरा
10: मोबाइल 9800253595 फोन 0615685559
5: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण स्वास्थ्य कर्मी कर्मचारी सेवाग्राही शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
10: प्रोप्राइटर उमेश यादव सगरमाथा डेन्टल शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल 9856074999
12: प्रोप्राइटर पासा राजु श्रेष्ठ स्याङ्जा चस्मा घर र स्याङ्जा मेडिकल हल शुक्ला गण्डकी
5: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण स्वास्थ्य कर्मी कर्मचारी सेवाग्राही शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोपाइटर उमेश यादव, सगरमाथा डेन्टल, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9855074979।
12: प्रोपाइटर पासा राजु श्रेष्ठ, सेन्ग्रा चस्मा घर र सेन्ग्रा मेडिकल हल, शुक्ला गण्डकी 4, दुलेगौंडा, बनकेवा चोक, मोबाइल नम्बर 9806613195।
13: प्रोपाइटर सुन्दर बस्तेल, कालिका मेडिकल, शुक्ला गण्डकी 6, खैरेनी टार, हुलाक अगाडि 3 खोले जाने बाटो, मोबाइल नम्बर 9842876058।
5: बुद्ध डेन्टल केयर, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9846852712। दाँत सफा गर्ने, टल्काउने, दाँत भर्ने, दाँत राख्ने, निकाल्ने, जरीदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ।
14: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
15: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
14: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
15: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
14: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
2: शुक्ला गण्डकी एफएम 97.6।
16: मिलन विछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
12: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस श्रृंखलामा पनि तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु। आज चाहिँ हामी सोमबारीय श्रृंखलामा विशेष रहेका छौं। सोमबारीय श्रृंखलामा रहेर तपाईँको गायन प्रतिभालाई कार्यक्रममा मैले स्थान दिन्थे भने आजको यस श्रृंखलामा चाहिँ तपाईँको फोनकालाई मैले लिदिन, तपाईँको लागि मैले गीतहरू नै राख्नेछु। सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। अब दशैंको माहौल छाउँदै गर्दाखेरि के कस्तो भइराखेको छ गाउँघरतिर, पके पनि अब चापाचाप होइन, काम चाहिँ यति बेलासम्म सक्नुपर्छ। अब दशैंको बेलामा चाहिँ ठक्क आनन्दसँग बस्ने हो, मजाले रमाइलो गरी चाडपर्व चाहिँ मजाले मनाउने हो भनेर पनि भनिरहनु भएको छ होला होइन। अब जे जस्तो अवस्थामा हुनुहुन्छ स्वास्थ्यको ख्याल पनि धेरैभन्दा धेरै राख्नुहोला, जुन अहिले अब संस्कृतिलाई जोगाउने नाममा चाहिँ विकृति विसङ्गतिहरू पनि भित्रिराखेको छ, त्यसतर्फ पनि अलिक सचेत रहनुहोला है। सभ्य र भव्य रूपमा चाहिँ यो जुन हाम्रो चाडपर्व छ त्यसलाई चाहिँ मनाऊ। र कार्यक्रमको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसारी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसारी पसललाई। प्रोपाइटर हुनुहुन्छ भक्त बहादुर रामदाम, जानुहोला सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु गाउँ रमाइलो बोलको यो गीत। आवाज रहेको छ विमल परियार, त्यस्तै गरी सविता परियारको, र जसमा चाहिँ आवाजमा साथ दिनुभएको छ बाबु कृष्ण परियार, त्यस्तै गरी डोलराज परियार अनि अञ्जु पोखरेल, त्यस्तै गरी सपना सुनारले लय र शब्द रहेको छ शिव अमारको है। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि गाउँ रमाइलो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भर समाज सुनेर साथ पनि दिनुहोला। यति बेला भने म फेरि अर्को गीतलाई चाहिँ कार्यक्रममा राख्दैछु। विष्णु माझीको आवाजमा सजिएको दशैं तिहार आइसक्यो बोलको गीत चाहिँ रहेको छ, जसको रचना र संगीत चाहिँ सुन्दरमणी अधिकारीले चाहिँ भन्नुभएको छ। यति बेला भने यो गीत सुन्दै गर्नुहोला।

हजुर श्रोता मित्र, यति बेला भने दसैँ तिहार आइसक्यो, झल्को लाइसक्यो भएको गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि सधैँ नै छ। र आज चाहिँ विशेष गरेर तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन भए तापनि मैले चाहिँ तपाईँको लागि मिठा मिठा गीत संगीतहरू नै लिएर आएको छु। त्यही भएको भएर चाहिँ तपाईँको लागि अब दसैँ आउँदै गरेको भएर पनि दसैँका गीतलाई नै बढी प्राथमिकता चाहिँ मैले दिइराखेको छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि टिका टालो बोलको यो गीत रहेको छ, पशुपति शर्मा, त्यस्तै गरी सम्झना भण्डारीको आवाजमा सजिएको, अनि त्यस्तै गरी लय र शब्द चाहिँ पशुपति शर्माको रहेको यो गीत राख्छु। र गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि भने तपाईँको माझमा उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला है त।

0: ए बुढी माउ नरिसाउ क्या, केटी लक्ष्मीकी छ।
1: खुब छे लक्ष्मीको, अहिले मागेर बिहा गरेको भए ठुलो तिलरी पाइन्थ्यो नि।
0: आउँछ के आउँछ।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर ऋषेश्वर भुवाई रितु, ओमकार पूजा सामग्री भण्डार तथा पतञ्जलि स्टोर शुक्ला गण्डकी 4 दोलेगौड़ा, फोन 9855508034।
2: प्रोपाइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौड़ा, बनकिया चोक कुमारी बैंक सँगै, फोन 9855607554।
1: प्रोपाइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दोलेगौड़ा, फोन 9849194480।
2: प्रोपाइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 9855607645।
1: प्रोपाइटर ज्योति श्रेष्ठ, विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्ला गण्डकी 5 बेलचौतारा, फोन 9855602161।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर शिव पौडेल, राधा स्टेशनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 9855603384।
1: प्रोपाइटर शिव गर्तौला, शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग शुक्ला गण्डकी 2 गाछे पानी, फोन 9855603676।
2: प्रोपाइटर सुरेन्द्र पौडेल, सन्देश ट्रेडर शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 9855602676।
1: प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 9855535921।
2: प्रोपाइटर धन बहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार, फोन 9841612988।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855603982 र 9705620209।
5: साथ छ हाम्रो।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार,
7: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ साथ गिरिङथोक परिवार।
8: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
9: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
8: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
9: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
8: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840078022।
10: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको यस सोमबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। विशेष गरेर तपाईँको लागि मैले मिठा मिठा दशैंका गीत हरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा चाहिँ छँदै नै छ क्यारे है। र विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम संसारी पसलले। यो चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफिट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ तपाईँले सम्झन सक्नुहुन्छ रामधाम संसारी पसललाई। जानुहोला, सेवा गर्ने मौका दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म दशैं तिहार आयो बरेलाई बोलको कमल सौराग, त्यस्तै गरी रूपी सिंजानी मगरको आवाज रहेको छ अनि लय र शब्द चाहिँ विमल अधिकारीको रहेको छ। यति बेला भने यो गीत स्वीकार्नु छैन।

हजुर श्रोता मित्र, यति बेला भने दसैँ तिहार आयो, बधिराई बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ। आजको यस श्रृंखलामा रोएर चाहिँ तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिरहँदा चाहिँ तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि रातो टीका सिरेमा जमरा बोलको यो दशैं गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज अन्तर्मनको आवाज। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
2: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
1: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
2: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
1: त्यसो भए आज त घरको भान्साको सत्ता दाउराको सेकुवामै रमाइलो गरौ न त।
2: हुन्छ नि, जाउ जाउ।
1: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्का साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सिकुवा, शुक्ला गण्डकी 4, दोलेगाउँडा,
2: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
3: फोन नम्बर 97155065555, 97156506।
1: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, सुनिच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एनजीके साउन्ड सिस्टम, शुक्ला गण्डकी 4, दोलेगौडा। फोन 98560625505। प्रोपाइटर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4, दुलेगौडा, उत्री बजार। फोन 98460881899। प्रोपाइटर विपिन वागले, डिजी लिंक नेटवर्क प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन 98560625618। प्रोपाइटर पूर्ण बहादुर आले, पूर्ण कपड़ा पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन 98460381395। प्रोपाइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4, दोलेखौडा। फोन 98560205521।
0: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: सपोर्ट फॉर बातचीत संग कनेक्टेड यो हो डिजिलिंक को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175 तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
2: शुक्ला गण्डकी कान्छे
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विवश कुलुङसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै, गोर्खाका झण्डै 5,000 घरदूरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी नदीमा बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण,
1: विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार,
0: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन, पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्धता, चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त,
2: खास गरी सूचना प्रविधि प्रहरी परिचालन नागरिक सहकार्य मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ। यसपालि
1: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सक्याउने कामका लागि सम्मान,
0: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक

0: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556 94 3333 94 5 55
2: नेपाल दर्पणमा अब खबरको सिलसिला सरकारले बूढी गण्डकी नदीमा हिजो बिहानै आएको बाढ़ीको कारण गोर्खाको चुन्नुब्री पहिरो खसेर नदी थुनिएको भएको जनाएको छ। केही संचार माध्यममा हिउँ पहिरो झरेको चर्चा आए पनि पहिरोले नदी थुनिएको कुरा देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी थुनिएको समय आसपास अर्थात हिजो बिहान 4:30 बजेतिर त्यस क्षेत्रमा 4.2 म्याग्नेच्युड को भूकम्प बराबरको तरंग पनि रेकर्ड भएको र त्यो पहिरोकै कारण उत्पन्न भएको कम्पन हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। बाढ़ीका कारण गोर्खाका चुन्नुब्री धार्चे र आरूघाट गाउँपालिका बढ़ी प्रभावित भएका छन्। बाढ़ीले सड़क र पक्की पुलहरू भत्काउँदा झण्डै 300 मानिसहरू प्रभावित भएका छन् भने चुन्नुब्रीका 7 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सड़क सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा आज नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री पुर्याइएको छ। हिजो 9 जना विदेशी नागरिक सहित 95 जनाको सकुशल उद्धार गरिएको थियो। आज नदीको बहाव सामान्य बन्दै गएकाले तत्कालको जोखिम टरेको भए पनि त्यो क्षेत्र कमजोर भएकाले निगरानी भने भइरहेको महाशाखाले जनाएको छ।
3: बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढ़ीले सिरदिवास सहिया लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम्बुम्बी गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरधुरी अन्धकार बनेका छन्। बाढ़ीले विद्युतका पोल टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरूघाट स्थित वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घरधुरी र आरूघाट गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीय वासीले बताएका छन्।
2: सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले ओडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। बेपत्ताका परिवारले नाता प्रमाणित र स्व घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रोहबरमा सरजीमन मुसलका उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दवास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गरी मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढ़ाउने प्राधिकरणले जनाएको छ। सरकारले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ।
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरम्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएका सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरम्मत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमनमा पूर्ण रूपमा बन्द गर्न लागिएको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो। अहिले दशैंको समयमा पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरम्मत गर्न लागेको सड़क विभागले जनाएको छ। त्यहाँ झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
2: यस्तै काली गण्डकी नदीमा आएको बाढ़ीले पौंश मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुंगा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात सेवा ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौंश मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र पनि सुनसान बनेको थियो। मध्य पहाड़ी लोकमार्ग र काली गण्डकी करिडोरको संगम स्थल रहेको यो रणनीतिक पुल पुनः खुलेसँगै स्थानीय जनजीवन सहज हुने र पर्यटन तथा व्यापार पुरानै लयमा फर्कने

0: आशा रहेको छ।
1: बाढ़ीले सड़क र पुल बगाएपछि लामो समयदेखि यातायात सम्पर्क विच्छेद भएका रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयलाई सहजता दिन स्याप्रो बेसीमा रहेको खोलामा काठेपुल निर्माणको काम शुरू भएको छ। खेतबारीमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाएको कुहिने अवस्थामा आएपछि स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा यो काठेपुल निर्माण अघि बढ़ाइएको हो। भदौ 10 गते आएको बाढ़ीका कारण सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। बाटो र पुल बगाएपछि वड़ा नम्बर 1 देखि 5 सम्मका किसानले झण्डै 1.5 महिनादेखि नाकाबन्दी जस्तै गम्भीर समस्या भोग्नु परेको छ। मुख्य गरी यस क्षेत्रका किसानले उत्पादन गरेका बन्दाकोपी र आलु समयमै बजारमा बिक्रीका लागि लैजान नपाउँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको र संकटमा परेका हुन्। खेतबारीमै तरकारी कुहिन थालेपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू पुल निर्माणमा एकजुट भएर लागेका हुन्।
0: विश्वभर गरिबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डायमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार आउन सकेको छैन। तर नेपाल भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको हो। पछिल्लो 15 वर्षमा नेपालसहित 33 वटा देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरिबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरिबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलोपटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसहरूको संख्या बढ़ेर 1.2 अर्ब जना पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबको संख्या 5.15 करोड़ बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा भनिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैं लगायतका चाडपर्वको सुरक्षाबारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी बाढ़ीमा विपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण, विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब नेपाल दर्पणमा बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। साइबर अपराध र अन्तर्देशीय अपराध जस्ता नयाँ चुनौती सम्बोधन गर्न प्रविधि र एआईको प्रयोगसँगै मानव अधिकार र कानूनी प्रक्रियालाई केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो। झण्डै 16 महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।
0: दशैं पर्व शुरू भएको छ। चाडपर्वले बजारमा चहल पहल र मनमा खुशी दुवै बढ़ाएको छ। मानिसहरू किनमेलमा व्यस्त छन्। धेरै मानिस दशैं मनाउन गाउँघर जाने क्रम चलेको छ। तर खुशी र उमंगको यही समयमा चोरी, पकेटमारी, ठगी, जुवातास र सड़क दुर्घटना जस्ता जोखिम पनि बढ़ने गरेका छन्। चाडपर्वको सुरक्षा व्यवस्थाबारे साथी महेश गिवालीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
6: सुरक्षा चुनौती निश्चय नै बढ़ी हुन्छ। चोरी तथा डकैतीका घटनाहरू बढ्न सक्ने हुन सक्छ। जुवाता, सत्यबाजी जस्तो क्रियाकलापहरू वृद्धि हुन सक्छ र अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरू प्रयोग गरेर पटकाजन्य विस्फोटक पदार्थहरू ओसार पसार बिक्री वितरण वृद्धि हुन सक्ने हुन्छ। बजार एरिया तथा ब्याङ्क वित्तीय संस्थानमा चोरी डकैती लुटपाट हुन सक्ने अवस्थाहरू हुन सक्छ। खाद्यान्न, लत्ता, कपड़ा, उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, त्यसै गरी महँगो मूल्य लिने, म्याद बुझिरहेको अनुसार युक्त खाद्य पदार्थहरू बिक्री गर्ने प्रवृत्ति बढ़न सक्छ। रेमिटेन्सको कारोबार बढेसँगै ह्याकिङ, अनलाइन ठगी, अवैध हुन्डी, नक्कली नोटको कारोबार पनि बढ़न सक्ने हुन्छ। विशेषता एउटा चुनौतीको रूपमा लिएका छौँ।
1: चाडपर्व लक्षित सुरक्षा निकायले चाहिँ के कस्ता पूर्व तयारी अथवा तयारी गरेको छ?
6: विशेष सुरक्षा योजना 2083 देशैभर लागू गरेको अवस्था छ। छठ पर्व सकिएसम्म लागू हुन्छ। यो प्रहरी जनशक्ति परिचालनमा विशेष जोड गरेका छौँ। देशभरि हामीले 50,000 प्लस प्रहरी जनशक्तिहरू खटाएका छौँ। यसमा खास गरी टीआरटी, एलआरटी, एसआरटी, चेक पोइन्टहरू, सुरक्षा चेक जाँच, भीभीआईपीको सुरक्षाका कुराहरू, रिजर्भ टोली, सादा प्रसाद, 24 घण्टा राजमार्ग विशेष चेकिङ लगायत, ड्रोन, सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतको टिटीहरूमा हामीले परिचालन गरेका छौँ। 408 स्थानमा यात्रु सहायता कक्ष, हेल्प डेस्क र खास गरी अन्तर्राष्ट्रिय सीमा नाका भनेको भारत तथा चाइनासँगको सीमा नाकामा 108 हेल्प डेस्कहरू स्थापना गरेको छ। सार्वजनिक स्थानमा हुन सक्ने झैझगडाका हल्ला हुन नदिनलाई विशेष रणनीति अप्नाइएको छ। पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार रोक लगाइएको छ। काठमाडौँ उपत्यका प्रमुख शहरहरूमा के बजार तथा सपिङ मल मार्टहरूमा चाहिँ हुन सक्ने अवैध क्रियाकलापहरूलाई हामीले रोकको लागि व्यवस्थापन मिलाएको व्यवस्था छ। काठमाडौँ उपत्यकाबाट बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स चेक गर्छ। हामी मापस्ती एवं लापस्ती पनि चेक जाँच गरेर मात्रै सवारी साधन हामी छोड्ने व्यवस्थाहरू मिलाएका छौँ। त्यसै गरी प्रविधिमा आधारित सुरक्षा निगरानी बढ़ाएको अवस्था छ। यसपालि सीसीटीभीबाट हामी प्रमुख बजार, चोक, नाका तथा भीड़भाड़ क्षेत्रको निगरानी गर्छौं। ड्रोन मार्फत हामी चाहिँ एरियल सर्भेलेन्स देशभरमा करिब करिब 52 ड्रोन हामी प्रयोग गर्दैछौ। डग स्नाइपिङ, सर्चको व्यवस्था, सर्चको व्यवस्था मिलाएको अवस्थाहरू छ। डिजिटल इन्फर्मेसन र सोसियल मिडियालाई हामीले मोनिटरिङ गर्छौँ। डिजिटल ठगीलाई पनि हामीले विशेष ख्याल गरेका छौँ। एआई, अनलाइन फ्रड नियन्त्रणमा फेक अनलाइन सपिङ तथा फेस्टिभ अफरहरूलाई हामी वाच गर्छौँ। नक्कली लोटरी, गिफ्ट सम्बन्धी मेसेजहरू जो आइरहेको हुन्छ त्यसलाई हाम्रो टिमले त्यसलाई पनि हेरिरहेको हुन्छ।
1: विशेष गरी काठमाडौँ उपत्यका भनौँ शहरी क्षेत्रबाट डेरामा बस्ने व्यक्तिहरू लामो समय बन्द गरेर गाउँघर फर्किने क्रम पनि यो समयमा बढ्छ। यस्तो अवस्थामा उहाँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्?
6: लामो समय घर छोडेर जाँदा धोका झ्याल ग्यास तथा विद्युत राम्रोसँग जाँच गरी घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने, भिडभाडमा नगद घर घना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउने कुराहरू पनि छ। त्यसै गरी अब उहाँले त्यो लामो अवधिसम्म घर चाहिँ छोडेर जानुभन्दा अगाडि सम्बन्धित स्थानीय प्रहरीमा जानकारी गराउने, छिमेकीमा जानकारी गराउने, लाइटिङहरूको व्यवस्थापन त्यही अनुसार मिलाउने, डबल पाल्चा सिस्टम क्या, एउटा बाहिर चाबी लगाउने कुरा छैन, अर्को इन्टरलक लगाउने सिस्टम चाहिँ असाध्यै प्रभावकारी हुन्छ। त्यो चाहिँ सबैले अप्नाउनु पर्ने देखिन्छ। त्यसमा गर्न सकिन्छ, सिसिटिभी राख्न सकिन्छ आफ्नो घरमा, मापसे गरेर लागेर सेवन गरेर, यात्रु बाहक सवारी साधन मात्रै होइन आफ्नो पर्सनल सवारी साधनमा जाँदाखेरि पनि यो ध्यान दिनुपर्ने कुराहरू छ। ट्राफिक नियमको पालना गर्नुपर्ने कुराहरू, चाडपर्व चाहिँ वर्षेनी आउँछ तर आफ्नो सुरक्षाका कुरा, आफ्नो भविष्यको कुराहरूलाई विशेष ख्याल गरेर हामीले चाहिँ चाडपर्व मनाउनु पर्ने हुन्छ। खास गरी सूचना प्रविधि, प्रहरी परिचालन, नागरिक सहकार्यले चाहिँ मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसलाई यसपालि। तर आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोलको 100 नम्बर सम्पर्क गर्नुहोस्।
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले। नेपाल दर्पणमा खबरकै सिलसिला। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा हरेक दिन छुट्टा छुट्टी देवीको पूजा गरिन्छ।
0: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। उहाँका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वे अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष झण्डै 7,200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% तल झार्ने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरमा कार्यक्रम अघि बढ़ाउनु परेको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: कृषि मन्त्र नाग सिंह।
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गृहमन्त्री सुदान गुरूङ बिम्स्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित 7 सदस्य मुलकका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता हुनेछ। बैठकमा लागू औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजन हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरूङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत चलिरहेको मतगणनालाई तीव्रता दिन मतगणना स्थल थप गरेको छ। निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय कार्यालय सानेपामा 23 ठाउँमा मतगणना चलिरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिए पनि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार पर्सि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना गरिरहेको छ। यस्तै 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। 3288 मतगन्दा खतिवडा अग्रस्थानमा हुनुहुन्छ। खुल्लामा दुईजना निर्वाचित हुनेछन्। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको मतगणनामा रामहरि खतिवडाले 1439 मत ल्याउनु भएको छ भने रामहरि खतिवडालाई पछ्याउँदै अजय बाबुले 1046 मत प्राप्त गर्नुभएको छ। त्यसको स्थानमा दिलीराम सुवेदीले 829 मत प्राप्त गर्नुभएको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ़ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि भोलि बिहान 9 लागि स्थगित गरिएको हो। सत्तारूढ़ दलका दल नेकपाका सांसद नरेश कुमार साईका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्तापक्षकै सांसदहरूको चर्को विरोधपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। बजेटमा आयोजना र बजेट बिचौलियाहरूद्वारा खरीद बिक्री गराइएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदै गर्दा पनि कर्मचारीले 3 महिनादेखि पारिश्रमिक पाएका छैनन्।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन बढ़ेको छ। हप्ताको पहिलो दिन कारोबार दिन शेयर बजार परिसूचक नेप्सी 4 अंकले बढ़ेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढ़ेकामा 165 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4,83,00,00,000 रूपियाँको कारोबार भएकोमा आज 354 कम्पनीको 1,27,00,000 किता शेयर 4,46,00,00,000 रूपियाँमा किनबेच भएको छ।
4: उदयपुरमा प्रहरीले 1040 किलो भन्दा बढ़ी लागू औषध गाजा बरामद गरेको छ। गाजा ओसार पसारमा संलग्न रहेको अभियोगमा ताप्ली गाउँपालिका 2 22-वर्षीय विश्वराज राईलाई एउटा जीप सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कटारी नगरपालिका साँगोरी पुल नजिकैको जंगलबाट 5 बोडामा राखिएको 100 किलो गाजासहित राईलाई पक्राउ गरिएको हो। त्यसै गरी चौधन्दीगढ़ी नगरपालिका 1-4 घरेमा रहेको रानीटार बेलटार सड़क खण्डमा पार्किङ गरी राखिएको 2014-6-22-55 नम्बरको जीपबाट 29 बोडामा राखिएको 940 किलो भन्दा बढ़ी गाजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेका का घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित पार्न स्थानीय अनुकूलन सुरक्षित बसाइसराई र जलवायु वित्तमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ग्रामीणमुखी युवा अभियान नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरूले यस्तो जोड़ दिएका हुन्। कार्यक्रममा विपद व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डाक्टर वसन्त राज रेग्मीले भोटेकोशी बाढ़ीको प्रसंग उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपदले देशको समग्र विकासमै गम्भीर धक्का पुर्याउने बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल फोर्टलाई प्रदान गरिने भएको छ। न्यू केनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडेलहरूले प्रभावकारी स्थितिकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र वुफोर्डको संयुक्त रूपमा उपोर्टले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्साशास्त्र, मंगलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्।
4: महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यावसायिक खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफा प्रोले 800 भन्दा धेरै फुटबल खेलाड़ी माझ गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीले आफूहरू योजनाभन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्भिनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेका बताइन्। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1,00,000,000,000 भन्दा धेरै पुग्ने अनुमान छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बुढ़ी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
3: विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार।
4: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन। पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्ध। चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
3: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान।
4: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चारै सन्यास लिन बाध्य हुँदै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विवश कुलुङ र भोजेन्द्र पस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर राजीव विश्वकर्मा स्याङ्जा धनलक्ष्मी सुन्चादी पसल शुक्लानन्दकी 4 दुलेगौडा फोन 98 41 33 222 शेयर धनी सदस्य सरस्वती सिग्देल शुक्ला गण्डकी 4 दुलेगौडा प्रोपाइटर मुक्ति प्रसाद शर्मा सोनोक्सी सप्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98 560 63 827
4: प्रोपाइटर लक्ष्मी राज वाग्ले दीर्घायु फर्निचर शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98 560 62 268
5: प्रोपाइटर सुजल खाँ ठकुरी भगवान सेनेटरी शुक्ला गण्डकी 2 गाथे पानी फोन 98 560 20 77
6: बुढा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो कि सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
6: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टार ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि।
7: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98 261 5707 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोपाइटर सुजित हिराचन्द हिराचन्द किचन वेयर शुक्ला गण्डकी 4 खैरेनी 4 फोन 98 461 64 647
5: प्रोपाइटर सुजन श्रेष्ठ तीन तारा केबलले ट्रक प्रहाली शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98 560 22 186
4: प्रोपाइटर थान प्रकाश न्यौपाने गण्डकी सिसा पसल एन्ड फर्निचर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98 560 33 878
5: प्रोपाइटर ईश्वर अधिकारी स्मृति फेन्सी शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98 560 77 987
4: शेयर धनी सदस्य राजन रिमाल शुक्ला गण्डकी 3 तार।
10: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ संस्कृतिको संरक्षण गरौं।
4: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोपाइटर संगीता ढकाल
10: सोरेन मिनीमार्ट शुक्ला गण्डकी 5 सूर्योदय चोक मोबाइल 98 51 11 330
4: सौरेन फार्मेसी शुक्ला गण्डकी 5 मिलदारा तल हो मोबाइल 98 441 49 422
10: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, सुगलागण्डकी 4 दुलेगौडा, फोन 98 1 91 90 102।
3: प्रोपाइटर सुमन सापकोटा, बाराही यूपीजीसी एन्ड आल्मुनियम, सुगलागण्डकी 4 गाछे पानी, फोन 98 560 22 938।
5: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सिर्जरा चौक पोखरा, फोन 98 560 36 504।
3: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्लागण्डकी 4 दोलेगौड़ा, फोन 98 560 62 55।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौड़ा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौड़ा, फोन 98 560 28 587।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 MHz।

0: टीवीएस साथ छ हाम्रो
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयदशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ, बीएनबी फेसन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98461-96166। प्रोपाइटर हरिलाल रिमाल, रिमाल फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, फोन 98460-49858। शेयर धनी सदस्य निरपुन, शुक्ला गण्डकी 4 दुलेगौंडा। प्रोपाइटर लक्ष्मण रिमाल, रिमाल ब्रदर्स हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560-60728। शेयर धनी सदस्य बुद्धि बहादुर थापा, शुक्ला गण्डकी 5 खैरेनी टार।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर कृष्ण प्रसाद पौडेल, पीके हार्डवेयर तथा जंगल पार्क रिसोर्ट, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560-20529। प्रोपाइटर भक्त कुमार रामदाम, रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 7 खैरेनी टार, फोन 98460-78022। शेयर धनी सदस्य एकराज सिगदेल, शुक्ला गण्डकी 8 ढोरफिर्दी। प्रोपाइटर तीर्थराज खनाल, बेस्ट कंक्रीट एन्ड ब्लक उद्योग, शुक्ला गण्डकी 2 कोत्रे, फोन 98560-29569। प्रोपाइटर बिरसना श्रेष्ठ, असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98461-94378।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्लाबन्दकी 4, दुलेगौडा हेल्प पोस्ट, मोबाइल 98141702023।
0: प्रोपाइटर सुजन सुवेदी, केक टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 97160636456 र 98162662609। टिकटक केक टाउन बेकरी क्याफे।
2: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल 98460666289।
3: प्रोपाइटर ऋषि आचार्य, हेप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, मोबाइल नम्बर 98464602674।
4: प्रोपाइटर मनराज गुरुङ, कृष्णी कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा, मोबाइल 98171464100।

0: कसरी पर्यो
1: होइन हौ कसरी पर्यो
0: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो कि
1: दसैँ तिहारको शुभकामनाको साथ हिरो मोटरसाइकल तथा स्कुटर किन्ने बित्तिकै डिजिटल स्क्र्याच कार्ड मार्फत सिधै 10 लाखसम्म सियोर्ड क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सपेन्सको सुविधा
0: कोर्यो कि पर्यो कोर्यो कि पर्यो हिरो कि दस्यो कि पर्यो
1: लागू
2: इस क्षेत्रको लागि आधिकारिक विक्रेता दीक्षिका अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दोलेगौडा सम्पर्क 0-65-590-299 र 98-560-169-99
1: हिरो सिजी मोटर्स
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: प्रोपाइटर संगम बानिया सूर्य बहादुर बानिया दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0-65-414-142 प्रोपाइटर दीपक नेपाली दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ सेवा हस्पिटलको पारिपट्टी 300 मिटर माथि पोखरा जाने बाटो मोबाइल नम्बर 98-560-169-99 प्रोपाइटर मनी श्रेष्ठ नारायण भाडा पसल शुक्ला गण्डकी 7 खैरेनीटार मोबाइल 98-462-04-756 प्रोपाइटर अर्जुन कुमार श्रेष्ठ शुभ फेन्सी स्टोर शुक्ला गण्डकी 7 खैरेनीटार तनहुँ मोबाइल नम्बर 98-560-22-405
5: सिम्स केयर गिवर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्भ विथ हार्ट
6: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम
5: हाम्रा विशेषताहरू
6: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
5: व्यावहारिक र प्रयोगत्मक सिकाई
6: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
5: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम
6: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गति सम्म
5: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
6: सम्पर्क 98-560-44-343 98-41-43-688 98-41-43-628 98-560-71-773
5: डोन्ट मिस दिस अपर्चुनिटी
3: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: प्रोपाइटर एकनारायण गौतम बामा पसल शुक्ला गण्डकी 4 दोलेगौडा देपी चोक मोबाइल 98-461-09-23 हामी कहाँ विभिन्न जातका चल्लाहरू पशु पंक्षीका दाना चोकर कोदो मकै पिना अण्डाका क्रेट त्रिपाल दाना पानीका भाँडाहरू टनेल प्लास्टिक कृषि औजार उन्नत जातका बिउ बिजन बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ
6: प्रोपाइटर रमानन्द चौधरी तरकारी पसल शुक्ला गण्डकी 4 दोलेगौडा मोबाइल 98-460-66-289
4: प्रोपाइटर सुनिल कुमार शाह सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ माछा पुर्से ब्याङ्कको आडमा मोबाइल नम्बर 98-191-75-732
5: प्रोपाइटर सलिम मिया एरोमा अनम सस्तो कस्मेटिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल 98-461-59-028
7: यमहाले ल्यायो दशैं तिहार अफर सहज सजिलो अफर आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1 लाख सम्म नगद जित्ने मौका नगुमाउनु होला
6: र लिइसकेपछि 10 लाखसम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्। साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
8: सुन्दर अटो ओक्स, यमाहा सुरुङ दुलेगौडा बजार तनहुँ। सम्पर्क 0564142221, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: Quality Farms proudly presents

0: It was the food for bulk feed Sangha connected. You easy link or internet. Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13-424 र 98560-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz. यति बेला साँझको ठिक 7 बजे. घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार. शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका. प्रथम पुरस्कार सामसुङ वाशिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्री प्लाई प्रेसर कुकर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560-60554.

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूआत गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। पहिरोले नदी थुनेर बाँध फुट्दा बुढी गण्डकीमा बाढ़ी आएको। इसी मोडको प्रारम्भिक निष्कर्ष, बुढी गण्डकी बाढ़ीमा उत्तरी गोर्खाको झण्डै 5,000 घर धुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण। विश्वमा गरीब बढ्दा नेपालमा भने गरीबको संख्या र दर दुवैमा उल्लेख कमी। मानसिक स्वास्थ्यका 80% बिरामीले उपचार पाउन नसकेको सरकारकै स्वीकार। पृथ्वीराज मकको

अब समाचार विस्तारमा सुन्नुहोस्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसी मोडले गोर्खाको जुम्मनी मृगपालिका छ जुन चेतने नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुर्दा बाढ़ी बुढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। ईसी मोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान करिब 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसले बुढ़ी गण्डकी कोरिडोर भई लेदो गेग्रा फोहोर बगाएर तलतिर ल्याएको थियो। बुढ़ी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको ईसी मोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै ईसी मोडले पर्वतीय जोखिम बढ़ेमा चिन्ता समेत व्यक्त गरेको छ। बुढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढ़ीले सिद्धिबाट उहिया जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम्बनी मृगपालिकाका विभिन्न 16 गाउँका 971 घरधुरी अन्धकार बनेका छन्। बाढ़ीले विद्युतका पोल टावर र तारहरू बगाएको छ। यसै गरी विद्युत प्राधिकरणको आरूघाटमा रहेको वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घरधुरी र आरूगार गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज छपाउनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलमा समेत बगाएकोले एक ठाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयवासीले बताएका छन्। गोर्खाको बुढ़ी गण्डकी बाढ़ी प्रभावितको राहत वितरण स्थानीय तह मार्फत गर्ने निर्णय भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो। सोमबार बसेको बैठकले तत्कालका लागि खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय विपद व्यवस्थापन कोष मार्फत स्थानीय तहमै मिलाउने र आवश्यक समन्वय गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसै गरी बाढ़ी पहिरो तथा विपदबाट घरहरूमा पुगेको क्षतिको थप विवरण स्थानीय तहहरूबाट संकलन गरी सिफारिश भएपछि सोही अनुसार थप राहत र तथा पुनस्थापनका कार्यक्रम अघि बढ़ाइने तयारी समितिले गरेको छ। बैठकमा खोज तथा राहत उद्धार लगायत थप प्रभावकारी बनाउने र प्रभावितहरूलाई तत्कालका लागि खाद्यान्न तथा अस्थायी आवासको व्यवस्थापन स्थानीय तह मार्फत मिलाउने निर्णय भएको छ। उहाँले बताउनुभयो क्षतिको पहिलो विवरण सार्वजनिक भइसकेको छ। थप विवरण स्थानीय तहबाट सिफारिश भइरहेपछि सही अनुसार थप प्रक्रिया अगाडि बढ़ाइनेछ। सरकारले रसुवाको भोटेको शिष बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत बाढ़ीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। बेपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र वडा सचिवको रोबरमा सरजमिन मुचुल्का उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरणहरू प्रमाणित गराई मृत्यु घोषणाका लागि प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले जनाएको छ। सरकारले भोटेको सिबारी वा बेपत्ता भएकाहरूलाई पनि मृत घोषणा गर्ने तयारी गरेको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँचमार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गते बाढ़ीले पुलको पर्वतर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँचमार्ग निर्माण गरी आज बिहानदेखि यात्रा सञ्चालनमा ल्याइएको हो। दशैंका बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य

0: गरेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गोजरी गाउँपालिका नम्बर पाँचमा रहेको गलौदीमा आज राति सड़क बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरमतका लागि राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आगमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाडीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरमत गर्न लागि सड़क विभागले जनाएको छ। यो खण्डमा झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ। विश्वभर गरीबको दर बढ़दै जाँदा नेपालले भने बहुआयामी गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डाइमेन्सनल पोवर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन, तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 वटा देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशको रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलोपटक विश्वव्यापी रूपमा तीव्र बहुआयामी गरीबीमा बाँचिरहेका मानिसहरूको संख्या बढ़ेर 1 अर्ब 20 करोड़ पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबको संख्या 5 करोड़ 15 लाख बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेले केवल 20% नागरिकले मात्रै खोजेको समयमै मानसिक स्वास्थ्य सुविधा सेवा पाउने गरेको बताउनु भएको हो। पौडेलका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वेक्षण अनुसार 5.2% किशोर किशोरीमा समस्या देखिएकोले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा वर्षेनी झण्डै 7,200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1 लाख जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% भन्दा तल जाने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरका कार्यक्रमहरू अगाडि बढ़ाउनु परेको उहाँको भनाइ छ। यस्तै कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति पदमा पराजित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले पार्टीप्रतिको आफ्नो निष्ठा सदैव अटल रहने प्रतिक्रिया दिनुभएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै पाण्डेले विजयी पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्दै पार्टीलाई थप ऐकबद्ध, सुदृढ र जनमुखी बनाउन यहाँहरू सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु उहाँले भन्नुभएको छ। उपसभापति पदको चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र पार्टीका मूल्य मान्यताप्रतिको समर्पण कायमै रहने पाण्डेले स्पष्ट पार्नुभयो। निर्वाचनको परिणाम भन्दा माथि हाम्रो सम्बन्ध सहकारी र पार्टीप्रतिको प्रतिबद्धता छ उहाँले भन्नुभयो। हामी सबै मिलेर नेपाली कांग्रेसको विरासतलाई अझ समृद्ध बनाउँदै जनताको विश्वास जित्ने यात्रामा अघि बढ़ाउ। आफ्नो चुनावी यात्रामा साथ, विश्वास र श्रद्धा प्रदान गर्ने सम्पूर्ण नेता कार्यकर्ताहरूप्रति आभार प्रकट गर्दै मुख्यमन्त्री पाण्डेले पार्टी सुदृढीकरणको अभियानमा आफ्नो निरन्तर साथ र सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो। एकविराट मार्ग अन्तर्गत तनहुँमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अभ्यास नगरपालिका बालकासीको आमा दुम्रेबाट दमोलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु दुई ख 154 नम्बरको ट्रक सोमबार अनियन्त्रित भई दुर्घटना भएको। दुर्घटनामा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। दुर्घटनामा परि गम्भीर घाइते भएका चालक धादिङको सिद्धि लेख गाउँपालिका छ बस्ने अन्दाजी 30 वर्षीय सञ्जीव मगरको उपचारको क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको जिल्ला प्रहरीले तनहुँले जनाएको छ। दुर्घटनामा सोही गाउँका 22 वर्षीय सहचालक दीपक प्रदीप विक घाइते भएका छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको र हाल प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। नवलपरासी बन्दका सूचना पूर्वको गैंडाकोटमा स्कूल बस ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैंडाकोट इंग्लिश बोर्डिङ स्कूल G1/3970 नम्बरको बसले आज बिहान गैंडाकोट पासको कुसुम घाट स्थित भित्री सड़कमा N5542 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कूल बसको ठक्करबाट गैंडाकोट छक्का अन्दाजी 24 वर्षीय राजु थापाको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज सिन्चन अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक गैंडाकोट एकका 51 वर्षीय मणि राम थापा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो। अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा ₹1,85,498 रूपियाँ जुटेको छ। गाउँपालिकाले विपदबाट प्रभावितको राहत उद्धार तथा पुनर्स्थापनका लागि विपद व्यवस्थापन कोष सञ्चालनमा ल्याएको थियो। पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकोमा पर्यटन व्यवस्थापन समिति, स्थानीय संघ संस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरूबाट नगद सहयोग रकम ₹1,85,498 रूपियाँ जम्मा भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनु उहाँका अनुसार प्राप्त भएको रकम यसबाट तत्काल राहत वितरण र मरमत कार्यमा सहयोग पुगेको छ। गण्डकी प्रदेश सरकारले पुननिर्माणका लागि 2,475 घन मीटर जाली उपलब्ध गराएको थियो भने विभिन्न जलविद्युत आयोजना तथा नेपाली सेनाले श्रमदान लगायतका अन्य प्राविधिक सहयोग गरेको पालिकाले जनाएको छ। यसै गरी विपदबाट भएको क्षतिको पुननिर्माण तथा उद्धार राहतका लागि ₹66,65,543 खर्च भएको छ। यस वर्ष मनसुनजन्य विपद, बाढ़ी पहिरोले सड़क, पुल, निजी घर, होटल, धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पुर्याएपछि पुननिर्माणका काम अगाडि बढ़ाइएको हो। साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: शुक्ला गण्डकी एफएम 97.6
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
5: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोप्राइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी 6 खैरेनी टार, मोबाइल 9856023420, 9801454674, ढुङ्गा बालुवा गिटी बोल्डर माटो चोकर प्लास्टर बालुवा ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर कुल बहादुर लम्साल, दुलेगौंडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9856034881।
5: प्रोप्राइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल 9842957704।
6: प्रोप्राइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेस, शुक्ला गण्डकी 2, गाछे पानी, मोबाइल नम्बर 9867077652।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
7: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेगन कन्सल्टिङ ग्रुप छ नि।
7: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
7: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेघनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
4: मोबाइल 9806853995, फोन 0161586559।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
9: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भेटी बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 9856043952 र 9806656586।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपडा पेल्ने ठाउँ, शुक्ला गण्डकी 4, गल्छिना, मोबाइल 9811770055, 9842272678।
5: प्रोप्राइटर बालकृष्ण बिक, कृष्ण आर्ट एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4, बीपी चोक, मोबाइल 9841549304 र 9811045048।
10: प्रोप्राइटर गोविन्द सिग्देल, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौंडा, 9855648543।
5: प्रोप्राइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्भिसेस, मोबाइल 9856032493।
6: प्रोप्राइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, मोबाइल नम्बर 9111745234।
11: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
12: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
11: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
12: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
11: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौँ न त।
12: हुन्छ नि, जाउँ जाउँ।
11: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सिकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
12: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
9: फोन नम्बर 97155065555, 97156506।
11: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
9: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
11: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
9: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
11: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
9: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
11: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
11: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98565680।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी 97.6 MHz।
0: विश्रामपछि साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याम अन्तर्गतका पदमार्गहरूमा पदयात्री पर्यटकको आगमन उत्साहजनक देखिएको छ। एक्यामले सार्वजनिक गरेको दैनिक पदयात्री आगमन अध्यावधिक विवरण अनुसार असोज 25 गतेदेखि आइतबारसम्ममा 1836 जना पदयात्री अन्नपूर्ण क्षेत्रका विभिन्न प्रवेश नाकाहरूबाट चेक इन हुँदै भित्रिएका छन्। पदमार्गहरू सुरक्षित रहेको र पर्यटकीय अनुकूल मौसमका कारण दैनिक रूपमा उल्लेख्य संख्यामा पदयात्रीहरू यस क्षेत्रमा पुगिरहेका छन्। सोही दिन विभिन्न चेक आउट नाकाहरूबाट 815 जना पदयात्रीहरू पदयात्रा सफलतापूर्वक पूरा गरी बाहिरिएका छन्। दशैको रौनकसँगै तनहुँको बुखरी गाउँपालिका स्थित आदिमूल यानचोकका बारी सयपत्री फूलले पहेलपुर बनेका छन्। 3 वर्ष अघि शुरू भएको व्यावसायिक फूल खेती अहिले 45 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूल खेतीले स्थानीय 45 महिनाहरूलाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढ़ाएको छ। सामूहिक रूपमा फूल खेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन्। पहिलो टिपाईमै 50 किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ। स्थानीय स्तरमै उत्पादन भएको फूल बिक्री गरे आमदानी गर्न पाउँदा महिलाहरूलाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ। महिला समूहकी अध्यक्ष सुन्तली गुरूङका अनुसार फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढ़ाउँदै आएको महिला शनिबारदेखि फूल टिप्न र बिक्री गर्ने काममा जुटेका छन्। पहिलो टिपाईमा माग आउनुले फूल खेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उहाँले बताउनुभयो। शेयर बजार लगातार तेस्रो कारोबारको दिन बढ़ेको छ। हप्ताको पहिलो कारोबारको दिन आज सोमबार शेयर बजार परिसूचक नेफ्टे 4 अंकले बढ़ेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 वटा कम्पनीको शेयर बढ़ेकोमा 165 वटाको घटेको छ। अन्तर्राष्ट्रिय समाचार यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल बुडफोर्सलाई प्रदान गर्ने भएको छ। न्यू किनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक महत्व एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावहरूलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्माताहरूलाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागि नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँका मोडेलहरूले प्रभावकारी स्थिरीकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र बुडफोर्डले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्सक शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायनशास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फको विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिहरूलाई नोबेल पुरस्कार प्रदान गर्ने गरिन्छ। भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरी सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन धरना र सभाहरू गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकालेको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको 7-3 नयाँ ठाउँहरू तोकिएका छन्, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्। ककरोच जनता पार्टी सीजेपी लगायतका विभिन्न दल तथा नागरिक समाजले जन्तर मन्तरमा आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कडाई गरेको छ। कैयौं प्रदर्शनकारी र नेताहरूलाई पक्राउ गर्नका साथै मध्य दिल्ली क्षेत्रका मेट्रो स्टेशन र इन्टरनेट सेवामा समेत अस्थायी कडाई गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यवसायी खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेको प्रतिवेदनमा सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफ्रोले 800 जना भन्दा धेरै फुटबल खेलाड़ीहरू माझ गरेको विश्वव्यापी संरक्षणको नतिजा लिएको खुलासा गरेको विश्वले जनाएको छ। सर्वेक्षणमा सहभागी बन्दै 49% खेलाड़ीले आफूहरू योजनाभन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59% आर्थिक कारण र 46% मानसिक तनावलाई को कारणका रूपमा उल्लेख गरेका छन्। विप्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्भिनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेको बताउनुभयो। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: पहिरोले नदी थुनेर बाँध फुर्दा बुढी गण्डकीमा बाढ़ी आएको इसिमोडको प्रारम्भिक निष्कर्ष। बुढी गण्डकी बाढ़ीमा उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरणी गर्न विशेष प्रक्रिया निर्धारण। विश्वमा गरीब बढ्दा नेपालमा भने गरीबको संख्या र दर दुवैमा उल्लेखनीय कमी। मानसिक स्वास्थ्यका 80% बिरामीले उपचार पाउन नसकेको सरकारकै स्वीकार। पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने। बागलुङ पर्वत जोड्ने मालडुङ्गा पुल 15 दिनपछि सञ्चालनमा। अन्नपूर्ण क्षेत्रमा एकै दिन 1,836 पदयात्री भित्रिए। तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु। अमेरिकाका हल र बुट फोर्डलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार। र महिला फुटबल खेलाड़ी चाँडै अवकाश लिन बाध्य हुँदै। खबर सामलाटिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। राति 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोपाइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7 मिल डाँडा, मोबाइल 98461683।
5: प्रोपाइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल 98065073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्। ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ। प्रोपाइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसादी पसल, शुक्ला गण्डकी 4 बनकेवा चोक नजिकै, मोबाइल नम्बर 98460686965। राशि अनुसारका पत्थर छापावाला सुनसादीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
6: प्रोपाइटर प्रवेश पङ्गिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्ला गण्डकी नगरपालिका 4 दिनेगौडा, सम्पर्क 0654141120।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
8: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0665905511।
9: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्यूब पंचर मरमत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य बैंक को आड़ेमा प्रोपाइटर राजु गुरुङ मोबाइल नंबर 9856062452।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: जीके रेफ्रिजरेटर शुक्ला गण्डकी 4 दोलेगौंडा डीपी चोक नेवार समाज सटर लाइन मोबाइल 9856044042।
3: प्रोपाइटर प्रदीप मल्ल मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन शुक्ला गण्डकी 8 ढोरफिर्दी तनहु मोबाइल 9856051532। रंगरोगनमा 3-10 वर्षको ग्यारेन्टी पेरिस पुटिङ टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
4: प्रोपाइटर दीपक नेपाली दीपक चाउमिन उद्योग शुक्ला गण्डकी 7 स्याउली बजार मोबाइल 9865093625।
11: प्रोपाइटर कृष्ण प्रसाद भूषाल युनिभर्सल कम्प्युटर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा तनहु मोबाइल 9856060242।
4: प्रोपाइटर दिनेश श्रेष्ठ निकेश श्रेष्ठ इन्द्रेणी रंग पसल शुक्ला गण्डकी 4 दोलेगौंडा बनकेवाचो मोबाइल 9858050508।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर पीताम्बर पोखरेल फेसन फ्रेन्जी 400-600-800 पसल शुक्ला गण्डकी 4 दुलेगौंडा बन्केवा चोक रिमाल गेस्ट हाउस नजिकै दुलेगौंडा शाखा।
0: प्रोपाइटर प्रेम परियार बरेली टेलर शुक्ला गण्डकी 4 भित्री बजार।
1: ज्योतिष ऋषिराम पौडेल रिद्धि सिद्धि पूजा सामग्री भण्डार शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट लाइन। मोबाइल 9800-5856-466।
2: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ। मोबाइल नम्बर 97155-06-555।
1: प्रोपाइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्राली शुक्ला गण्डकी 2 हलेदी तनहुँ।
3: हजुर, दान गरौं।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहुँ परिवार,
2: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाथ गाउँपालिका स्याङ्जा परिवार।
4: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745580।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खाने पानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 6 खैरेन्टार,
6: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासीटार खाने पानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 3 कवासे परिवार,
1: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौडा खाने पानी तथा सरसफाई उपभोक्ता समिति परिवार, शुक्ला गण्डकी 4 दुलेगौडा,
7: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खाने पानी तथा सरसफाई उपभोक्ता समिति, शुक्ला गण्डकी 5 बेलचौतारा।
8: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट, प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट, प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
4: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9864080 29, दमौली शाखाको लागि सम्पर्क 9867013425।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार,
1: नगर प्रमुख ददिरा सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
11: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
12: TVS साथ छ हाम्रो
1: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता समर्थक शुभचिन्तक बुद्धिजीवी व्यवसायी शिक्षक कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार।
3: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
14: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
13: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा परिवार।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी छ खैरेनीकार परिवार।
4: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी पाँच बेल चौतारा परिवार।
1: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी आठ परिवार।
4: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि शुक्ला गण्डकी नौघारी परिवार।
5: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं थब्दी मावि शुक्ला गण्डकी दस थब्दी परिवार।
6: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
4: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात मिलदारा परिवार।
1: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तिनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात खैरेनी टार परिवार।
5: अध्यक्ष बाबुराम कार्की एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी पाँच बेलचौतारा परिवार।
4: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा खैरेनी टार परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्ला गण्डकी साथ खैरेनी टार परिवार।
5: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
1: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार, शुक्ला गण्डकी पाँच सेराटार।
4: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी तीन कवासे,
5: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी दुई गाछे पानी परिवार।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
9: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
9: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
9: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
9: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
1: मोबाइल 9802853995, फोन 061586559। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 8 धुरफिर्दी,
5: अध्यक्ष शिव शंकर बानिया एवं ढोरफिदी बच तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 परिवार,
4: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 ढोरफिदी परिवार,
5: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 मगम चिसापानी स्याङ्जा परिवार,
4: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 6 खैरेनीटार।
10: होइन यसो आमा कहाँबाट छोनेको
11: कति हाँस्नु भन्नु, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्नु।
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
11: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 0 65 414 490।
14: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
17: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 को पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: अध्यक्ष मिलन पौडेल एवं नेपाल वत्त तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा परिवार।
19: अध्यक्ष मानकुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौडा। फोन नम्बर 0658 214 255।
18: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति

0: सबैलाई बडा दशैंको
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावी परिवार शुक्ला गण्डकी 4 दोलेगौंडा,
1: प्राचार्य एवं सूर्योदय मावी तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैरेनीटार भुरुङ्गे परिवार।
3: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सूर्यदेवी सिग्देल एवं खैरेनीटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार परिवार,
6: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडा परिवार,
2: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार दुलेगौंडा, फोन नम्बर 0635414255,
6: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी।

We all miss you, Cool. नेपाली म्युजिक फ्रटर्निटीका चर्चित गायक कुलपो खेलप्रति श्रद्धांजलि स्वरूप गायक झिल्के बादलको यो सांगीतिक समर्पण समस्त नेपाली म्युजिक लभरहरूको लागि. विश यु अ भेरी ह्याप्पी दशैं एन्ड तिहार टु अल अफ यू.

0: शुक्ला गण्डकी एफएम 97.6
1: समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लडाकुहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा तीनवटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
2: मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको दुई महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा पाँचजना सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 जना भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
3: 43 परिवार चुनमुरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 64 परिवार आरूघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, दुईटा पक्की पुल बगाएको छ, दुईटा झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तिनवटा जलविद्युत आयोजनामा चाहिँ उनीहरूको चाहिँ अब अस्थायी तहराहरू त्यो सबै बगाएको छ। भेडी गोठहरू 4 क्षति भएको छ, सवारी साधन 5 बगाएको छ। पाँचजना चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
2: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या खराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
3: भेडी गोठमा थिए भनेर चाहिँ आएको छ। उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
2: अब यो भोटेकोशी त्रिशुली बाढ़ीको छिटै नै जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणाली बारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो। करिब 5 पहिरो गएको, 7 मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
3: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने यो भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेसन हाम्रो आरूघाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन। 9 त माथिको बाढी कस्तो हो भनेर हामी त्यसलाई अलिकति भेरिफाई गर्नलाई 10-15 लाग्यो। त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो। तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो। तलको हाम्रो आरूघाटमै पुग्न 2 लाग्यो बाढीलाई। भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त। अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो। माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ। यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढीलाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो। पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो। अब त्यो बाढी
2: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला। अब एसएमएसका विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेकोशी बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
3: भइसकेको छ, त्यसमा हामीले काम गरिरहेका छौँ। सेल्फ ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामीले चाहिँ काम।
2: त्यो भनेको कस्तो?
3: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै। अब सेल्फ ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ। अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसिङ हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
2: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
3: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3 किलोमिटर 4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ। बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ, त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ। त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ। सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ, तर त्यसमा हामी एउटा निर्केउलो नै पुगिसके अवस्था चाहिँ छैन।
2: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति। विषय फेरि पनि विपदकै, तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतिको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ, तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
4: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। बेत्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल:
5: असहजता बीच पनि सहजता निम्त्याएको छ र मल्लमको काम भएको छ यो पुलले। सामान किन्ने ढुवानी हिसाब आतजाति गर्ने हिसाबले यात्राको हिसाबले यो अत्यन्तै सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले यो पुल बनेकोमा गर्व गर्छौँ।
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्:
6: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाटोमा नै धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेर केही लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बत्तरसम्म भने गएर सामानहरू किनेर आउँछु।
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजुन श्रेष्ठले जानकारी दिए।
6: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो ब्रिज चाहिँ एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सर नै हो।
4: बाढ़ीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढ़ी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
2: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मरमतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
7: तर्फले अवरोध भएको थियो, त्यसलाई हामीले 2 दिन लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
2: त्यसपछि चाहिँ अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फी नै चल्छ,
7: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फ नै चलिरहेको हुन्छ, समस्या छैन। कृष्णवीरमा पनि अलिकति मर्मसम्हार
2: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
1: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेलाधकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गांधी को समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कड़ा तुल्याइएको छ। 6 प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
2: हवस् त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 MHz परिवार।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
2: मधु पौडेल, अध्यक्ष एवं दुलेगौड़ा आमा समूह शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
5: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
6: TVS साथ छ हाम्रो।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर उमेश यादव, सगरमाथा डेन्टल, शुक्ला गण्डकी 4 दुलेगौड़ा। मोबाइल 98560974999।
4: प्रोप्राइटर पास्ता राजु श्रेष्ठ, स्याङ्जा चस्मा घर र स्याङ्जा मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौड़ा, बनकेवा चोक। मोबाइल नम्बर 98066131195।
2: प्रोप्राइटर सुन्दर बस्सेल, कालिका मेडिकल, शुक्ला गण्डकी 6 खैरेनी टार, हुलाक अगाडि 3 खोले जाने बाटो। मोबाइल नम्बर 98462876058।
3: बुद्ध डेन्टल केयर, शुक्ला गण्डकी 4 दुलेगौड़ा। मोबाइल 98468052712। दाँत सफा गर्ने, टल्काउने, दाँत भर्ने, दाँत राख्ने, निकाल्ने, जरीदेखि उपचार गर्ने तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: फत्तबहादुर पुन मगर, अध्यक्ष एवं पुन मगर समाज गाछे पानी शुक्ला गण्डकी 4 गाछे पानी परिवार।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोप्राइटर ऋषेश्वर भुवाई ऋतु, ओंकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर, शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 98560508034।
2: प्रोप्राइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै। फोन 98560605054।
3: प्रोप्राइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 98499194
2: 980 प्रोपाइटर टीकाराम श्रेष्ठ दुर्गा इम्पेक शुक्लगण्डकी 4 दुलेगौड़ा फोन 9856607645
3: प्रोपाइटर ज्योति श्रेष्ठ विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्लगण्डकी 5 बेल चौतारा फोन 9856020161।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा समाजका पदाधिकारी सदस्य शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
9: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ सात गिरिङथोक परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा समाजका पदाधिकारी सदस्य शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ सात घिरिङथोक परिवार।
9: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार।
8: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
9: अध्यक्ष धन बहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462014726।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा समाजका पदाधिकारी सदस्य शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: बेल बहादुर श्रेष्ठ अध्यक्ष एवं हरिदेव नेवा पुच सेवाको सुलेगौड़ा परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोपाइटर शिव पौडेल, राधा स्टेशनरी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9856033384। प्रोपाइटर शिव गर्तौला, शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। फोन 9856034676। प्रोपाइटर सुरेन्द्र पौडेल, सन्देश ट्रेडर, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9856062676। प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9856035921।
9: प्रोपाइटर धन बहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन 9861212988।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 52 अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेसासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अध्यक्ष भानबहादुर भुजेल एवं शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
13: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
13: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
13: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
13: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
1: मोबाइल 9800283995, फोन 0165865।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोपाइटर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एन जी के साउन्ड सिस्टम, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9856062505। प्रोपाइटर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 9846081389। प्रोपाइटर विपिन वागले, डिजी लिंक नेटवर्क प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 9856062618। पूर्ण बहादुर आले, पूर्ण कपडा पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 9846081395। प्रोपाइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 9856020521।
1: दशैं, तिहार, छठ पर्व 2083 एवं नेपाल सम्वत 1147 अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दोलेगौडामा हरेक दिन पेट, मुटु, छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दोलेगौडा। सम्पर्क फोन नम्बर 0635903369, मोबाइल 9840826926।
14: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745580।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
16: स्टुडेन्ट भिजा तथा माइग्रेसन सम्बन्धी कुनै पनि सेवा तथा सुविधाका लागि सम्झनुहोस् जेनिक्स एजुकेशन एण्ड माइग्रेसन।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्रणाली परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार।
3: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 दुलेगौडा परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोपाइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-141-33-222।
5: शेयर धनी सदस्य सरस्वती सिग्देल, शुक्ला गण्डकी 4 दुलेगौडा।
4: प्रोपाइटर मुक्ति प्रसाद शर्मा, सोनोपसी सप्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-63-827।
5: प्रोपाइटर लक्ष्मी राज वाग्ले, दीर्घायु फर्निचर शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-60-268।
4: प्रोपाइटर सुजल खार ठकुरी, भगवान सेनेटरी, शुक्ला गण्डकी 2 गाछे पानी, फोन 98-560-20-675।
6: पङ्खा चलिरहेको देखिनु पनि हो।
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
8: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
6: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोपाइटर सुजित हिराचन, हिराचन किचन वेयर, शुक्ला गण्डकी 4 खैरेनीटार, फोन 98-461-64-647।
4: प्रोपाइटर सुजन श्रेष्ठ, तीन तारा केबल नेटवर्क प्रणाली, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-22-186।
5: प्रोपाइटर थान प्रकाश न्यौपाने, गण्डकी सिसा पसल एन्ड फर्निचर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-33-878।
4: प्रोपाइटर ईश्वर अधिकारी, स्मृति फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-77-987।
5: शेयर धनी सदस्य राजन रिमाल, शुक्ला गण्डकी 3 टार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा उद्योगी व्यवसायी सेवाग्राही शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: शाखा प्रबन्धक शम्भु पौडेल, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शुक्ला गण्डकी चार दुलेगौंडा शाखा परिवार, मोबाइल 9852174231।
2: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौंडा शाखा परिवार, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन नम्बर 0658414457। चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
10: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
10: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
10: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी चार दुलेगौंडा, माछापुस्रे बैंकको भवन,
10: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9556065870।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 9811909120।
5: प्रोपाइटर सुमन सापकोटा, बाराही यूपीवीसी एन्ड आल्मुनियम, शुक्ला गण्डकी चार गाछे पानी, फोन 9855622938।
4: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सृजना चोक पोखरा, फोन 9855636504।
5: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 9855662555।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 9855628587।
10: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्बत 1147 लगायत चाड पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ, शुक्ला गण्डकी नगर समिति परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोपाइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एण्ड डेकोरेशन, शुक्ला गण्डकी चार दुलेगौंडा भित्री बजार, हेल्प पोस्ट चोक नजिकै, फोन 9556602630।
4: प्रोपाइटर केशर बहादुर तिमसेना, तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 9856006078।
5: प्रोपाइटर कमल चन्द्र लम्साल, लम्साल होटल एण्ड लज, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 9841195442।
4: प्रोपाइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एण्ड एसेसरिज, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 9843623111।
5: प्रोपाइटर दिनेश घिमिरे, चण्डीकालिका सुनसादी पसल, शुक्ला गण्डकी चार दुलेगौंडा, फोन 9556062019।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्री प्लाई प्रेसर कुकर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मैले माधवीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरि सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा सुन्नुहोस्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोरले गोर्खाको चुम्बनी गाउँपालिका छ। चुम्चेतन नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी पाट फुर्दा कालीगण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसीएमओले सार्वजनिक गरेको बेला अनुसार हिजो बिहान करिब 4 बजेतिर बाढ़ी शुरू भएको थियो। यसले बुढी गण्डकी कोरिडोर भई लेदोको ग्रेन्द्र फोहोर बगाएर तलतिर ल्याएको थियो। बुढी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको एसी मोरले जनाएको छ। बुढी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरीमा विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढ़ीले क्षति एम्बास उहिया जलविद्युत आयोजनाकामा क्षति पुर्याएपछि सुमनी गाउँपालिकामा विभिन्न 16 वटा गाउँका 971 घरधुरीहरू अन्धकार बनेका छन्। गोर्खाको बुढी गण्डकी बाढ़ी प्रभावितहरूको राहत वितरण स्थानीय तहबाट गर्ने निर्णय गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतको विघटनलाई थपलाकारी बनाउने निर्णय गरेको हो। सोमबार बसेको बैठकले तत्कालका लागि खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय विपद व्यवस्थापन कोष मार्फत स्थानीय तहमा मिलाउने र आवश्यक समन्वय गर्ने निर्णय गरेको साइकोरङ जिल्लाधिकारी नेत्र बहादुर शर्माले जानकारी दिनुभयो। बुढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले सोमबार 321 जनाको उद्धार गरेको छ। सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार गर्नुका साथै प्रभावित क्षेत्रका लागि 6,170 किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको जनाएको छ। सैन्य जनसम्पर्क तथा सूचना निर्देशालयका अनुसार नेपाली सेनाले MI-17 सहित 4 वटा हेलिकप्टर परिचालन गरी बाढ़ी प्रभावित क्षेत्रका गोर्खाका विभिन्न स्थानमा उद्धार कार्य सञ्चालन गरिरहेको छ। नगरपालिका छ डुम्री डाँडामा आज साँझ बलेर जी दुर्घटना हुँदा 1 महिलाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। दुर्घटनामा उखै नगरपालिका छ छापछोरा बस्ने 47 वर्षीय इन्द्रमाया गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरादीबाट हिले खर्कतर्फ जाँदै गरेको G-32-69 नम्बरको बलेजी पोकालोमा अनियन्त्रित भए पछाडि चालासराबाट करिब 7 मिटर तल नारीमा खस्ता दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायक परीक्षक द्वारिक अवसर घिमिरेले जानकारी दिनुभयो। दुर्घटनामा घाइते गुरूङलाई उपचारका लागि आफू खैरेनी अस्पताल लगिएकोमा चिकित्सकले मृतकको स्वीकार गरेको थियो। दुर्घटनामा घाइते भएको 6 जनाकै आफू खैरेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये के अवस्था माध्यम र सामान्य रहेको घिमिरेले बताउनुभयो। दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आबु खानीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको नेतृत्वमा ट्राफिक प्रहरी सहित 10 जनाको टोली घटनास्थलमा खटेको थियो। जीप चालक आबु खानी गाउँपालिका शैली खर्क निवासी 33 वर्षीय लक्ष्मण गुरूङलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान शुरू गरेको छ। नवलपुरको कावसी नगरपालिका 17 अमलटारी स्थित नारायणी नदीको किनारा त्रिवेणीमा भेटेको शंकास्पद

0: पृथ्वी राजमार्ग तथा धादिङको गजरी गाउँपालिका नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङ सूचना निकालेर सड़क मर्मतका लागि राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। विराजमार्गन्तर्गत अनुमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दास नगरपालिका बाह्र घाँसीको आडुम्लेबाट दौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु 2X154 नम्बरको ट्रक सोमबार नियन्त्रित भए दुर्घटना भएको हो। दुर्घटनामा चालकको मृत्यु भएको छ भने 7 चालक कैदी भएका छन्। दुर्घटनामा परिगम्भीर घाइते भएका चालक धादिङको सिद्धलेख गाउँपालिका 6 बस्ने अन्दाजी 30 वर्षीय सञ्जीव मगरको उपचारको क्रममा प्रदेश अस्पताल दमोलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा सोही ठाउँका 22 वर्षीय 7 चालक प्रदीपिका घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र हाल प्रदेश अस्पताल दमोलीमा उपचार भइरहेको छ। लहरपासी बजार नजिक पूर्वको गैराकोट हाई स्कुल बसको टक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैराकोट इङ्लिस बोर्डिङ स्कुलको 1/39 नम्बरको बसले आज गैराकोट 5 कुसुम घाट स्थित भित्र सड़क खण्डमा 9/48/72 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैराकोटका प्रहरी प्रमुख निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कुल बसको ठक्करबाट गैराकोट अन्दाजी 24 वर्षीय राजु थापाको मृत्यु भएको। बसको टक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो। दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक गैराकोटका 51 वर्षीय मणिराम थापालाई थापा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढ़ाएको प्रनिरीक्षक गिरीले बताउनुभयो। अनपुर संरक्षण क्षेत्र आयोजना एक अन्तर्गतका पदमार गाउँ पदयात्री पर्यटकहरूको आगमन उत्साहजनक देखिएको छ। एकले सार्वजनिक गरेको दैनिक पदयात्रा आगमनमा अध्यावधिक विवरण अनुसार असोज 25 गते आइतबार मात्र 1836 जना पदयात्री अन्नपूर्ण क्षेत्रका विभिन्न प्रवेश नाकाबाट चेक इन हुँदै भित्रिएका छन् भने सोही दिन विभिन्न चेक आउट नाकाबाट 815 जना पदयात्रीहरू या पदयात्रा सफलतापूर्वक पूरा गरी बाहिरिएका छन्। दशैंको रौनकसँगै तनहुँका मुखेनी गाउँपालिका एक स्थित आँधी मुनियान चोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन्। 3 वर्ष अघि शुरू गरेको व्यावसायिक फूल खेती अहिले 45 रोपनी स्थापनमा विस्तार भएको छ। फूल खेतीको स्थानीय 45 महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बारेमा बाटोमा अगाडि बढ़ाएको छ। सामूहिक रूपमा फूल खेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन्। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छु। निजसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि विदा हुने चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रस्थान छ। निजसम्मको लागि सहपरिवार समयसँग चालुगाको चुकोला सुतौला औषधी खान बाँकी छ भने पनि औषधी खाएर सुतौला साथै सिरानीको त पानी राख्न तपाईँ सम्पूर्ण शुभरात्रि नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143178, इमेल NEWS SSUKLAGANDEKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारणमा यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजन्नुहोस्।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्रगणदेखि टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य विज्ञापनदाता शुभचिन्तक कर्मचारी श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज परिवार।
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोपाइटर ऋषेश्वर भुवाई ऋतु, ओमकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर शुक्ला गण्डकी 4 दोलेगौडा, फोन 98560508334।
6: प्रोपाइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौडा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै, फोन 98560605054।
5: प्रोपाइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दोलेगौडा, फोन 98489194780।
6: प्रोपाइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98560667645।
5: प्रोपाइटर ज्योति श्रेष्ठ, विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्ला गण्डकी 5 बेल चौतारा, फोन 98560201161।
7: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डीफोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98271036 र 98460094543।
0: विकृति विसङ्गति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ, संस्कृतिको संरक्षण गरौं।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोपाइटर संगीता ढकाल,
0: सोरेन मिनीमार्ट, शुक्ला गण्डकी 5, सूर्योदय चोक, मोबाइल 98151130।
8: सौरेन फार्मेसी, शुक्ला गण्डकी 5, मिलडाँडा तनहु, मोबाइल 98441949422।
5: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ

0: स्पीड गार्डन सोल्युसन, ल्याण्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट, मोबाइल 9811470223।
0: प्रोपाइटर सुजन सुवेदी, केप टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मोबाइल 9761636456 र 9816662609। टिकटक केक टाउन बेकरी क्याफे।
2: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मोबाइल 9846066289।
3: प्रोपाइटर ऋषि आचार्य, हेप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मोबाइल नम्बर 9846064276।
4: प्रोपाइटर मनराज गुरुङ, कृष्णि कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ा, मोबाइल 9811764131।
5: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छनेको
6: कटिहाल्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
5: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
7: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सीजी ब्रांड को आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 9856030324।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोपाइटर संगम बानिया, सूर्य बहादुर बानिया, दुलेगौड़ा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0654141142। प्रोपाइटर दीपक नेपाली, दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौड़ा, तनहु सेवा हस्पिटलको पारिपट्टि 300 मिटर माथि पोखरा जाने बाटो, मोबाइल नम्बर 9856061999। प्रोपाइटर मनी श्रेष्ठ, नारायण भाडा पसल, शुक्ला गण्डकी 7 खैरेनीटार, मोबाइल 9462604756।
11: प्रोपाइटर अर्जुन कुमार श्रेष्ठ, शुभ फेन्सी स्टोर, शुक्ला गण्डकी 7 खैरेनीटार तनहु, मोबाइल नम्बर 9855602405।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी, मोबाइल नम्बर 9855603982 र 9705620209।
13: TVS साथ छ हाम्रो
14: शुक्ला गण्डकी एफएम 97.6
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रिय
17: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
18: शुक्ला गण्डकी समाचार
2: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन द्वितीय पुरस्कार माइक्रोवेभ तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल असोज महिनाको 27 गते मंगलबार आश्विन शुक्ल पक्षको तृतीय तिथि अंग्रेजी मिति अनुसार अक्टोबर 13 तारीक सन् 2026 नेपाल सम्मत 1146 आज प्राकृतिक विपत्ति न्यूनीकरण दिवस। सूर्य बिहान 6:03 र सूर्यास्त साँझ 5:38 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

पहिरोले नदी थुनेर बाँध फुर्दा बुढी गण्डकीमा बाढ़ी आएको एसी मोडको प्रारम्भिक निष्कर्ष बुढी गण्डकीको बाढ़ीमा उत्तरी गोर्खाका झण्डै 5,000 घर दुटी विद्युत सेवाबाट बन्छे। बुढी गण्डकी बाढ़ीमा 321 जनाको उद्धार, 6.17 चौन हात दुवानी फुटेपछि बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण गर्न विशेष प्रक्रिया निर्धारण। विश्वमा गरीब बढ़दा नेपालमा बने गरीबको संख्या र दर दुवैमा उल्लेख्य कमी। मानसिक स्वास्थ्यको 80% बिरामीले उपचार पाउन नसकेको सरकारकै स्वीकार। तनहुँमा दुई दुर्घटना, दुईको मृत्यु, 8 घाइते। अन्नपूर्ण क्षेत्रमा एकै दिन 1,836 पदयात्री भित्रिए। अमेरिकाका हल र बुरफोर्सलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार। र महिला फुटबल खेलाडी चाँडै अवकाश दिन बाध्य हुँदै।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडले गोर्खाको चुमनबिरी गाउँपालिका छ चुमचेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुर्दा बुढी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसी मोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो अस्ति बिहान आएको करिब 4 बजेतिर बारिश शुरू भएको थियो। त्यसले बुढी गण्डकी कोरिडोर भई लेदो गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो। बुढी गण्डकीमा 2 वर्ष पनि बाढ़ी आएको इसी मोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसी मोडले पर्वतीय जोखिममा परेकोमा चिन्ता समेत व्यक्त गरेको छ। अस्ति आएको बाढ़ीका कारण उजारी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित बनेका छन्। बाढ़ीले सदिवास उहिया लघु जलविद्युत आयोजनामा क्षति पुर्याएपछि चुमनबिरी गाउँपालिकाका विभिन्न 16 गाउँ 1971 घरधुरी अन्धकार बनेका छन्। बाढ़ीले विद्युतका पोल टावर र तारहरू बगेको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरोघाटमा रहेको वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्चा गाउँपालिकामा 7 वडाका झण्डै 4,000 घरधुरी र आरूघाट गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत इन्टरनेट तर सड़क सम्पर्क टुटिएका कारण गाउँपालिकाका प्रशासनिक कामकाजहरू ठप्प हुनुका साथै सर्वसाधारणहरूको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक ठाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयवासीले बताएका छन्। बुढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले सोमबार 321 जनाको उद्धार गरेको छ। सेनाले हवाई तथा स्थल मार्गबाट उद्धार गर्नुका साथै प्रभावित क्षेत्रका लागि 6,170 किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरेको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयका अनुसार नेपाली सेनाले MI-17 सहित 4 हेलिकप्टर परिचालन गरी बाढ़ी प्रभावित गोर्खाका विभिन्न स्थानबाट उद्धार कार्य सञ्चालन गरिरहेको हो। सोमबार फिलिङ चुम्लिङ आरूघाट दोभान र हुलचुक लगायतका स्थानबाट हवाई साधन मार्फत 308 जनाको उद्धार गरिएको छ। त्यस्तै स्थलमार्गबाट थप 13 जनालाई सुरक्षित स्थानमा लगिएको निर्देशनालयले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्रीको अभाव हुन नदिन सेनाले काठमाडौँबाट फिलिङसम्म 6,170 किलोग्राम राहत सामग्री ढुवानी गरेको छ। बाढ़ीबाट बेपत्ता 5 जनाको खोजी कार्य भइरहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार 9 जना विदेशी सहित 96 जनाको उद्धार गरिएको जनाएको छ। सोमबार थप 10 जना विदेशी नागरिक उद्धार गरिएको छ। प्राधिकरणको विपद प्रति कार्य शाखाका प्रमुख रामबहादुर केसीका अनुसार बाढ़ीका कारण जोखिममा परेका तथा सड़क सञ्चालन अवरूद्ध हुँदा आवत जावत गर्न नसके विभिन्न स्थानमा फँसेका नागरिकहरूलाई हवाई उडान सम्बन्धी उद्धार गरी हवाई साधन मार्फत उद्धार गरिएको हो। सड़क सम्पर्क अवरूद्ध भएका कारण स्थलमार्ग राहत दिन कठिनाई भएपछि हवाई इन्धनबाट उद्धार तथा राहत ढुवानीलाई निरन्तरता दिएको प्राधिकरणले जनाएको छ। खगालीय असरको भुटेकोसी बाढ़ीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत 5 दिनको म्याद थप दिए निवेदन आह्वान गर्नेछन्। बेपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र वडा सचिवको रोभरमा सरजमिन मुचुल्का उठाइनेछ। पालिकाले 3 दिनको दाबी विरोध समय दिएपछि अन्तरिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाइनेछ। यस्तै गरी विपत्ता विदेशी नागरिकहरूको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरणहरू प्रमाणित भए मृत्यु घोषणाका लागि प्रक्रिया अगाडि बढ़ाउने प्राधिकरणले जनाएको छ। सरकारले भुटेकोसी बाढ़ीमा बेपत्ता भएकाहरूलाई भोलि मृतक घोषणा गर्ने तयारी गरेको छ। आज गण्डकी नदीमा आएको बाढ़ीले पौज मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गते बाढ़ीले पुलको पर्वतर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाहरूको सिधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौज मार्ग निर्माण गरी हिजो बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। दशैंका बेला पुल बन्द हुँदा यात्रुले सासी बोक्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। यससाथै प्रसिद्ध बागलुङ कालिका मन्दिर ढोरपाटन र मुक्तिनाथ जान तीर्थयात्री तथा पर्यटक नआउँदा यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको छ। सुलसुली राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदी गलौदीमा राति सड़क बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मर्मतका लागि हिजो राति 11 बजेदेखि आज बिहान 5 बजेसम्म सड़क बन्द गरेर काम गरेको हो। विश्वभर गरिबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा छ। छिमेकी देशहरू भारत पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालको भने स्वास्थ्य शिक्षा र जनस्तरमा सूचकहरूमा सुधार गर्दै जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिब दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी आएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 30 देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन भेटनाम जस्ता एसियाली देशहरूले गरीब निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसहरूको संख्या बढ़ेर 1,20,00,000,000 पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरिबको संख्या 5,15,00,000,000 बढ़ेको हो। जनसंख्या वृद्धि जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरिबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि स्वास्थ्य उपचार सेवा पाउन नसकेका सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेका बताउनुभयो। पौडेलका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वेक्षणपछि 5.2% किशोर किशोरीहरूमा यो समस्या देखिएको स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्कका अनुसार नेपालमा वर्षनी झण्डै 7,200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाको आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% भन्दा तल जाने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरका कार्यक्रमहरू अघि बढ़ाउनु परेको उहाँको भनाइ छ। यस्तै कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाली कंग्रेसको पन्ध्र महाधिवेशन अन्तर्गत उपसभापति पदमा पराजित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुन्दराज पाण्डेले पार्टीप्रतिको आफ्नो निष्ठा सदैव अटल रहने प्रतिक्रिया दिनुभएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै पाण्डेले विजयी पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्दै पार्टीलाई एक थप एकबद्धता सुदृढ र जनमुखी बनाउन यहाँहरू सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु उहाँले भन्नुभएको छ। उपसभापति पदका चुनावमा परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्र समाजवाद र पार्टीका अमूल्य मान्यताप्रतिको सम्पर्क कायम रहने पाण्डेले स्पष्ट पार्नुभयो। निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध सहकारी र पार्टीप्रतिको प्रतिबद्धता छ उहाँले भन्नुभयो। हामी सबै मिलेर नेपाली कांग्रेसको विरासतलाई अझ समृद्ध बनाउँदै जनताको विश्वास र जित्ने यात्रामा अघि बढ़ाउँ। आफ्नो चुनावी यात्रामा साथ विश्वास र सद्भाव प्रदान गर्ने सम्पूर्ण नेपाली कार्यकर्ताहरूप्रति नेता कार्यकर्ताहरूप्रति आभार प्रकट गर्दै मुख्यमन्त्री पाण्डेले पार्टी सुदृढीकरणको अभियानमा आफ्नो निरन्तर साथ र सहकार्य रहने प्रतिबद्धता जनाएका छन्। तनहुँमा सोमबार भएका दुई छुटाछुटै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। आबु खैरेनी गाउँपालिकामा बोलेर जीव र ब्यास नगरपालिकामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नैभवरी छेक द्वारिक प्रसाद घिमिरेक अनुसार आबु खैरेनी गाउँपालिका छ डुम्री डाँडा स्थित भित्र सड़क खण्डमा बोलेरो जीव दुर्घटना हुँदा स्थानीय 47 वर्षीय इन्द्रमाया गुरूङको मृत्यु भएको छ। बरादीबाट अहिले घरकतर्फ जाँदै गरेको ग 2-32-79 नम्बरको बोलेरो जीप उकालोमा ब्याक भएर सड़कको छेउबाट करिब 7 मिटर तल नालामा खसेको थियो। दुर्घटनामा जीपमा सवार 8 जना मध्ये 7 जना घाइते भएका थिए। घाइते गुरूङलाई उपचारका लागि अबु खैरेनी अस्पताल लगिएकोमा उपचारकै क्रममा साँझ 6:20 चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा घाइते भएका तोक बहादुर गुरूङ, भारती गुरूङ, अम्बिका गुरूङ, बकुलाल गुरूङ, सानो कान्छा गुरूङ र रिस्मा गुरूङको उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरीले जीप चालक अबु खैरेनी गाउँपालिका शैली घरका 33 वर्षीय लक्ष्मण गुरूङलाई नियन्त्रणमा लिएको छ। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत ब्यास नगरपालिका बारघासी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको सिद्धिलेख गाउँपालिका छका करिब 30 वर्षीय सञ्जीव मगर रहेको प्रहरी नैभवरी छ घिमिरेले जानकारी दिनुभयो। डुम्रीबाट डमली सिमेन्ट लिएर जाँदै गरेको लु 2-154 को ट्रक चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 20 मिटर तल खसेको थियो। दुर्घटनामा ट्रकका चालक धादिङको सिद्धिलेख गाउँपालिका छका 22 वर्षीय प्रदीप विक घाइते भएका छन्। उहाँको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते विकल उपचारका लागि प्रदेश अस्पताल दमौलीमा लगिएको थियो। चालक मगरलाई उपचारका क्रममा सोमबार दिउँसो चिकित्सकहरूले मृत घोषणा गरेका थिए। दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। नवलपरासी पदकाशी सपूर्वको गैंडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैंडाकोट इंग्लिश बोर्डिङ स्कूलको 1-39-70 नम्बरको बसले हिजो गैंडाकोट 5 कुसुम घाटी स्थित भित्री सड़क खण्डमा 58-45-72 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरीकारले गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कूल बसको ठक्करबाट गैंडाकोट 6 अन्धारी 24 वर्षीय राजु थापाको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि सुमनको भरतपुर स्थित अचितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक गैंडाकोटीका 51 वर्षीय मणिराम थापा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो। नवलपुरको चौथी नगरपालिका 17 अमलतारी घाटी स्थित नारायणी नदीको किनार र त्रिवेणीमा भेटिएका शंकास्पद वस्तु कार्यक्रममा पड्किँदा 3 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अनुसार सोमबार बिहान मध्यबिन्दु नगरपालिका 3 ब्रह्मस्थानका 49 वर्षीय 81 बोटेले नदी किनारमा अज्ञात वस्तु फेला पार्नुभएको थियो। बाहिरी भागमा डोरी जस्तो वस्तुले बाँधेको र भित्री भागमा फलाम जस्तो तथा बेलुनाकार रहेको उक्त वस्तु उहाँले घरमा ल्याउनु भएको थियो। कबाडी व्यवसायी समेतको सहयोगमा ह्याक्सा ब्लेडले वस्तु काट्ने क्रममा अचानक पड्किएपछि दुवैजना घाइते भएका जिल्ला प्रहरी कार्यालय विभागका सूचना अधिकारी प्रणा भुवरी शेख अनिल पाण्डेले जानकारी दिनुभयो। घटनामा भुटेको दुवै हातको हत्केलामा गहिरो चोट लागेको छ। त्यस्तै भारतको मोतिहारी घरबै हाल कावासुती नगरपालिका अर्थ थकालीचोकमा बस्दै आएका 28 वर्षीय सचिन कुमारको बयाँ हातको हत्केलामा गहिरो चोट लागेको छ भने बायाँ आँखाले देख्न नसक्ने अवस्था रहेको पण्डितले जानकारी दिनुभयो। दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु अस्पताल प्रादेशिक अस्पताल दण्ड लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा रिफर गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्रिवेणीको भन्सार कार्यालय नजिकै पनि यस्तै शंकास्पद वस्तु पड्किँदा एकजना घाइते भएका पण्डितले जानकारी दिनुभयो। घाइतेको पहिचान खुलेको छैन। यसैबीच जिल्ला प्रहरीले नवलपरासी बजारका स्वस्थ पूर्वले नारायण नदीको किनार लगायत अन्य स्थानमा शंकास्पद र अज्ञात वस्तु फेला परेमा नछुन नचलाउन तथा काट्ने वा खेलाउने कामहरू नगर्न सभासान आग्रह गरेको छ। यस्ता वस्तु देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरी सम्भावित दुर्घटनाबाट बच्न पनि प्रहरीले अनुरोध गरेको छ। हाइड्रो पावरमा विस्फोट गराउनका लागि राखिएको विस्फोटक पदार्थ भदौ 10 गते आएको विनाशकारी बाढ़ीले बगाएर ल्याएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा रू 1,85,498 रूपियाँ जुटेको छ। गाउँपालिकाले विपदबाट प्रभावितहरूको राहत उद्धार तथा पुनर्स्थापनका लागि विपद व्यवस्थापन कोष व्यवस्थापनको सञ्चालनमा ल्याएको थियो। पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकोमा पर्यटक व्यवस्थापन समिति स्थानीय संघ संस्था व्यवसायी राजनीतिक दल तथा व्यक्तिहरूबाट नगद सहयोगको रकम 1,84,498 सहयोग जम्मा गरेको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। उहाँका अनुसार प्राप्त भएको यस रकमबाट तत्काल राहत वितरण र मरमत कार्यमा सहयोग पुगेको छ। गण्डकी प्रदेश सरकारले पुननिर्माणका लागि 2,475 घनमिटर जाली उपलब्ध गराएको थियो भने विभिन्न जलविद्युत आयोजनामा तथा नेपाली सेना श्रमदान लगायतका अन्य कार्य प्राविधिक सहयोग गरेको पालिकाले जनाएको छ। यसै बीच विपदबाट भएको क्षतिको पुननिर्माण तथा उद्धार र राहतका लागि 66,65,543 रूपियाँ खर्च भएको छ। यस वर्ष मनसुनजन्य विपद बाढ़ी पहिरोले सड़क पुल निजी घर होटेल धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पुर्याएपछि पुननिर्माणका लागि अघि बढ़ाएको हो। बिहान शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नबजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0065905065, मोबाइल 98166343.
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0065905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्क बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: सुन्न, क्या टेन्सन भइरहेछ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि छ नि, जाउँ त्यतै।
12: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
15: कता हिँडेको आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर